मा सेंसेई का होम अप्लायन्सहरुको खरीदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

क्याशब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्यास ब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। विश्वव्यापी जलवायु परिवर्तनको असरले नेपालको मनसुनी वर्षा प्रभावित हुने प्रवृत्ति बढेको छ। यसले मनसुनको समयमा खडेरीको सम्भावना बढाउँदै नेपालको कृषिबाली जोखिममा पार्ने सम्भावना बढाएको छ। मनसुन पूर्वको समय अर्थात अहिलेको अवस्थामा भने एक सातादेखि लगातार वर्षा भइरहेको छ। पुरानो कालखण्डको प्रवृत्ति हेर्ने हो भने ठ्याक्कै मनसुनको अवधि जेठ अन्तिमदेखि भदौ अन्तिमसम्मको 4 महिनालाई वर्षा ऋतु भनेर मान्ने गरिन्थ्यो।
3: लुम्बिनी प्रदेशलाई गण्डकीसँग जोड्ने राष्ट्रिय गौरवको साल झण्डी सन्धि खर्क ढोरपाटन सड़क आयोजना निर्माण शुरू भएको करिब 2 दशक पुग्न लाग्दा पनि अझै पूर्णता पाउन सकेको छैन। बजेट अभाव, सुस्त निर्माण गति र ठेकेदारको ढिला सुस्तीका कारण 197 किलोमिटर लामो यो रणनीतिक सड़क आयोजना अपेक्षित रूपमा अघि बढ़न सकेको छैन।
2: सरकारले आगामी सोमबारदेखि देशभर मूल्य पारदर्शिता सप्ताह अभियान सञ्चालन गर्ने भएको छ। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न यो अभियान सञ्चालन गर्न लागेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
3: नेपाल रेड क्रस सोसाइटी झापाले मनसुनमा बाढ़ीजन्य विपदबाट प्रभावित हुन सक्ने परिवारको पहिचान गरेको छ। मौसम पूर्वानुमान र बाढ़ीको प्रकोपबाट विगतमा प्रभावित भूभागहरूको अध्ययन र विश्लेषणका आधारमा जिल्लाका नदी तटीय क्षेत्रका 8,915 परिवार सम्भावित जोखिममा रहेको जनाइएको छ। रेड क्रसले हरेक वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना सार्वजनिक गर्दै आएको छ।
2: देशमा ऊर्जा जडित क्षमता 4,296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युतका आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ।
3: अधिकतम खुद्रा मूल्य एमआरपी स्टिकर नलागेका कारण रोकिएको रसुवा भन्सार जाँच पास पुनः सञ्चालन भएको छ। अनिवार्य रूपमा एमआरपी टाँस्नुपर्ने नीति तत्काल कार्यान्वयन हुन नसकेपछि पैठारीकर्ताले आफ्नो गोदाम पुर्याएपछि स्टिकर टाँसेर मात्र बिक्री गर्ने प्रतिबद्धता जनाएसँगै भन्सार जाँच पास हुन थालेको हो।
2: अब शेयर बजार शुक्रबार नेप्सी परिसूचक 1.01% बढेर 2745.65 बिन्दुमा बन्द भएको छ। यस दिन 2745.79 बिन्दुसम्म पुगेको शेयर बजार 2717.96 बिन्दुमा झरेको थियो।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा

0: नेपाल टेलिकम को इंटरनेशनल रोमिंग सेवा सुचारू करना *14*15 *7# डायल गरी वा नेपाल टेलिकम को ऐप बाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य बैंकको अत्यन्तै जरुरी सूचना। क्रिप्टो करेन्सी र अवैध अनलाइन ट्रेडिङमा लगानी नगर्नुहोस्। धेरै नाफा हुने प्रलोभन देखाएर गरिने यस्ता लगानी जोखिमपूर्ण र गैर कानूनी हुन्छन्। आफ्नो कमाई सुरक्षित राख्नुहोस्। राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशको खबर। युद्धरत रूस र युक्रेन बीच 3 दिने युद्ध विराम भएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच 3 दिने युद्ध विराम घोषणा गरेका हुन्। नाजी जर्मनीमाथि तत्कालीन सोभियत संघले विजय प्राप्त गरेको सम्झनामा खुशियाली मनाउन रूस र युक्रेनले घोषणा गरेको एउटा छुट्टै युद्ध विराम उल्लंघन गरेको आरोप पनि एकअर्कामाथि लागिरहेका बेला ट्रम्पले पछिल्लो घोषणा गरेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ। तीन दिने युद्ध विरामका क्रममा दुई देशबीच 1,000 जना कैदीबन्दी साटासाट गरिने समेत ट्रम्पले उल्लेख गरेका छन्।
5: अब खेल र खेलाड़ीका खबर। नेपाल एले अन्तर्राष्ट्रिय अभ्यास खेलमा चौथो विजय हात पारेको छ। नेपाल एले क्रिकेट विश्वकप लीग 2 तयारीका क्रममा रहेको स्कटल्याण्डलाई वर्षालाई प्रभावित खेलमा 9 रनले पराजित गर्यो। नेपाल एले यसै श्रृंखलामा बिहिबार स्कटल्याण्डलाई 45 रनले र शुक्रबार अमेरिकालाई 3 विकेटले पराजित गरेको थियो। नेपाल भ्रमणमा आएका टोली विरूद्ध राजु बस्नियातको प्रशिक्षणमा रहेको नेपाल एले यसअघि ओमानलाई पनि पराजित गरेको थियो। नेपाल एले सोमबार अन्तिम खेलमा अमेरिकाको सामना गर्नेछ।
4: अब विचार विश्लेषण। बालेन्द्र सरकारको 1 महिना शीर्षकमा आजको कान्तिपुरमा किशोर नेपाल लेख्नुहुन्छ। सरकार प्रमुखका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग बालेनको सम्बन्ध कार्यगत रहेको स्पष्ट देखिन्छ। रासोपाका कुनै पनि सांसदसँग प्रधानमन्त्री बालेनको गहिरो आत्मीय सम्बन्ध देखिँदैन। अहिलेको नेपाली राजनीतिको सन्दर्भमा देशको हितमा चासो राख्ने सबै यति विषय बुझे पुग्छ। लोकतन्त्रको इतिहास ठूल्ठूला आश्चर्यजनक घटनाले भरिएको छ, तर घटना जति आश्चर्यजनक भए पनि जनताको लोकतन्त्रको अस्तित्व अपहरण कसैबाट पनि हुनुहुँदैन।
5: प्रधानमन्त्री र पार्टी सभापति बीच प्रत्येक निर्णयमा समन्वय र समझदारी हुन्छ शीर्षकमा कान्तिपुर दैनिकमा संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलसँग गरिएको संवाद छापेको छ। संवादका मुख्य मुद्दाहरू यस्ता छन्। डराउनु पर्ने मान्छे डराएका हुन्, जनता खुशी छन्। सरकारले दिनानुदिन काम गर्न र जनताको काममा आएका अवरोधलाई छिटो समाधान गर्नका लागि अध्यादेश ल्याउनु परेको हो। यसलाई अन्यथा रूपमा हेरिनुहुन्न। सहकारीको बचत फिर्ता सानोबाट र ऋणी असुली ठूलोबाट गर्ने हो। 15 दिने सूचना जारी गर्दा कतिपय ऋणीहरू सम्पर्कमा आउनु भएको छ, ऋण तिर्छौं भनिरहनु भएको छ। काठमाडौँमा खोला किनारको बस्ती रिस्क जोनमा थियो। काठमाडौँको हकमा त्यसलाई मध्यनजर गरेर हटाइएको हो। त्यसपछि देशैभरि जुन किसिमले हटाइयो सबै संघ सरकारले गरेको होइन।
4: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबर अहिलेलाई यति नै।

0: आज 2083 साल वैशाख 27 गते आइतबार मे 10 तारिक सन् 2026 नेपाल सम्बत 1146 जेठ कृष्ण पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: पाल्पामा रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गडेउला मल, अस्वाभाविक महँगी विरुद्ध भोलिदेखि विशेष अभियान, सीमित जहाजका कारण कर्णालीका यात्रुलाई शास्ति।
1: देउबा दम्पति विरुद्ध रेड कर्नर नोटिसको अनुरोध गर्दै फेरि पत्राचार, युक्रेनमा बन्दी बनाइएका 9 नेपाली रिहाईको पहल, राष्ट्रिय सरकारमा दलहरू नीतिगत बहस गर्दै।
0: बजेट सम्बन्धी सुझाव, अब सिधै प्रधानमन्त्रीलाई, बाँकेको बगरमा लोभ लाग्दो तरबुजा खेती, सिजन बाहेकको समयमा पनि 300 मेगावाट भन्दा बढी बिजुली भारत निर्यात।
1: लेबनानमा इजरायली आक्रमणबाट एकै दिन 39 जनाको मृत्यु, नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा भएका झडपमा 50 जिहादी विरुद्ध विद्रोही मारिएको दावी, युक्रेन विरुद्ध रुसले न्यायको लडाई लडिरहेको पुटिनको दावी।
0: र आइसिसी विश्वकप लिग दुईमा नेपाल एक उत्कृष्ट लय, लगातार तेस्रो खेलमा पनि जित, बागमती गोल्ड कपको उपाधि चितलाङ फुटबल क्लबलाई, जुम्लामा सम्पन्न राष्ट्रपति रनिङ सिल्डमा हिमा गाउँपालिका प्रथम।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरको सबैभन्दा सुरुमा अस्वाभाविक महँगीको विरुद्धमा भोलिदेखि सरकारले चाल्न थालेको विशेष कदमको प्रसङ्ग।
1: सरकारले आगामी सोमबार अर्थात् भोलिदेखि देशभर मूल्य पारदर्शी सप्ताह अभियान सञ्चालन गर्ने भएको छ। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न यो अभियान सञ्चालन गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार आम नागरिकको दैनिक जीवनसँग जोडिएको मूल्य वृद्धिको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यो अभियान सञ्चालन गर्न लागिएको हो। जेठ 3 अभियान सञ्चालन गर्ने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय र पत्राचार अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यसलाई कार्यान्वयन गर्न देशभरका सम्बन्धित सबै निकायलाई निर्देशन दिइरहेको पनि दाहालले जानकारी दिनुभयो। अभियान कार्यान्वयनका लागि गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सबै प्रदेशका मुख्यमन्त्री, कार्यालय र स्थानीय तहलाई पत्राचार गरिएको छ। दाहालका अनुसार सरकार भएका निकाय, नागरिक समाज र संचारकर्मीलाई पनि यस अभियानमा सहयोग गर्न र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत अनुरोध गरिएको बताउनुभयो। प्रधानमन्त्री कार्यालयका अनुसार प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकलाई अनिवार्य रूपमा मूल्य सूची राख्न आह्वान गरी सोको नियमन अनुगमन गर्ने भएका छन्। त्यसै गरी जिल्ला प्रशासन कार्यालय जिल्ला तहमा बजार अनुगमन समितिलाई सक्रिय बनाउँदै मूल्य पारदर्शिका लागि व्यापक पत्राचार गर्ने र नियमन सुनिश्चित गर्ने जिम्मेवारी दिएको छ। केन्द्रीय र प्रदेश बजार अनुगमन समितिले बजारको मूल्याङ्कन गर्ने, अनुगमन टोली खटाउने र नियम पालना नगर्नेमाथि कडा कानुनी कारवाहीको प्रक्रिया अघि बढाउने समेत जनाइएको छ। बजारमा वस्तु तथा सेवाको मूल्य एकरूपता नहुने र उपभोक्ताले वास्तविक मूल्य थाहा नपाउँदा ठगिने क्रम बढेको विषयमा गुनासो बढेपछि सरकारले अभियान सञ्चालन गर्न लागेको हो। बजारमा उपलब्ध वस्तु तथा सेवाको मूल्यमा स्पष्टता, पारदर्शिताका लागि व्यापारी र सेवा ग्राहीलाई जवाबदेही बनाउन यो अभियान सञ्चालन गर्न लागेको समेत बताइएको छ। यसैबीच सरकारले राष्ट्रिय नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका नियुक्ति तथा दरखास्त आह्वान समेत गरेको छ। सहकारी ऐन 2074 तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी मापदण्ड 2083 अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान समेत गरिएको हो।
0: भक्तपुर एफएमका सञ्चालकमाथि यही वैशाख 25 गते संगीत रोयल्टी सङ्कलन समाजका नाममा फौजदारी अभियोग लगाई गरिएको धरपकडको घटनाप्रति सामुदायिक रेडियो प्रसारक सङ्घ अकुराब नेपाल, रेडियो ब्रोडकास्टर्स फोरम आरबिएफ नेपाल र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बानले भत्सना गर्दै यस प्रकारका गतिविधि नदोहोर्याउन माग गरेका छन्। एफएम रेडियोका छाता संगठनहरू तथा विज्ञसहित एफएम सञ्चालकहरूको हिजो ललितपुरमा भएको आकस्मिक संयुक्त भेलाले जिल्ला अदालत भक्तपुरले प्रतिवादीलाई साधारण तारिकमा रिहा गरेकोमा एफएम रेडियो सञ्चालकहरूको तर्फबाट न्यायालयप्रति आभार व्यक्त गरिएको छ। भेलाले स्रष्टा राष्ट्र विश्वका गहनाका रूपमा सर्जकका सृजनाको प्रवर्धन र संरक्षणमा एफएम रेडियोको भूमिका ऐतिहासिक र उच्च रहेको निष्कर्ष निकाल्दै स्रष्टाको सम्मान र स्वामित्व शुल्कप्रति पूर्ण प्रतिबद्ध रहेको जनाएको छ। ऐन कानूनको गलत व्याख्या गरी व्यापारिक एजेन्ट परिचालन गरी रेडियोकर्मी र सञ्चालकहरूलाई अपराधी करार गर्दै फौजदारी मुद्दा लगाउने धरपकड गर्ने कार्य निन्दनीय रहेकोमा जोड दिँदै भेलाले यस्तो असामाजिक कार्य तत्काल बन्द गर्न माग गरेको छ। विद्यमान प्रतिलिपि अधिकार ऐन 2059 र नियमावली 2061 पूर्ण पालना गर्न तयार रहेको तर ऐनको दफा 27 दुरुपयोग गरी दफा 25 देवानी विषयलाई फौजदारी बनाएर त्रसित पार्ने षड्यन्त्र तत्काल बन्द गर्न पनि माग गरिएको छ। दर्तावाल एक संस्थालाई संगीत रोयल्टी पारिश्रमिक बुझाए पनि सदस्य नभएका सयौं स्रष्टाले भोलिका दिनमा छुट्टा छुट्टै दावी गर्ने कानूनी छिद्र कायमै रहन सक्नेमा आशंका व्यक्त गर्दै वर्षौंदेखि राज्यको उपस्थितिमा एकद्वार पारदर्शी र न्यायोचित संगीत रोयल्टी संकलन तथा वितरण प्रणालीको माग गर्दै आएको स्मरण गराइएको छ। भेलापछि सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालका अध्यक्ष अर्जुन गिरी रेडियो ब्रोडकास्टर्स फोरम आरबीएफ नेपालका अध्यक्ष आरके श्रेष्ठ र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बानका अध्यक्ष कुमार भट्टराईद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ, राज्य मौन बस्ने र निजी स्तरको संस्थाले आफू अनुकूल मनोमानी गर्ने यो अवस्थाको तत्काल अन्त्य हुनुपर्छ। रेडियोहरूको खस्कँदो आर्थिक अवस्था र दिगोपनाको चुनौतीलाई मध्यनजर गरी विगतमा तोकिएका संगीत रोयल्टीका आधार र दरको वैज्ञानिक पुनरावलोकन गर्न जरुरी रहेको पनि एफएम रेडियोहरूको तर्फबाट माग गरिएको छ। स्रष्टाको पारिश्रमिक बापत संकलित रकमको अधिकांश भाग संगीत रोयल्टी संकलनको नाममा निजी संस्थाले खर्च गर्ने तर सीमित सर्जकले नगन्ने मात्रामा संगीत रोयल्टी पारिश्रमिक प्राप्त गर्ने विद्यमान अवस्थालाई परिमार्जन गर्दै 75% रकम सिधै स्रष्टामा पुग्ने व्यवस्थाको सुनिश्चित गर्न पनि माग गरिएको छ।
1: सरकारले आगामी आर्थिक वर्षका लागि ल्याइने बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव लिन छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव सङ्कलन पोर्टल सञ्चालनमा ल्याएको हो। यसैबीच आगामी नीति तथा कार्यक्रम र बजेटका लागि सञ्चालनमा ल्याइएको सुझाव सङ्कलन पोर्टलमा पहिलो दिन 2000 भन्दा बढी सुझाव सङ्कलन भएको छ। यसमध्ये बजेटसँग सम्बन्धित 680 र नीतिगत 929 सुझावहरू रहेका छन्। पहिलो दिन शनिबार बेलुकी 9:15 अन्तर सरकारी समन्वयमा 379 अर्थ उद्योग वाणिज्यमा 336 सार्वजनिक वित्त व्यवस्थापनमा 44 पूर्वाधार विकासमा 362 शिक्षा स्वास्थ्य र विज्ञानमा 349 र वन वातावरण एवं वातावरणमा 122 सुझाव सङ्कलन भएका छन्। त्यस्तै भूमि प्रशासनमा 35 सामाजिक सुरक्षामा 40 नागरिक सेवामा 74 सुशासनमा 54 कानून तथा न्यायमा 39 कर्मचारी प्रशासनमा 91 र अन्यमा 80 सुझावहरू सङ्कलन भएको देखिएको छ।
0: कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न कानून व्यवसायी तथा न्यायाधीशहरूलाई आह्वान गर्नुभएको छ। कानून दिवसको अवसरमा हिजो काठमाडौँमा भएको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानको उल्लङ्घन गर्नेहरूलाई संविधान विरुद्ध उत्तरदायी नबनाएसम्म संविधानको कार्यान्वयन हुन नसक्ने बताउनु भयो।
3: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्दछु। अन्यायको लडाइँ लडे कानुन व्यवसाय हुँदादेखि लडाइँ अझ बाँकी नै छ। सक्षम स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्। यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएसन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपिल गर्दछु।
0: प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बिहिबार बसेको संवैधानिक परिषदको बैठकले रिक्त प्रधान न्यायाधीश पदमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई सिफारिस गर्ने 7 दशकको पुरानो परम्परा तोड्दै न्यायाधीश मनोज कुमार शर्मालाई सिफारिस गरिएको थियो। वरिष्ठतम न्यायाधीशका रूपमा कायम मुकायम प्रधान न्यायाधीश रहनुभएका मल्ल र उहाँपछिका न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुँयाललाई छाडेर चौथो वरियताका शर्मालाई सिफारिस गरिएको थियो। त्यसको 2 दिनपछि हिजो भएको कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश मल्लले एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिन्न भन्नुभयो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्नेमा जोड दिनुभयो।
1: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा एमालेभित्रको विवाद र समाधानका लागि शीर्ष नेतृत्वले चाल्नुपर्ने कदम,
4: यो हारको समग्र पक्षको समीक्षा गरेर उपयुक्त निष्कर्ष नेकपा एमाले निकाल्छ र त्यो केन्द्रीय कमिटीबाट निकाल्छ, अन्य कुराहरू व्यक्तिगत कुरा हुन्छ। जाँच चलि
0: पाल्पामा रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गडेउला मल, सीमित जहाजका कारण कर्णालीका यात्रुलाई शास्ति, देउबा दम्पति विरुद्ध रेड कर्नर नोटिसको अनुरोध गर्दै फेरि पत्राचार लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: रामी
1: दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
7: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
5: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
1: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
8: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
1: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्। वन जंगलमा बालिएको सानो आगो क्षणभरमै विशाल डढेलो बन्न सक्छ। झाडी सफा गर्ने, च्याउ खोज्ने तथा चरण सुधार गर्ने नाममा हामीले वन जंगलमा आगो बाल्नु हुँदैन। त्यसैले आजै संकल्प गरौं, डढेलो रोकौं, वन जंगल जोगाऊ, जिम्मेवार, सतर्क तथा सचेत नागरिक बनौं। डढेलो लागिहालेमा हटलाइन 1149 खबर गरौं। डढेलो मुक्त हरियो नेपालको निर्माण गरौं। डढेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं। वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा निजी लगानीमा उतार चढाव, दबावमा सार्वजनिक ऋण र राजस्व शीर्षकमा अज्ञे बन्जारेले खबर लेख्नु भएको छ। 100 अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माणको आधार वर्षमा का रूपमा देखिएको 2083-84 को नीति तथा कार्यक्रम निर्माणमा जुटेको सरकारका लागि निजी क्षेत्रको मनोबल उकास्ने र लगानी विस्तारको वातावरण तयार गर्ने चुनौती देखिएको छ। अर्थतन्त्रको 25% लगानी गर्ने निजी क्षेत्र गत वर्ष 19% सीमित हुँदा राजस्व संकलनमा भारी गिरावट आएर सरकार दैनिक कार्य सञ्चालनका लागि पनि सार्वजनिक ऋण लिनुपर्ने बाध्यता रहेको छ। त्यस्तै देउबा दम्पति विरुद्ध रेट नोटिस जारीको अनुरोध गर्दै फेरि पत्रचार शीर्षकमा गौरव पोखरेलले खबर लेख्नु भएको छ। जैन्ज विद्रोहका क्रममा निवासमै जलेको अवस्थामा भेटिएका विदेशी नोट लगायतका विषयमा अनुसन्धान भइरहेको उल्लेख गर्दै थप कागजात सहित इन्टरपोललाई नेपाल प्रहरीले पत्र लेखेको छ। त्यस्तै भित्री पृष्ठमा सीमित जहाज धेरै गन्तव्य कर्णालीका यात्रुलाई शास्ति शीर्षकमा खबर छ। गत 25 चैत्रमा कडा मधुमेहका कारण स्वास्थ्य समस्यामा बल्झिएपछि हुम्लाको हिमा 6 71 वर्षीय कल बहादुर अधिकारीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सुक्षेन अस्पताल भर्ना गरियो। त्यहाँ मधुमेह नियन्त्रण भएन। त्यस पछाडि उहाँलाई सर्जरीका लागि नेपालगञ्ज रिफर गरियो। जुम्लाबाट छिट्टै अस्पताल पुर्याउन बिरामीका आफन्तले दिनभर जहाज कुरे तर जहाज भेटिएन। त्यस्तै पोखरामा यातायात व्यवसायको 7 राष्ट्रिय महाधिवेशन लगानी सुरक्षित गर्दै सार्वजनिक यातायात सुधार गर्ने एजेन्डा शीर्षकमा खबर प्रकाशित छ भने रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गरेउला मल शीर्षकमा माधव अर्यालले पाल्पाबाट खबर लेख्नु भएको छ। रामपुर नगरपालिका चार देवस्थानका दिलु मगरले 6 वर्षदेखि गरेउलाबाट तयार भर्मी कम्पोस्ट मल प्रयोग गर्दै आउनु भएको छ। सुरुमा बिरुवा उत्पादनका लागि गरेउला मल प्रयोग गर्नुभएका उहाँले पछिल्ला वर्ष भने तरकारी उत्पादनका लागि प्रयोग गर्दै आउनु भएको छ।
11: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा अफ सिजनमै 300 मेगावाट भन्दा बढी विद्युत भारत निर्यात भएको बारेमा मिलन विश्वकर्मा लेख्नु भएको खबर छापिएको छ। अहिले नेपालमा विद्युतको आन्तरिक उत्पादन दैनिक 43,267 मेगावाट आवर छ, तर खपत भने दैनिक 38,273 मेगावाट आवर छ। बढी भएको विद्युत भारत निर्यात भइरहेको छ। पछिल्लो समय पटक पटक भइरहेको वर्षातले उत्पादन बढ्ने र माग घट्ने भएपछि अफ सिजनमै भारतमा बिजुली निर्यात सुरु भएको हो। अर्को खबर, गण्डकीमा बढाइयो सार्वजनिक यातायातको भाडा शीर्षकमा कास्कीबाट रोहित राज पराजुलीले लेख्नु भएको छ भने दूरसञ्चार प्राधिकरण अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान भएको खबर छ। सुरक्षा मुद्रणमा कार्यकारी निर्देशकको पदपूर्ति प्रक्रिया पनि सुरु गरिएको उल्लेख गरिएको छ। मकवानपुरमा 28,000 भन्दा बढी भूमिहीन र अव्यवस्थित बसोबासी शीर्षकमा पोस्ट राज अधिकारीले मकवानपुरबाट लेख्नु भएको छ। हालसम्म 960 जनाले पाए जग्गाधनी प्रमाण पूर्जा शीर्षकमा अर्को खबर पनि लेखिएको छ। वन मन्त्रालय गाब्ने निर्णय विरुद्ध असन्तुष्टि शीर्षकमा मकवानपुरबाट लेखिएको खबर पनि छापिएको छ। अनि नयाँ पत्रिका दैनिकमै छापिएको अर्को खबर छ, के हुन्छ र खारेज गरिएका कर्मचारी ट्रेड युनियनहरूको सम्पत्ति शीर्षकमा सुभाष भट्टले यो खबर लेख्नु भएको हो। निजामती सेवा ऐनका व्यवस्थामा टेकेर स्थापित ट्रेड युनियनहरू सरकारले अध्यादेश मार्फत खारेज गरिदिएसँगै उनीहरूको नाममा रहेको अचल सम्पत्ति जग्गाको भोगाधिकार राज्यले आफ्नो मातहत ल्याउन सक्ने भएको छ। ट्रेड युनियनहरूको कानूनी अस्तित्व सकिएपछि तिनका नाममा रहेको जग्गाको भोगाधिकार स्वतः खोसिने गरी खोसिने सरकारी अधिकारीहरू बताउँछन्। जग्गा बाहेकका चल अचल सम्पत्तिबारे स्पष्ट कानून नरहेकाले सरकारले अलग्गै निर्णय लिनुपर्नेछ। सरकारी जग्गामा पुराना ठूला दल निकट निजामती कर्मचारी ट्रेड युनियनका आलिशान महलहरू छन्। भोगाधिकार पाएर महल ठड्याइएका जग्गा राज्यकै हुनेछ। जग्गा बाहेकका चल अचल सम्पत्तिबारे स्पष्ट कानून नरहेकाले सरकारले निर्णय गर्नुपर्नेछ। युक्रेनमा युद्धबन्दी बनाइएका 9 नेपाली रिहाईको पहल शीर्षकमा परशुराम काफ्लेले लेख्नु भएको खबर पनि छ। सरकारले नेपालको कानून विपरीत रुसी सेनामा भर्ती भएका र त्यसक्रममा युक्रेनी सेनाले युद्धबन्दी बनाएका नागरिकको रिहाईका लागि कूटनीतिक प्रयास थालेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले युक्रेनी समकक्षी एन्ड्री सिबिहासँग टेलिफोन वार्तामा नेपाली युद्धबन्दी रिहाईको आग्रह गरेको एक सातापछि नेपालले युक्रेनलाई कूटनीतिक नोट पठाएको हो। खनाल र सिबिहा बीच 17 वैशाखमा टेलिफोनमा कुराकानी भएको थियो। युक्रेन छाड्न नेपालीलाई एडभाइजरी जारी गरिएको खबरमा पनि उल्लेख गरिएको छ। एकै सञ्जाल एकै लक्ष्य काठमाडौँका युवामा लागू औषधको डरलाग्दो व्यापार शीर्षकमा टेकराज थामीले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा छापिएको खबर छ मूल्य मापदण्ड निर्धारण गर्न ढिलाइ शीर्षकमा। पछिल्लो समयमा पश्चिम एसिया युद्धका कारण इन्धनको मूल्य लगातार बढेसँगै यसको असर नेपाली उपभोक्ताको भान्सासम्म पनि पुगेको छ। करिब दुई महिना यता इन्धनको भाउ पाँच पटकसम्म बढेपछि यातायात र ढुवानीको भाडा वृद्धिको प्रभाव आम नेपाली उपभोक्ताको भान्सासम्मै पुग्न थालेको छ। आर्थिक कारोबार दैनिकमा गौरवको भेरी बबई आयोजना दुई वर्षमा सक्न नयाँ कार्ययोजना बन्दै शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छ। राष्ट्रिय गौरवको भेरी बबई बहुद्देश्यीय आयोजना अबको दुई वर्षभित्र सम्पन्न गर्न सरकारले कार्ययोजना बनाउन थालेको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको कार्यकारी आदेश अनुसार सरकारी अधिकारीहरू नयाँ कार्ययोजना बनाउन जुटेका हुन्। दुई वर्षमा आयोजना सम्पन्न गर्ने गरी नयाँ कार्ययोजनाको तयारी थालिएको जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक मित्र बरालले जानकारी दिनुभयो। सगरमाथा आरोहणका लागि हालसम्मकै बढी अनुमति शीर्षकमा अर्को खबर छ। नेपालको पर्वतीय पर्यटन क्षेत्रमा यस वर्षको वसन्तकालीन हिमाल आरोहण सिजन ऐतिहासिक बनेको उल्लेख गरिएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीहरूको संख्याले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको हो। पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार यस सिजनमा सगरमाथा सहित 30 विभिन्न हिमाल आरोहण का लागि कुल 1,134 जनाले अनुमति लिएका छन्। ती आरोही 135 विभिन्न टोली मार्फत हिमाल चढ्न जाने तयारीमा रहेको उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। लेबनानमा इजरायलले गरेको तीव्र हवाई आक्रमणका कारण एकै दिन 39 जनाको मृत्यु भएको हो त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायली रक्षा बलले हिजबुल्लालाई लक्षित गरी आक्रमण गरेको दावी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनान सरकार बीच युद्धविराम सम्झौताको घोषणा गरेपछि पनि इजरायली सेना र हिजबुल्ला बीच लगातार आक्रमणका घटना भइरहेको प्रतिक्रिया दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा भएका झडपमा कम्तीमा 50 जिहादी विद्रोहीको मृत्यु भएको छ। सन् 2009 बोको हराम र यसको विभाजित गुट इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तसँग द्वन्द्व जारी छ। झडपमा कम्तीमा 50 मारिएको र ठूलो परिमाणमा हात हतियार र गोला बारुद बरामद गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका हुन्। र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को को रेड स्क्वायरमा आयोजित भिक्टी डी सम्बोधनका क्रममा उत्तर एटलान्टिक सन्धि संगठन नाटोको निन्दा गर्नुभएको छ। दोस्रो विश्वयुद्धमा जारी जर्मनीमाथि सोभियत युनियनले हासिल गरेको विजयको सम्झनामा प्रत्येक वर्ष भिक्टो परेड गर्ने गरिन्छ। सोही क्रममा पुटिनले रुसले युक्रेन विरुद्ध रुसले न्यायको लडाई लडिरहेको दावी समेत गर्नुभएको हो। युक्रेनले नाटोको सम्पूर्ण ब्लकबाट हतियार र समर्थन पाइरहेको समेत उहाँले दावी गर्नुभएको छ। युक्रेनसँग 3 लागि युद्धविराम गर्ने सहमति भएको थियो। सो सहमति अनुसार युद्धविराम भोलि सकिँदैछ।
11: साझा खबरमा अब खेल खबर। नेपाल एले आइसिसी क्रिकेट विश्वकप लिग दुई खेल्न आएको स्कटल्यान्ड र अमेरिका विरुद्ध उत्कृष्ट प्रदर्शन जारी राखेको छ। श्रृङ्खलामा नेपाल लगातार दोस्रो खेलमा जित निकाल्न सफल भयो। लगातार तेस्रो खेलमा जित निकाल्ने क्रममा हिजो नेपाल एले स्कटल्यान्डमाथि डकवर्थ लुइस मेथड पद्धति अनुसार 9 जित निकालेको हो। नेपालको जितमा सन्दीप जोरा र इशान पाण्डेले अर्धशतक बनाउनु भयो। प्रधानमन्त्री कप र नेपाल ए टिमबाट शानदार प्रदर्शन गरेका इशान पाण्डे नेपाल क्रिकेट संघ क्यानले नेपाली टिममा समावेश गरेको छ। देब्रेहाते ब्याटर इशानलाई क्यानले मंगलबारबाट सुरु हुने अमेरिका र स्कटल्यान्ड विरुद्धको श्रृङ्खलामा इशानलाई समेटेको हो। रोहित कुमार पौडेल कप्तानीमा रहेको टिममा इशान सहित 15 खेलाडी अटाएका छन्। हिजो टिमको घोषणा गरिएको छ। मकवानपुरको बागमती गाउँपालिकामा सम्पन्न 8 संस्करणको राष्ट्रिय बागमती गोल्ड कप फुटबल प्रतियोगिताले नयाँ विजेता पाएको छ। उपाधि काठमाडौँको चितलाङ एफसीले जितेको छ। मकवानपुरको बागमती गाउँपालिका 8 सहित स्मृति रङ्गशाला झुरझुरे खेल मैदानमा भएको फाइनल खेलमा सर्लाहीको बागमती युथ क्लबलाई 4-0 पराजित गर्दै चितलाङले पहिलो सहभागितामै ऐतिहासिक सफलता प्राप्त गरेको हो। र समुद्री सतहदेखि 29 उचाइमा रहेको हिमा गाउँपालिका 2 ओदी गाउँको खेल मैदानमा आयोजित 16 जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा हिमा गाउँपालिका प्रथम भएको छ। 16 राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा हिमा गाउँपालिकाले 25 स्वर्ण पदक जित्दै जिल्लाकै प्रथम भएको हो। जिल्लाका 8 स्थानीय तहमध्ये गोटीचौर गाउँपालिका बाहेक 7 स्थानीय तहले प्रतियोगितामा सहभागिता जनाएका थिए।
1: चुनाव पछिको एमाले भित्रको विवाद र समाधानका लागि चालिएका कदम कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन् सीआईएन को साझा खबर सुन्दै गर्नुहोला
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया
14: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन् हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो घाँटी सुक्खा हुने समस्या
15: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए यो घाँटी एकदम धेरै सुक्खा हुने जे खाए पनि मुखमा थुकै नआउने के घाँटी त्यसै टाइट हुने होइन अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने
14: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन
15: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन
14: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो
15: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर
14: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ
15: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएँ नभन्दै मेरो विश्वास मैले जे बोकेर गएँ त्यो मैले पुरा पाएँ
14: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
15: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन यो एकदम सत्य हो
14: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो
15: पेटमा यो आन्द्रा खाला गएको भन्ने अब उहाँ दुबईमा कति खर्च गर्यो 8-9 लाख खर्च गर्यो काठमाडौँ आएर खर्च गर्यो पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
14: त्यसपछि अनलाइनबाटै परामर्श लिए चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो
15: त्यस सरसँग गएर यस्तो समस्या सचर अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ 2.5 वर्षको समस्या हो पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो
14: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ
15: उसले अहिले भरपूर विश्वास गर्छ के अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो त्यहाँ सरलाई भेट्यो या फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो दिदी मलाई वैदिकले सन्च बनायो केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले नि
14: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस् आजै सम्पर्क गर्नुहोस्
16: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550 50934

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इंटरनेट अनलाइन विजय एफएम को फेसबुक पेज एवं यूट्यूब सँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा जगन्नाथ उपाध्यायको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। गैंडाकोटमा एकल महिलाका लागि कानून तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न। जनक नमुना माध्यमिक विद्यालयमा विद्यालय सुधार योजना निर्माण कार्यशाला सम्पन्न। स्टार नवलपुरद्वारा शिक्षण सामग्री निर्माण तथा अन्तर्क्रिया कार्यक्रम आयोजना। हर्कपुरको इडिया होटलमा स्याटरडे फुल पार्टीको आयोजना हुँदै नेपाल औषधि व्यवसायी सङ्घ चितवनको अध्यक्षमा इन्द्रराज गैरे सर्वसम्मत निर्वाचित। चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने। र गैंडाकोटको वृहत निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा 410 जनाले सेवा लिए। सोमबारदेखि सरकारी कार्यालयमा सरसफाई अभियान सञ्चालन हुने। विश्व तापक्रम वृद्धि तीव्र, समुद्री सतह लगातार बढ्दै।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन।
2: छ नि, जाऊ न त स्विमिङ गर्न।
1: स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
2: जाउँ न त जाउँ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
1: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
1: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: तेलको जर्किन बोक्दै कता हो दिदी?
6: सञ्जीवनी तेल मिल।
5: किन नि सञ्जीवनी तेल मिल नै?
6: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
5: ए, पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
4: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
7: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
4: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580-26445 र 98480-27445।
0: विजय खबरमा अब खबर विस्तारमा। गैंडाकोट नगरपालिकामा एकल महिलाहरूका लागि कानून तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। गैंडाकोट नगरपालिका नगर कार्यपालिका कार्यालयको आर्थिक सहयोग तथा नारी कल्याण एकल महिला पैरवी मञ्च नवलप्रासी बर्दघाट सुस्तापूर्वकको आयोजनामा तालिम सञ्चालन गरिएको हो। शनिबार गैंडाकोट 8 स्थित गैंडाकोट दुग्ध उत्पादक तथा कृषि सहकारी संस्था लिमिटेडमा सम्पन्न कार्यक्रमको अध्यक्षता नारी कल्याण एकल महिला पैरवी मञ्चकी अध्यक्ष निर्मला पौडेलले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले एकल महिलाहरूको हक अधिकार संरक्षणका लागि संस्था सदैव सक्रिय रहने बताउनुभयो। उहाँले एकल महिलाहरूको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। कार्यक्रममा शान्ति देवी कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो। उहाँले एकल महिलाहरूको पीडा र सङ्घर्ष आफूले जीवनबाट बुझेको उल्लेख गर्दै उनीहरूलाई आत्मनिर्भर, सक्षम र उत्प्रेरित बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। साथै आगामी दिनमा पनि नगरपालिकाले एकल महिलाहरूका लागि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा कार्यपालिका सदस्य शान्ता घरती, महिला तथा बालबालिका शाखा प्रमुख राधा पौडेल लम्सा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम स्वागत मन्तव्य उपाध्यक्ष शारदा ढकालले राख्नु भएको थियो भने सहजीकरण संस्थाकी सदस्य महादेवी कट्टेलले गर्नु भएको थियो। जनक नमुना माध्यमिक विद्यालयमा शनिबार शिक्षक तथा कर्मचारी उत्प्रेरणा एवं विद्यालय सुधार योजना निर्माण कार्यशाला सम्पन्न भएको छ। शिक्षक तथा कर्मचारीहरूका लागि आयोजना गरिएको सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव प्रसाद सापकोटाको अध्यक्षतामा र गैंडाकोट नगर प्रमुख मदन भक्त अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बुद्धिसागर पण्डितले पत्र प्रस्तुत गर्दै विद्यालयको वर्तमान शैक्षिक भौतिक एवं वातावरणीय अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो। कार्यपत्र प्रस्तुत गर्दै प्रधानाध्यापक पण्डित

सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै शैक्षिक विकासमा लाग्न आग्रह गर्नुभयो। त्यसै गरी नगर शिक्षा अधिकारी खेम प्रसाद आचार्य, वडा नम्बर 2 का वडा अध्यक्ष प्रकाश सापकोटा, वडा नम्बर 5 का वडा अध्यक्ष रत्न प्रसाद सापकोटा, कार्यपालिका सदस्य शान्ति नौपाने, शिक्षक अभिभावक संघ का अध्यक्ष विष्णु प्रसाद सापकोटा, छिमेकी विद्यालय का प्रधान अध्यापक इन्द्रराज भट्टराई, नगर शिक्षा समिति का सदस्य डोलराज पाण्डे, विद्यालय व्यवस्थापन समिति सदस्य सुनिता नेउपाने लगायतले आफ्नो मन्तव्य दिँदै विद्यालयले गरेको प्रगतिको सन्दर्भमा खुसी व्यक्त गर्नुभएको थियो। उक्त कार्यक्रममा गैंडाकोटका वडा अध्यक्षहरू, कार्यपालिकाका सदस्यहरू, शिक्षा समितिका सदस्यहरू, छिमेकी विद्यालयका प्रधान अध्यापकहरू, विद्यालय व्यवस्थापन समिति सदस्यहरू, शिक्षक अभिभावक संघका सदस्यहरू लगायतको उपस्थिति रहेको थियो। यसैबीच उत्प्रेरणा कार्यक्रममा आचार्य लक्ष्मण भण्डारीले सहजीकरण गर्नुभएको थियो भने सोही कार्यक्रममा एक वर्षीय रणनीति र विद्यालय सुधार योजना समेत निर्माण गरिएको थियो। शैक्षिक गुणस्तरका लागि गरिएको विशेष कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि दीपक ढुङ्गानाले स्वागत मन्तव्य राख्नुभएको थियो भने विद्यालयका संयोजक हिमालदेव पङ्गेनीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। गैंडाकोटमा वृहत निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ। आर्थिक वर्ष 2082-83 को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत शनिबार गैंडाकोट नगरपालिका वडा नम्बर 1 को नेपाल राष्ट्रिय शमशेर आदर्श माध्यमिक विद्यालय परिसरमा एक दिने निःशुल्क शिविर भएको हो। गैंडाकोट नगरपालिका आयुर्वेद शाखाको आयोजनामा भएको शिविरमा 410 जनाले सेवा लिएका छन्। गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदन भक्त अधिकारीले आयुर्वेद औषधिले कुनै हानि नगर्ने भएकोले आयुर्वेद औषधि प्रयोग गर्न आग्रह गर्नुभयो। नगर प्रमुख अधिकारीले निरोगी रहनका लागि नियमित स्वास्थ्य जाँच गर्ने र औषधिको लागि आयुर्वेद औषधि मात्र सेवन गर्दा राम्रो हुने बताउनुभयो। यस्तै शिविरमा अम्ल, पित्त, कब्जियत, पेट सम्बन्धी रोगहरू, पाइल्स, फेस्टुला, फिसर, बाथ सम्बन्धी रोगहरू, पिनाश, रुगाखोकी, स्त्री रोग सम्बन्धी समस्याहरू, पिसाब सम्बन्धी रोगहरू, छाला सम्बन्धी समस्या भएका सेवाग्राहीहरूलाई सेवा प्रदान गरिएको थियो। शिविरमा आयुर्वेद विशेषज्ञ डाक्टर चन्द्रकान्त गेवालीको नेतृत्वमा रहेको आयुर्वेद चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो। गैंडाकोट वडा नम्बर 1 का वडाध्यक्ष सुरेन्द्र प्रसाद रेग्मीको अध्यक्षतामा भएको शिविरमा स्वागत मन्तव्य नेपाल राष्ट्रिय शमशेर आदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कविराज आचार्यले राख्नुभएको थियो। सहजीकरण गैंडाकोट नगरपालिका आयुर्वेद शाखाका वरिष्ठ कविराज निरीक्षक विष्णु प्रसाद पौडेलले गर्नुभएको थियो। विज्ञान शिक्षक समाज नवलपुरको आयोजनामा एक पालिका एक कार्यक्रम अन्तर्गत विज्ञान शिक्षण सामग्री निर्माण तथा अन्तर्क्रिया कार्यक्रम शनिबार शिव माध्यमिक विद्यालय अत्रौलीमा सम्पन्न भएको छ। सो कार्यक्रमलाई शिक्षा युवा तथा खेलकुद शाखा बुलिङटार गाउँपालिका र शिक्षा युवा तथा खेलकुद शाखा बौद्धिकाली गाउँपालिकाले समन्वय तथा सहयोग गरेका थिए। कार्यक्रममा बुलिङटार र बौद्धिकाली गाउँपालिकामा कार्यरत आधारभूत तथा माध्यमिक तहका 40 जना भन्दा बढी विज्ञान शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि बौद्धिकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले विज्ञान विषय शिक्षणमा शैक्षिक सामग्री प्रयोग र प्रयोगत्मक अभ्यासले शिक्षण सिकाइलाई प्रभावकारी बनाउने भएकाले कक्षा शिक्षणमा अनिवार्य प्रयोग गर्न अनुरोध गर्नुभयो। कार्यक्रममा बौद्धिकाली गाउँपालिकाका शिक्षा अधिकृत जीवलाल भुसाल र बुलिङटार गाउँपालिकाका शिक्षा अधिकृत बुद्ध प्रसाद राणावाड, शिव माध्यमिक विद्यालय अत्रौडीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद श्रेष्ठ र प्रधान अध्यापक महेन्द्र गौतम, विज्ञान शिक्षक समाज नवलपुरका सचिव प्रकाश भण्डारी र प्रवक्ता बसन्त चापागाई लगायतको उपस्थिति रहेको थियो। समाजका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संयोजन त्रिभुवन माध्यमिक विद्यालय बुलिङटारका मा कार्यरत विज्ञान शिक्षक तिलक आचार्यले गर्नुभएको थियो। विज्ञान शिक्षक समाज नवलपुरले 7 प्रोजेक्ट निर्माण गर्ने र सो प्रोजेक्टमा छलफल गर्ने कार्यक्रम भएको कार्यक्रम समाजका अध्यक्ष मोहन भण्डारीले जानकारी दिनुभयो। सहभागी विज्ञान शिक्षकहरूले कार्यक्रमले पेसागत वृद्धि विकास र क्षमता विकासमा सहयोग पुर्याएको कुरा व्यक्त गर्नुभएको, साथै विज्ञान शिक्षक समाजले पालिकाहरूसँग समन्वय गरेर पेसागत क्षमता विकासका कार्यक्रम आगामी दिनमा पनि आयोजना
भएमा शिक्षण सिकाइ सुधारमा सहयोग पुग्ने कुरा व्यक्त गर्नुभएको अध्यक्ष मोहन भण्डारीले जानकारी दिनुभयो। समाजले यस अगाडि विभिन्न पालिकाहरूमा प्रश्नपत्र निर्माण कार्यशाला जनप्रतिनिधिसँग अन्तर संवाद शैक्षिक सामग्री

0: निर्माण कार्यशाला सम्पन्न गरिसकेको छ। गैंडाकोट 11 स्थित हरकोपुरमा रहेको इलिया कन्फर्टले स्याटरडे पुल पार्टीको आयोजना गर्ने भएको छ। आईएमई ग्रुप अन्तर्गतको इलिया होस्पिटालिटीले मिनी थाइल्यान्डको आवास दिलाउने गरी यही जेठ 2 गते स्याटरडे पुल पार्टीको आयोजना गर्न लागेको हरकोपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ। स्थानीय पर्यटन तथा जीवनशैली अनुभवलाई सुदृढ बनाउने उद्देश्यका साथ 18 वर्षमाथिका व्यक्तिलाई लक्षित गर्दै पार्टीको आयोजना गरिएको कार्यक्रम संयोजक निशान कणेलले जानकारी दिनुभयो। नेपालमा बढ्दो युवा लाइफस्टाइल र अनुभव आधारित पर्यटन मागलाई लक्षित गर्दै एकै दिनमा आराम, मनोरञ्जन, संस्कृति र सुरक्षित वातावरणको सन्तुलित सम्मिश्रण प्रदान गर्ने अवधारणा सहित कार्यक्रम तयार गरिएको इला होटलका जनरल म्यानेजर प्रदीप नेउपानेले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रममा थाइल्यान्डको आवास हुने गरी कार्यक्रम सञ्चालन गरिनेछ। जेठ 2 गते दिउँसो 1 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन हुने कार्यक्रममा सहभागी हुनका लागि भरतपुरदेखि निशुल्क बसको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो। यहाँ प्रवेश शुल्क 500 र पेय पदार्थ सहितको शुल्क 700 रुपियाँ तोकिएको छ। भरतपुरको 24 कोटी र भाटभटिनीबाट समेत टिकट बिक्रीको व्यवस्था गरिएको होटलले जानकारी दिएको छ। यस्तै केही दिनपछि खल्ती एपबाट पनि टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ। तनहुँ जलविद्युत आयोजना अन्तर्गत दमौली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्ला स्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुने गरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान, मुछान तथा सुरक्षित घाट गद्दी व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजत पत्र प्रदान गरेको हो। यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालयबीच औपचारिक सम्झौता समेत सम्पन्न भइसकेको छ। अनुमति अनुसार सरकारद्वारा भरतपुर महानगरपालिका एक स्थित व्यवस्थित वन तथा सतनचुली सामुदायिक वन साथै भरतपुर महानगरपालिका 29 अन्तर्गत अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका 1,263 वटा रुख कटान गरिने तनहुँ जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। नेपाल औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा इन्द्रराज गैरे सर्वसम्मत निर्वाचित हुनुभएको छ। शनिबार भरतपुरमा भएको 8 जिल्ला अधिवेशन मार्फत गैरे सर्वसम्मत निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता अनिल कुमार पौडेलले जानकारी दिनुभयो। यसै गरी वरिष्ठ उपाध्यक्षमा लक्ष्मीलाल श्रेष्ठ, उपाध्यक्षमा तारानाथ अधिकारी, खुलातर्फ रुद्र सापकोटा, महासचिवमा टेक प्रसाद सापकोटा, कोषाध्यक्षमा विनोद पन्त, सचिवमा मेघनाथ पौडेल, सहकोषाध्यक्षमा राजेश पौडेल चयन हुनुभएको पौडेलले जानकारी दिनुभयो। यस्तै सदस्यहरूमा विज्ञान पौडेल, श्रीनिवास पौडेल, हरिप्रसाद ढकाल, प्रेम थापा, श्रीकृष्ण गौतम, धनमाया लुइटेल र शारदा ढकाल आचार्य सर्वसम्मत निर्वाचित हुनुभएको छ। अधिवेशन पूर्व भएको साधारण सभामा प्रमुख अतिथि नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेवाल, अतिथिहरू नेपाल औद्योगिक व्यवसाय संघ बागमती प्रदेश अध्यक्ष ध्रुव नारायण श्रेष्ठ, औषधि व्यवस्था विभाग वीरगंजका प्रमुख शम्भु शाह लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। बन्द सत्रमा महासचिव तथा कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित भएको नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष लक्ष्मीलाल श्रेष्ठले जानकारी दिनुभयो। नेपाल औषधि व्यवसाय संघ चितवनका अध्यक्ष विनोद प्रसाद तिमिल सिन्हाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण महासचिव तारानाथ अधिकारीले गर्नुभएको थियो। चितवन जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले जिल्ला वार्ड सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई 7 दिनभित्र जनस्वास्थ्य कार्यालयमा एकीकृत तथ्याङ्क विवरण अनिवार्य रूपमा दर्ता गर्न निर्देशन दिएको छ। सो अनुसार दर्ता भएका एम्बुलेन्सले 15 दिनभित्र जिपिएस प्रणाली जडान गरी त्यसको प्रभावकारी जनस्वास्थ्य कार्यालयमा बुझाउनुपर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो। विवरण दर्ता नगर्ने र जिपिएस जडान नगर्ने एम्बुलेन्सलाई सञ्चालनमा रोक लगाइने समितिले जनाएको छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
1: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
2: हाई, म आज गयाको ड्रेस भनेको।
1: किन, के पाइन्छ र त्यहाँ?
2: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
3: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
4: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9845545090 र 9855503060।

0: आफ्नो ब्याङ्क, वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: आफूसँग फुर्सदै छैन, यी केटाकेटीलाई पनि के चाहिएको? एउटै छानामुनि सबै चिज पाउने ठाउँ भए पनि त हुन्थ्यो नि।
2: अब चिन्ता लिनु पर्दैन कि बहिनी, हाम्रै गैडाकोट साथ गैरी हरियर मन्दिर अगाडि केटाकेटीदेखि पाकासम्मका मौसमी र फेसन अनुसारका फेन्सी, रेडिमेड, थान कपडा, कस्मेटिक, गिफ्ट, खेलौना, साथै सबै स्कुल तथा कलेजका पुस्तक, ड्रेस तथा झोला, सिम कार्ड, फोटो कपी सेवा, चार्जर विशेष छुटका साथ पाउनु भएपछि समयको पनि बचत हुने, छुट पनि पाइने। म त त्यतै हिँडे कि तिमी पनि जाने भए हिँड है।
1: ए ल ल, म पनि केटाकेटीलाई लिएर गइहाल्छु।
3: सम्पर्क हरिहर मार्केट गैंडाकोट साथ गैरी, नेपालकी ठुलो शिवलिङ्ग अगाडि, ज्ञान ज्योति पुस्तक भेराइटी पसल, प्रोप्राइटर जमुना खडेल 98454 78799, प्रोप्राइटर भानु सापकोटा 98452।

विश्राम पछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। आगामी सोमबारदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन हुने भएको छ। सरकारले सोमबारदेखि जे

0: पूर्ण नेपाली नागरिक विषय विज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्त्वपूर्ण राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्नुहुनेछ। सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम जनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्रीको मुख्य योजना अनुरूप यो कदम चालिएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। युरोपियली संघ अन्तर्गतको जलवायु निगरानी निकायले शुक्रबार विश्वका महासागरको सतही तापक्रम हालैका दिनमा अत्यन्त उच्च स्तरको नजिक पुगेको चेतावनी दिएको छ। वैज्ञानिकहरूको भनाइअनुसार अहिलेको अवस्था सन् 2024 देखिएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्डभन्दा थोरै मात्र कम छ र आगामी केही दिन वा हप्ताभित्रै नयाँ कीर्तिमान बन्न सक्ने सम्भावना बलियो बनेको छ। युरोपेली मध्यम दूरी मौसम पूर्वानुमान केन्द्रकी जलवायु प्रमुख सामन्था बर्गेसले बताएअनुसार महासागरको सतह निरन्तर तातिँदै गएको छ र यसले विश्व जलवायु प्रणालीमा ठूलो परिवर्तनको सङ्केत दिइरहेको छ। उहाँले मे महिनामा मात्र पनि सामुद्रिक तापक्रमले नयाँ ऐतिहासिक रेकर्ड तोड्ने सम्भावना उच्च रहेको बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। आइतबार राति कोशी बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भूभाग लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। गैंडाकोटमा एकल महिलाका लागि कानून तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न। जनक नमुना माध्यमिक विद्यालयमा विद्यालय सुधार योजना निर्माण कार्यशाला सम्पन्न। स्टान नवलपुरद्वारा शिक्षण सामग्री निर्माण तथा अन्तर्क्रिया कार्यक्रम आयोजना। भर्खरपुरको इलिया होटलमा स्याटरडे पुल पार्टीको आयोजना हुँदै नेपाल औषधि व्यवसायी सङ्घ चितवनको अध्यक्षमा इन्द्रराज गैरे सर्वसम्मत निर्वाचित। चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने। र गैंडाकोटको वृहत निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा 410 जनाले सेवा लिए। सोमबारदेखि सरकारी कार्यालयमा सरसफाई अभियान सञ्चालन हुने। विश्व तापक्रम वृद्धि तीव्र, समुद्री सतह लगातार अगाडि बढ्दै। अवस्था सामुदायिक रेडियो विजय एफएम 101.6 छ। इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। जगन्नाथ उपाध्याय बिदा हुन्छु। नमस्कार।
1: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
3: ल लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
3: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा

0: एडभेन्चर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैंचा भित्र सञ्चालित बगैंचा एडभेन्चर रिसोर्ट जंगल सफारी को रोमांच सनडाउनर को सुनौलो साँस थारू सांस्कृतिक नृत्य को साथ
0: बगैंचा एडभेन्चर रिसोर्ट
1: हर्स राइडिंग र अक्स कार्ट राइड को आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
0: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570 82 693 98570 82 696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला जान्छ सुनाल पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायासूत्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
6: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
1: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ
6: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
7: सुन्तली दिदी वन त आगोले सखापे पार्न आँट्यो के गर्ने होला भन्या
8: या जे सुके होस् हामीलाई मात्र के को चिन्ता भन्या हाम्रो घरमा लागे होइन के अरे
7: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी अनि हाम्रा गाई बस्तुले खाने घाँस पात हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्यो हो कि यो कुरो बुझ्नुहोस् न
8: ए हो त नि है सही कुरा गर्यो तिमीले मैले त यतातिर सोच्दै नसोचे कि
7: वन जङ्गल त हामीलाई मात्र होइन हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको ए सुन्तली दिदी कुरै नसुने किन उठ्या
8: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि हिँड तिमी पनि
0: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैराकोट नगरपालिका नवलपुर
9: विजय टाङ्चे
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437
10: अहिले बिहानको 7 बज्यो
11: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
12: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
11: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
12: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली
11: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नौलपुर
13: ओहो दाई नमस्कार
14: नमस्कार
13: आराम हुनुहुन्छ
14: आरामै छु
13: घर त राम्रो बनाउनु भएछ
14: यसो भनौँ
13: अनि त यति राम्रो विद्युतको सामान
9: र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
13: यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
9: ए गजबको काम गर्दा रहेछन् त।
14: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139।
15: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
8: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
15: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
16: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550074503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
17: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
18: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
16: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
19: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: FM 107.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेन नि।
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
11: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फुन पार्क छ नि, त्यही गर हुन्न र?
10: ल ल, गएर तुरन्त बुक गरिहाल है।
12: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
13: गैराकोट फन पार्क, गैराकोट 5 गैराकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 078-50-15-04, मोबाइल 98-612-20-437।
14: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
15: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोपको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
16: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
16: किन नि सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध, स्वस्थकर, खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
16: ए, पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
17: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
18: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेलले व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
17: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
10: उपभोक्ता सदस्य नामावली अद्यावधि गर्न सम्बन्धी सूचना: गैडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही वैशाख 15 गतेको बैठकको निर्णय अनुसार संस्थाको वर्तमान कार्य समितिको 4 वर्ष कार्यकाल सम्पन्न हुने भएकोले संस्था को विधानको परिच्छेद 6 को धारा 26 को उपधारा 6 को अनुसूची 2 बमोजिम संस्थाको साधारण सभा प्रतिनिधि छनौट कार्य 2083 जेठ 15 गते हुने, साथै क्लस्टर समिति, खुल्ला महिला प्रतिनिधि, लेखा तथा सुपरिवेक्षण समिति र कार्य समिति छनौट कार्य 2083 जेठ 30 गते शनिबार सम्पन्न हुने भएकोले उपभोक्ता सदस्यज्यूहरूले सदस्य नामावली अध्यावधिक गर्न इच्छुक उपभोक्ता सदस्यज्यूहरूलाई आवश्यक प्रमाण जुटाई यही वैशाख 31 गतेसम्म कार्यालयमा सम्पर्क गरी नामसारी तथा मन्जुरी नामा लिन सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ। सदस्य अध्यावधिक गर्ने अन्तिम मिति यही वैशाख 31 गतेसम्म। कृष्ण प्रसाद नेउपाने, अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, गैंडाकोट वडा नम्बर 4, नवलपरासी, बर्दगाड, सुस्ता पूर्व।
19: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
20: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
21: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स, लीलाचोक, नारायणगढ। फोन नम्बर 0556 98 833 र 598 834।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोका कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
6: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0056-513-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: सर, एउटा प्रश्न सोधौँ है।
8: सोध न
7: सर। यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
8: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
7: हस्, धन्यवाद सर।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय गैंडाकोट, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
10: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौ।
11: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट।

व्यवस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम हाम्रो मनमा प्रविधिका साथी राजेन्द्र श्रेष्ठ सँगै म मनिषा शर्माको सामुदायिक रेडियो बिजेएफएम 101.1 हरेक साताको यसै समयमा कार्यक्रम हाम्रो वन सुन्न सक्नुहुनेछ। कार्यक्रम हाम्रो वनमा हामीले वन पर्यावरण पर्यटनसँग सम्बन्धित रहेका कुराकानी गर्दै आइरहेका छौँ। आजको कार्यक्रममा हाम्रो वनमा पनि यस्तै कुराकानी गर्नेछौँ। आज हामीले विशेष गरेर मौलाकाली सामुदायिक वनका पछिल्ला गतिविधि सँगसँगै दिगो वन व्यवस्थापनमा मौलाकाली वनले गरेका कामको बारेमा कुराकानी गर्दैछौँ। आज हामीसँग कुराकानीका लागि हुनुहुन्छ मौलाकाली सामुदायिक वनका उपाध्यक्ष भगवान् घिमिरे सर। आउनुहोस् कुराकानी गर्नतर्फ लागौ। यहाँलाई स्वागत छ विजय एफएममा।
1: धन्यवाद यस विजय एफएमलाई।
0: आरामै हुनुहुन्छ सर?
1: आरामै छु।
0: कुराकानीतिरै लागौ है।
1: हजुर।
0: सबैभन्दा पहिले सामुदायिक वनले वन संरक्षणको काममा के कसरी अघि बढाइरहेको छ?
1: हामीले यस साल हाम्रो नयाँ नीति तथा कार्यक्रम वन व्यवस्थापन कार्यान्वयन थियो, त्यसमा हामीले जन वन प्राविधिक आएर विभिन्न, पहिला हाम्रो 7 खण्ड थियो भने अहिले हामीले 10 खण्डमा विभाजन गरी त्यसबाट छनौट प्रक्रियाबाट जुन बुढा भएका रुखहरूलाई हामी कटान गर्ने कार्यहरू गरिँदैछ, कोही ल्याइयो र कटानको काम हामी करिब सकिएको छ। अलिक चिरानको काममा पानीको वर्षाको कारणले गर्दाखेरि अलिक कठिनाइ परिरहेको छ।
0: हजुर सर, यो पछिल्ला केही वर्षमा वन क्षेत्रको हरियाली वा वातावरणमा कस्तो महसुस गर्नुभएको छ हजुरले?
1: हरियालीले गर्दा हामीलाई जुन अक्सिजनहरू दिने कुराहरूलाई राम्रो वातावरण गरेको छ। त्यसपछि अहिले वर्षाले गर्दा हामीलाई डढेलो पनि जङ्गलमा नलागेर त त्यहाँ भएका चराचुरुङ्गीहरू जीव जन्तुहरू बसेका छन्। वनले गर्दाखेरि सबैलाई अहिले गर्मीको त्यति महसुस पनि जङ्गलको हावापानीले गर्दाखेरि भएको छैन।
0: अहिले गर्मी आम सुरु भएसँगै डढेलोको जोखिम पनि बढ्ने गर्छ होइन? यो समयमा कतिको जोखिम भयो?
1: यो समयमा हामी एक त फायर लाइनहरू बनाएका थियौँ, फायर लाइनमा हामी कामदारहरू लगाएर फायर लाइनहरू बनाइयो, त्यसले गर्दाखेरि डढेलो चाहिँ अहिले हाम्रो अहिलेसम्मको हालतमा निपुणै छ। विगतको भन्दा अहिले धेरै नै सहज भएको छ डढेलोको लागि।
0: पूर्व तयारीहरू कसरी गर्नु?
1: पूर्व तयारी हामीले त्यो वनमा फायर लाइनको लागि हामी त्यहाँ 2 जना वन भेगालो राखियो, त्यसमा आवश्यक परे अरू मान्छेहरूलाई पनि परिचालन गरेर डढेलोबाट हामी मुक्त बनाउने भनेरै फायर लाइनहरू गस्तीहरू अलिकति निगरानी मान्छेहरूको आलाउने मान्छेहरूको निगरानी यसरी नै हामी गरिराखेका छौँ, तयारी हामीले गरिराखेका छौँ।
0: कतिको चुनौती देखिँदो रहेछ बुवा वनमा डढेलो लाग्दाखेरि
1: मान्छेलाई? वनमा चुनौती त धेरै चुनौती, अलिकति उपभोक्ता अथवा कुनै मान्छेहरूलाई पनि हामीलाई अलिकति बढी रिसिभी नगरिकन सबैको भावना बुझेर जाँदाखेरि त्यो वनतिर आवलाउने क्रम चाहिँ अलिक कम हुने हो कि जस्तो हामीलाई महसुस।
0: यो वन जोगाउँदै स्थानीय वासीलाई घाँस दाउरा लगायतका स्रोतहरू उपायको अवस्था कसरी मिलाएको छ वनले?
1: हामीले जस्तो बाख्रा भैँसी पाल्ने मान्छेहरूलाई कुनै घाँसले नहुनेलाई टुप्पाहरूका काम नलाग्ने वनमा वन नछेदिनु हुने हिसाबले हामीले ल्याउने लाने गरेका छन्, त्यो दिएकै छ।
0: यसरी व्यवस्था मिलाउनु भएको?
1: व्यवस्था मिलाइदिएको छ।
0: हजुर, यस वर्ष होइन वृक्षारोपण वा नर्सरी व्यवस्थापनमा के कस्ता योजना अघि बढाइरहेको छ?
1: हामीले वृक्षारोपणमा नर्सरी त हामीले तयार गरिएको छैन, जिल्ला वनले कति दिन्छ त्यो दिएको, हामीले ठाउँ त छन् हाम्रा लगाउने ठाउँ, र हामीले विशेष गरेर त्यो भुछे रोक्नको लागि र हाम्रो यहाँ मान्छेहरू मर्दाखेरि पनि बाँसको चाहिँ जङ्गल हुने, बाँस अति मर्दा पर्दा पनि अति आवश्यक हुने, हामी त्यो बाँसैलाई लाउने हो कि भन्ने योजना बनाइएको छ।
0: विगतको वर्षहरूमा कस्ता कस्ता बिरुवाहरू रोप्नु भएको थियो?
1: उनको वर्षहरूमा हामी बाँसै लगाइएको थियो, लगाएको बाँस चाहिँ अहिलेसम्म राम्रै छ।
0: वनबाट होइन प्राप्त हुने आमदानी र स्रोतको सदुपयोग कसरी भइरहेको छ?
1: यसबाट वनबाट आउने आमदानीको स्रोत चाहिँ काठकै स्रोत हो के अरे?
0: हजुर।
1: त्यसपछि हामीले अन्य दाउरा यताउतिहरू पनि स्रोत जम्मा गर्छौँ, त्यो स्रोतको लागि नेपाल सरकारको नियमअनुसार गरिबी निरीकरण महिला सशक्तिकरणमा खर्च गर्ने अनि वन व्यवस्थापनमै हामी बढी 60% हामी वन व्यवस्थापनमै लगानी गर्छौँ।
0: वन संरक्षणको क्रममा अहिले सबैभन्दा ठुलो देख्नु भएको चुनौती चाहिँ के हो?
1: हाम्रो त्यहाँ वनमा अलिकति त्यो नगरपालिका अथवा नेपाल सरकारले भनौँ त्यो बस्तीको उसले गर्दाखेरि अलिकति अधिकरण वन क्षेत्र अलिकति अधिकरण भएको देखिएको छ, त्यसलाई चाहिँ कसरी हो वन र चाहिँ बस्ती विकासलाई सहजीकरण गरे अझ राम्रो हुन्थ्यो कि भन्ने हाम्रो धारणा हो।
0: वन संरक्षण गर्दै गर्दाखेरि अन्य विभिन्न खाले समस्याहरू पनि झेल्नु परेको होला होइन, यस्ता समस्याहरू के छन्?
1: विशेष गरेर हाम्रो वन क्षेत्रमा अलिकति मान्छेहरूको धार्मिक चाहना भएर ठाउँ अन्त पनि नभएर हो कि कसो हो, त्यसमा चाहिँ वार्डले अथवा नगरपालिकाले लगानी गर्ने कुन ठाउँमा हो भनेर त्यो वन क्षेत्र भएको ठाउँमा लगानी नगरेर अरू स्रोत जुटाएर अन्तैपुर कुनै ठाउँमा अथवा त्यही ठाउँलाई मिलाएर गर्दै अति राम्रो हुने थियो। हामीले त बसोबास गरेर त्यो प्रायः हाम्रो तार जाली छ, त्यो जालीले गर्दा यहाँ पनि त्यति क्षति पुर्याएको अहिले देखिएको छैन, खासै त्यसमा खासै चुनौती अहिलेसम्म आएको देखिएको छ। बाली नालीमा त्यस्तो क्षति पुगेको छैन, बस्तिन्छ के अरे, र अलिक हाम्रो वनको पूर्वपट्टि भागमा अलिअलि बाँदर चाहिँ अलिकति क्षति पुर्याउँछ।
0: यसलाई तपाईँहरूले कसरी जोगाउन प्रयास गर्नुभएको छ कि कस्तो पहल गरेको छ?
1: हामीले अहिलेसम्म त त्यति बिहिनै क्षति नपुर्याएको हुँदा हामीले खासै त्यसमा चाहिँ पहल चाहिँ गरिसकेको छैनौँ। त्यो गाउँबाट त्यस्तो समस्या आएको चाहिँ अहिलेसम्म सुनिएको पनि छैन।
0: आगामी दिनमा यस्ता समस्या देखा पर्यो भने के कस्तो तयारीहरू?
1: हामीले 10 वर्ष कार्ययोजना बनाएका छौँ, कुनै समस्या पर्यो भने कुन किसिमको समस्या पर्यो त्यो कार्ययोजनामा हामीले चाहिँ प्रस्तुत गरेका छौँ।
0: यो वन संरक्षणमा चाहिँ होइन सम्पूर्ण उपभोक्ता लगायत कसरी हामीले वनलाई संरक्षण गर्न सकिन्छ?
1: यसमा वनको विषयमा सबै नागरिकहरूले यो जङ्गलले गर्दाखेरि हरियालीले हामीलाई अक्सिजन कार्बन डाइअक्साइड दिन्छ, यो वनलाई हामीले संरक्षण गर्नुपर्छ हरियाली भन्ने हिसाबमा सबैले सोच दिए भने के हुन्छ राम्रो हुने।
0: स्थानीयवासीलाई वन संरक्षण प्रति होइन जिम्मेवार बनाउन कस्तो भूमिका खेलिरहेको छ वनले?
1: हामीले वनबाट जस्तो आम्दानी भएका विषय जुन खर्च गरेर रहेका रकमहरू त्यसबाट कहिले कहीँ हामी सिँचाइको व्यवस्था गरिदिएका छौँ, अनि कृषिमा हामी लगानी गरेका छौँ, सिँचाइ कृषि अनि पशुपालनमा हामीले पनि लगानी गरेका छौँ। त्यसपछि महिलाहरूलाई आफ्ना उपभोक्तालाई गरिबी छन् भने उनीहरूलाई के दिँदा ठिक हुन्छ हाम्रो एउटा मिटिङबाटै सल्लाहबाटै यस्तो योभन्दा पहिला हामी खाटोहरू ओर्ने ओछ्यानको व्यवस्था गरिएका थियौँ भने अब आउने दिनमा के सल्लाह कार्ययोजना त हाम्रो धेरै छन्, तैपनि ती गरिब न्यूनीकरणलाई के आवश्यक छ त्यो हामी मिटिङबाटै निर्णय गरेर पहिला जनताको चाहना बुझेर अनि हामी निर्णय गर्छौँ।
0: विगतको वर्षहरूमा उपभोक्तालाई अझै सहज होस् भनेर के कस्ता कामहरू गरेको
1: थियो? त्यो अगाडि हामीले महिला सशक्तिकरणको कार्यक्रममा बाजा बजाउने तालिम दियो, त्यो बाजा बजाएर उनीहरूले आय आर्जन अहिले गरेको राम्रो देखिएको छ, उनीहरू खुसिन्छन्। यो साल के गर्ने भन्ने कुरा हामी अहिलेसम्म रिजन लिए त तपाईँको राय त ल्याइया छ, तैपनि कुन निर्णय गर्ने भनेको हामी निर्णय गरिसकेका छैनौँ।
0: त्यसले उपभोक्ताहरूको होइन जनजीवनमा कतिको सकारात्मक प्रभाव पारेको छ?
1: उनीहरू बेरोजगार थिए, रोजगार भए, त्यो रोजगार भइसकेपछि उनीहरूले त्यो पैसा ल्याएर कमसेकम घरमा आफ्ना बालबच्चालाई पठन पाठन गराउन घर खर्चमा गर्न पाएका छन्, खुसिन्छन्।
0: त्यो तालिमबाट उहाँहरूले आफ्नो आर्थिक पाटोलाई बलियो बनाउन कतिको सफल भयो जस्तो लाग्छ?
1: अनि उहाँहरू एकदम सफलै हुनुभयो जस्तो लाग्छ। हामीले 15 जनालाई दिएका थियौँ, उहाँहरूले सदुपयोग गरेर अझ त्यो आफूहरू पनि कसिएर अझ तालिम छुट्टै तालिम गरेर अझ सक्रिय रूपमा लाग्नु भएको छ।
0: महिला तथा युवाहरूको सहभागिता वन व्यवस्थापनमा कतिको देख्नुहुन्छ?
1: होइन, युवाहरू पनि बिचरा आगो निभाउने बेलामा डढेलो पर्यो बोलाइयो भने युवाहरू पनि आउने, डढेलो निभाउने, बिरुवाहरू लाउने क्रममा अग्रसरै छन्।
0: अन्य उपभोक्ताहरू कतिको सक्रिय हुनुहुन्छ?
1: होइन, हाम्रा सबैजना उपभोक्ता सक्रिय नै हुनुहुन्छ, हामी बस्छौँ मिटिङ बसेर के गर्दा राम्रो हुन्छ मिटिङकै नियम नीतिमा टेकेर हामी काम गर्छौँ।
0: वन संरक्षण सँगै वातावरण संरक्षणमा सामुदायिक वनको भूमिका कतिको छ?
1: होइन, यो वातावरणीय हिसाबमा त वनको भूमिका भनेको हाम्रो धेरै नै छ, किन वातावरण नभइकन वातावरण बनाउनु वन चाहियो, वनलाई फेरि वातावरणीय गर्न सरसफाइ पनि चाहियो, त्यसले गर्दा अति महत्त्व छ यसको लागि। हामीले वातावरणीय सरसफाइमा हरेक आफ्नो क्षेत्रभित्र हरेक हाम्रो 21 वटा टोल छ, ती टोलहरूलाई वातावरण सम्बन्धी सरसफाइ गर्नको लागि भनेर हामीले उनीहरूलाई सहयोग रकम दिएर त्यहाँ आवश्यक पर्ने उनीहरूलाई के खाँचो छ के गर्नुपर्छ वातावरण प्लास्टिकहरू यी सरसफाइको विषयलाई गर्ने कामलाई हामीले पैसा दिएर उहाँहरूले गर्नुभएको छ।
0: यस वर्ष चाहिँ अब के कस्ता कामहरू गर्ने योजना तयार गरिराख्नु भएको छ?
1: हामीले यस वर्ष चाहिँ जुन हिजो गरिरहेका कार्यक्रम छन् नि त्यसैलाई नै हामीले निरन्तरता दिने भन्ने सोच राखिएको छ। जस्तो हामीले महिला सशक्तिकरणको लागि हिजो हामीले बाजा बजाउने कार्यक्रम गरियो भने त्यसमा अझ पूर्ण रूपले भएका छ कि छैन, त्यसमा थप्न पर्छ कि अरू आवश्यक छ कि। त्यसपछि तपाईँको गरिबको सम्बन्धमा, गरिब न्यूनीकरणमा गत वर्ष हामीले उनीहरूलाई खाटो ओर्नी ओछ्याउने खाटोहरू दिएर सहयोग गरिएको थियो भने यो साल चाहिँ आर्थिक पाटो बनाउने हिसाबले उनीहरूलाई अगरबत्ती धुपबत्ती अथवा के गरेर हुन्छ तिन चार हामीले प्रोफाइल योजना बनाइएको छ, त्यसमा निर्णय गरेर लागू गरिन्छ।
0: वनबाट आमदानी हुने स्रोतहरू हुन्छन् नि, काठ जडीबुटी आदिको व्यवस्थापन चाहिँ वनले कसरी गरिरहेको छ, भइरहेको छ?
1: हामीले जडीबुटीको भन्दा पनि काठै लिन्छ, त्यो काठबाट वनले हामीलाई तोकेको मापदण्ड छ वन ऐनले, मापदण्ड अनुसार हामीले वनकै रोभरमा काठ काटेर ल्याइन्छ, त्यसबाट आएको खर्च कटाएर रहेको रकमबाट हामीले महिला गरिब अनि कार्यालय सञ्चालन अनि वनको व्यवस्थापनमा हामीले त्यो कार्यहरू गरिन्छ र त्यसमा आएका काठ चाहिँ हामीले उपभोक्ताहरूलाई एउटा वनको निर्णयअनुसार जुन हामीले एउटा रेट राखिएको छ त्यसरी नै उपभोक्ताहरूलाई नै घर बनाएको उपभोक्ताहरूलाई कति आवश्यक छ त्यही अनुसारको हामीले त्यो जडीबुटीहरू चाहिँ किन्न अहिले हामीसँग त्यति धेरै प्राप्त नभएको हुनाले त्यसलाई संरक्षण कसैलाई पनि त्यो चिज नलै अहिले ऊ नगर है भनेर हामीले भनिएको छ, त्यो गरेको लगाएका पनि छैनन्, त्यस्तो बदमासी चाहिँ भएको छैन।
0: मौलाकालीका वनमा चाहिँ धेरै जस्तो बिरुवाहरू बाँसकै छ,
1: बाँसकै छ।
0: बाँसको माग चाहिँ कसरी गर्न सक्नुहुन्छ, के कसरी वितरण
1: होइन? हामीले बाँसलाई, बाँसको लागि जस्तो अहिले हाम्रो त्यहाँ विशेष गरेर पूजा आचा बिहाभरिमा लिन आउँछन्, त्यही अनुसारको उनीहरूले त्यो बा किनेरै लगाउँछन्, हाम्रो चौकीदार जान्छ यो यो काट्नु भन्छ, त्यही अनुसार उनीहरूले काटेर बिल काटेर लिएर जान्छन्। त्यहाँ रेट छ, त्यो नियालो बाँसको त्यही अनुसारको छ, अर्को ठुलो बाँसको त्यही अनुसारको छ, त्यो त्यही अनुसारकै पैसा जम्मा गर्छन् अनि चौकीदार गएर देखाएर अनि काट्छन्, काटेर लान्छन्। चौकीदारहरू छन् हाम्रो वन समितिहरू पनि घुमिन्छ बेला बेलामा, एउटा पालो छ, पालो अनुसार सबैजनाले गस्ती गर्नुहुन्छ।
0: चौकीदार नियमित रूपमा बस्नुहुन्छ कि?
1: नियमित रूपमै छन्।
0: यो वनमा विभिन्न खाले अब घटनाहरू हुन्छ नि, जुन उपभोक्ताहरू घाँस दाउरा गर्न जानुहुन्छ, उहाँहरूले विभिन्न समस्या भोग्नु परेको छ, यस्तो समस्या कतिको छ मौलाकाली?
1: हाम्रो जङ्गलमा गएर घाँस दाउरा जानेको अहिलेसम्म त्यस्तो समस्या चाहिँ देखिएको छैन, अहिलेसम्म त्यस्तो जोखिम आएको छैन,
0: त्यसलाई सामना गर्न परेको
1: छैन।
0: आगामी योजना के छ संरक्षणमा चाहिँ?
1: संरक्षणमा चाहिँ हामीले बिरुवाहरू लगाउने, त्यहाँ टोकेको भन्दा बाहिरी बिरुवा नकाट्ने, बुढा भएका काट्ने, अरूलाई चाहिँ नचलाउने भन्ने हाम्रो त्यही छ,
0: त्यसरी संरक्षणमा जोड दिनुभएको
1: छ।
0: हजुर, यो वनबाट विभिन्न आमदानीहरू हुने गर्छ होइन, आमदानीको हर हिसाबहरू कस्तो छ प्रक्रिया, उपभोक्तालाई बुझाउने अथवा अन्य मानिसहरूले बुझ्न खोज्नुहुन्छ होला, कसरी बुझाउँदै आउनु?
1: हामीले यो सबै कुरा साधारण सभामा हाम्रो बुकलेट किताबमा पनि हामीले जनता कहाँ पुर्याएका हुन्छौँ आमदानी खर्चको, अनि हामी साधारण सभामा प्रस्तुत गर्छौँ। अहिलेसम्म त्यस्तो बेरोजगारी, त्यस्तो समस्या चाहिँ आएको पनि छैन, पारदर्शी रूपले हामी मिटिङबाट निर्णय गरेर मिटिङबाटै खर्च गर्छौँ, उहाँलाई आएर सोध्नुहुन्छ, सोद्धाखेरि हामीले यो छ भनेर हामीले बताउँछौँ,
0: उहाँहरूले आफूले बुझ्न चाहेको खण्डमा
1: हामीले दिन्छौँ,
0: हजुरहरूले सबै विवरण बुझाउनुहुन्छ होइन। यो वन क्षेत्रमा अवैध कटानी वा अतिक्रमण रोक्न कस्ता उपायहरू अप्नाएको छ?
1: हामीले यसमा त्यहाँ दण्ड जरिमानाकै त्यहाँ गर गऱ्यो भने दण्ड जरिमानै गरिएको छ, तर त्यस्तो यो साल त्यस आइपरेको छैन, विगतको वर्षमा त अलिकति काठमाडौँ बढी मान्छेलाई माग हुने, चोरी निकासीको अलिकति हुने, अहिले आएपछि त हरेक मिलहरूमा पनि वनले निगरानी गर्ने, यो कारणले गर्दाखेरि वनमा लिएर गएर मान्छेहरू त्यति चोरी निकासीको कमै छ पहिलाभन्दा। प्राकृतिक हेरी साधारण उसले गर जङ्गलमा यसो काठहरू काट्या रहेछ अथवा झुकिएर अथवा कुनले हामी त्यही 500-2000 रुपियाँ जरिमाना लिन्छौँ, त्यो मिटिङबाट निर्णय गरेर, त्योभन्दा बाहिरी केस रहेछ भने हामी जिल्ला वनमा खबर गर्छौँ, उनीहरूले सरकारको नियमअनुसारै कारवाही गर्ने नीति छ। सरसभामा त हामी उपभोक्ताहरू लाई त हाम्रो टोली प्रमुख गर्छन्, उपभोक्तालाई बोलाइन्छ टोली प्रमुख मार्फत अनि सरसफाइ गर्न लगाए।
0: वन संरक्षणमा नयाँ पुस्ता अर्थात् युवाहरूलाई कसरी जोड्न सकिन्छ, कसरी तपाईँहरूले प्रेरणा दिनुभएको छ
1: युवाहरूलाई यो वनप्रति अलिकति बढी आकर्षण गर्नको लागि, खेलहरू खेलीमा खेल खेल्नको लागि उनीहरूलाई हामी

0: हामीले गरेको राम्रो पाइएको छ। जस्तो उनीहरूलाई हामीले वनबाट तरकारी खेतीका बिउहरू हामी वितरण गर्छौँ उपभोक्ताहरूलाई, त्यो तरकारीको बिउहरू लिएर गएर लाउनुहुन्छ, लगाइसकेपछि घरमा कमसे कम तरकारी अलिकति किन्ने कुरालाई त रोकावट त भयो नि। हामीले विशेष गरेर यो भदौ असोज कार्तिकमै र हामीले फागुन चैतमा, यो वर्ष त हामी अलिकति साधन सभा ढिलो भएको हुनाले हामीले अलिक ढिलै गरियो, अब चाहिँ हामीले असोजमा वितरण गर्छौँ।
1: वन क्षेत्रबाट हुने फाइदा सबै उपभोक्तासम्म पुगेको छ?
0: हाम्रो वनबाट हुने फाइदा चाहिँ उपभोक्तामा सबै सामु नै पुगेकै छ अहिलेसम्म,
1: समान रूपले पाउनु
0: पाउनु भएको छ। अनि हामी जस्तो कोही मान्छे उपभोक्ताका बित्यो भने, उपभोक्ता बित्यो भने हामी उनीहरूलाई दाउरा, लास जलाउने दाउरा हामी निशुल्क तिरमा पुर्याइदिन्छौँ। त्यसपछि त्यो घरको जुन वन सदस्य छ ऊ बितेको छ भने हामी 5,000 रुपियाँ उसलाई राहत सहयोग गर्छौँ। यी कार्यक्रमले गर्दाखेरि मान्छे बढी वनप्रति अलिकति उत्तरदायित्व वन भएको देखिन्छ।
1: सामुदायिक वनलाई नमुना वनको रूपमा विकास गर्ने कुनै लक्ष्य छ?
0: हाम्रो सामुदायिक वनलाई नमुना रूपले हामीले गर्ने लक्ष्य चाहिँ राखिएको छ, यसलाई जस्तो कार्ययोजनाबाटै हामीले बनाइएको छ। अब हाम्रो आफ्नो तरिकाले मात्र पनि चल्न नमिल्ने, वनसँगै बसेर गरिरहनुसार हामी नमुना कस कुन ढङ्गबाट जाने, कटान छपान वनको सुन्दरता कसरी बनाउने भन्ने कुरा हामी त्यो बढी ध्यान आकर्षण गरिएकै छ।
1: वन संरक्षण र विकासलाई सँगसँगै अगाडि बढाउन कतिको चुनौती देख्नुभयो?
0: चुनौती त चुनौती नै छ, मान्छेहरूलाई बुझाउनु पर्यो, त्यसपछि वन नियम ऐनमा बस्नु पर्यो, आफ्नो ढङ्गले चल्न भएन, कार्यनीति साधारण सभाबाट प्रस्तुत भएका कुराहरूलाई हामीले लागू गर्ने पर्यो, त्यो कुरालाई सबैलाई समेटेर जानु पर्ने भएको हुँदाखेरि त्यसलाई चुनौती नै देखिन्छ।
1: आगामी दिनमा वनलाई अझ व्यवस्थित बनाउन के कस्ता योजनाहरू छन् समग्रमा भनिदिनु न?
0: उपभोक्ताको राय लिई वनलाई कसरी जाने भन्ने कुरा हाम्रो कार्ययोजना बनाइएको छ। त्यो कार्ययोजना अनुसारै हामी वनलाई एकदम पारदर्शी रूपबाट नेपाल सरकारको नियम कानुन र लाई नबाज्ने गरी हामीले वनलाई सुन्दरता, किनभने हाम्रो मौलकालिका मन्दिर पनि त्यहाँ भएको हुँदा पर्यटकहरू पनि आउने, पर्यटकहरूलाई पनि आकर्षण लिनको लागि त्यसलाई काटछाँट वनको सरसफाई बिरुवा लगाउने कार्यमा हामीले एकदम निगरानी गरिराखेका छौँ।
1: अन्त्यमा वन संरक्षणका लागि स्थानीय वासीलाई कस्तो सन्देश दिन चाहनुहुन्छ?
0: सबैजना स्थानीय वासीलाई वनलाई सबैजना आएर वनप्रति उत्तरदायित्व सहयोग गर्नु आएकै छ, पुनः पनि सहयोग गर्नुहुनेछ नि अवश्य गर्नु।
1: धेरै धेरै धन्यवाद। यति बेलासम्म कार्यक्रम हाम्रो वनमा हामीले वन व्यवस्थापन संरक्षण डढेलो सम्बन्धी जोखिमको विषयवस्तुमा रहेर कुराकानी गर्यौँ मौलाकाली सामुदायिक वनका उपाध्यक्ष भगवान घिमिरे सरसँग। अर्को अङ्कमा अर्को अतिथिको साथमा उपस्थित हुनेछौँ। तबसम्मका लागि प्रविधिका साथी राजेन्द्र श्रेष्ठलाई धन्यवाद दिँदै म कार्यक्रम सञ्चालिका मनिषा शर्मा पनि बिदा हुन्छु। हस्त नमस्कार।
2: Is a fan excited?

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला

0: गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नौलपुर, मोबाइल नम्बर 9857082693, 9857082693।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: बाबु नानीलाई नयाँ विद्यालयमा भर्ना गराउँ भनेको, हाम्रो क्षेत्रमा कुनै राम्रो विद्यालय छ?
7: किन नहोस् र, यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य गैडाकोट इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि सोधपुछ तथा प्री बुकिङ खुल्ला भइसकेको छ।
6: ए हो र, के कस्ता विशेषता छन् र त्यहाँ?
7: यहाँ खेल तथा क्रियाकलापमा आधारित शिक्षण सिकाइ मार्फत बाल बालिकाको सर्वाङ्गिक विकास गराइन्छ। त्यसै गरी विश्व नागरिक तयार गर्ने उद्देश्यले विभिन्न सृजनात्मक र जीवन उपयोगी क्रियाकलापहरू सञ्चालन गरिन्छ।
6: हेर्नुहोस् न, हामी दुवैजना साँझसम्म अफिसकै काममा व्यस्त हुन्छौँ, बाबु नानीहरू घरमा मोबाइलमा व्यस्त हुन्छन्।
7: त्यसैले त त्यहाँ यसै वर्षदेखि बेलुकी 6 बजेसम्म विभिन्न खेल तथा सृजनात्मक क्रियाकलापका कक्षाहरू सञ्चालन हुँदैछन्। यसले बाल बालिकालाई सुरक्षित, सक्रिय र सृजनशील वातावरण दिन्छ।
5: यस क्षेत्रकै एकमात्र क वर्गको विद्यालय गैंडाकोट इङ्ग्लिस स्कुल, शैक्षिक सत्र 2083 को लागि सोधपुछ तथा प्री बुकिङ खुल्ला गरिएको छ।
2: सोधपुछ तथा विद्यालय अवलोकनका लागि सम्पर्क 9855536131, 9860526280।
7: गैंडाकोट इङ्ग्लिस स्कुल, दिगो भविष्यको लागि शिक्षा।
8: हे वन सम्पदा चोरी तस्करीमा लाग्नेहरू, अब तिमीहरूका दिन गए। प्रहरी र नागरिक समाज तिमीहरूको निगरानी गरिरहेछ।
9: हरिमाया अधिकारी, अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
10: सिद्धार्थ चस्मा घर,
11: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर।
10: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्मा घर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि।
11: हजुर, हामी कहाँ नेत्र परीक्षण, उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क सिद्धार्थ चस्मा घर, गैंडाकोट 4 ओम शान्ति गेट अगाडि। फोन 0785015 16, मोबाइल 9847023613।
12: विजय टाइमचेक। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124337।
13: अहिले बिहानको 8 बज्यो।
14: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम, समुदायको आवाज।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा रिदम सिंहको नमस्कार। पछिल्लो समय पटक पटक भइरहेको बरसातले उत्पादन बढ्ने र माग घट्ने भएपछि अफ सिजनमै भारतमा बिजुली निर्यात शुरू भएको छ। अहिले विभिन्न समयमा भारतमा 300 मेगावाट भन्दा बढी बिजुली बिक्री भइरहेको छ। यद्यपि विद्युत आयात पनि कायमै छ। केही समयदेखि कुनै समयमा आयात र कुनै समयमा विद्युत निर्यात हुने गरेको छ। विशेष गरी रातको समयमा विद्युत निर्यात बढ़ी हुने गरेको प्राधिकरणका भार प्रेषण केन्द्रका प्रमुख चन्दन कुमार घोषले बताउनु भएको छ। रातको समयमा विद्युतको माग कम छ। प्राधिकरणले सामान्यतया जेठको अन्तिम सातादेखि पुष पहिलो सातासम्म विद्युत निर्यात गर्न सक्छ, तर यसपालि अफ सिजनमै विद्युत निर्यात गर्न पुगेको हो। पछिल्लो समय पटक पटक भएको वर्षाले खोलामा पानीको सतह बढ़ेको छ, त्यसले जलविद्युतको उत्पादन पनि बढ़ेको उहाँको भनाइ छ। वर्षातकै कारण गर्मीको समयमा समेत तापक्रम बढ्न भनिसकेको छैन। गर्मीको समयमा एसी पंखा जस्ता विद्युतीय उपकरणहरूको प्रयोग बढ्छ, तर यसपालि पानी पर्दा मौसम शीतल छ। यसले गर्दा एसी पंखा जस्ता विद्युतीय उपकरणहरूको प्रयोग नभएर आन्तरिक माग पनि बढ्न सकेको छैन। यसले गर्दा विद्युत माग घटेको जनाइएको छ। यसरी वर्षातका कारण उत्पादन बढ्ने र माग घट्ने भएपछि अफ सिजनमै भारतमा विद्युत निर्यात गर्न पुगेको घोषले बताउनु भएको छ। इन्धनमा भएको मूल्य वृद्धिपछि गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गरेको छ। गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली 2080 को नियम 76 बमोजिम भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीको मन्त्री स्तरीय निर्णयले प्रदेशमा सञ्चालन हुने भाडाका सवारी साधनको भाडा दर समायोजन गरिएको हो। गण्डकी प्रदेशमा यस अघि फागुन 1 2078 भाडा समायोजन भएको थियो। हाल भाडा समायोजन भएपछि पोखरा उपत्यकामा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधन अर्थात सिटी बसको हकमा 20 किलोमिटरसम्मको दूरीमा यात्रा गर्दा शुरूको 3 किलोमिटरको भाडा 24 रुपियाँ कायम गरिएको छ। 3 किलोमिटर पछि थप प्रति किलोमिटर 3 रुपियाँका दरले शुल्क तिर्नुपर्नेछ। 20 किलोमिटर लामो दूरीमा यात्रा गर्दा प्रति किलोमिटर 3 रुपियाँ भाडा कायम गरिएको मन्त्रालयकी प्रवक्ता मुना अधिकारीले जानकारी दिनुभएको छ। राष्ट्रिय गौरवको भेरी बबई बहुदेशीय आयोजना अबको 2 वर्षभित्र सम्पन्न गर्न सरकारले कार्ययोजना बनाउन थालेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको कार्यकारी आदेश अनुसार सरकारी अधिकारीहरू नयाँ कार्ययोजना बनाउन जुटेका छन्। 2 वर्षमा आयोजना सम्पन्न गर्ने गरी नयाँ कार्ययोजना तयारी थालिएको जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक मित्र रालले जानकारी दिनुभएको छ। बालेन्द्र शाह नेतृत्वको सरकार गठन हुनु अघिसम्म यो आयोजना थप 5 वर्षमा सम्पन्न गर्न कार्ययोजना अध्यावधि गरिएको थियो। विभागले घटाइएको समयभित्र आयोजना सम्पन्न गर्न आवश्यक तयारीमा का लागि काम भइरहेको समेत जनाएको छ। तोकिएको समयमा आयोजना सम्पन्न गर्न अहिले एक सिफ्टमा काम भइरहेकोमा 2 वा 3 सिफ्टमा सञ्चालन गर्ने, त्यसका लागि जनशक्ति र कामदारको परिचालन लगायतका विषयमा शुरूआती छलफल भइरहेको छ, महानिर्देशक बरालले भन्नुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकहरूको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको हो। यस पोर्टलमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिक विशेषज्ञ नीति निर्माताहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्नेछन्। अधिकतम खुद्रा मूल्य एमआरपी स्टिकर नलागेका कारण रोकिएको भन्सार जाँचबास पुनः सञ्चालनमा आएको छ। अनिवार्य रूपमा एमआरपी टाँस्नुपर्ने नीति तत्काल कार्यान्वयन हुन नसकेपछि पैठारीकर्ताले आफ्नो गोदाम पुर्याएपछि स्टिकर टाँसेर मात्रै बिक्री गर्ने प्रतिबद्धता जनाएसँगै भन्सार पास जाँचबास हुन थालेको छ।
नेपालको कुल ऊर्जा जडित क्षमता 4296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युतका आधारमा उक्त क्षमता निर्धारण गरिएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। परीक्षणमा रहेको आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादित बाहेक 4296 मेगावाट क्षमता निर्धारण भएको हो। चालू आर्थिक वर्षको अन्त्यसम्ममा कुल जडित क्षमता 4500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयको प्रक्षेपण छ। चालू अवस्थामा रहेको नेपालकै एकमात्रै सलाई उद्योग राज्यको गलत भन्सार नीतिका कारण संकटमा परेको छ। विगतमा नेपालमा 36 सलाई उद्योग भए पनि राज्यको गलत नीतिकै कारण अधिकांश बन्द अवस्थामा छन्। हाल बुटोल 16 रहेको जय महालक्ष्मी म्याच इन्डस्ट्रीज मात्रै एक तिहाई क्षमतामा मात्रै चलेको छ। स्थानीय युवा उद्यमी राजेन्द्र ढकाल, जीवन अधिकारी कृष्ण बस्याल र पशुपति अरियालको साझेदारीमा 2.5 करोड लगानीमा सञ्चालित यो उद्योग 21 वर्ष पुरानो हो। सितवनको सुवर्ण म्याच इन्डस्ट्रीज पुनः सञ्चालनमा आउने प्रक्रियामा रहेको छ। उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकाले चालू आर्थिक वर्षको 10 महिनामा झण्डै 6 करोड राजस्व संकलन गरेको छ। नगरपालिकाले गएको साउन यता आन्तरिक राजस्व बापत सो परिमाणमा राजस्व संकलन गरेको हो। यस्तै चालू वर्ष 82-83 को साउनदेखि वैशाख 3 सातासम्ममा नगरपालिकाले 5,87,52,072 रूपियाँ राजस्व संकलन गरेको राजस्व शाखा प्रमुख विश्वजीत राईले बताउनु भएको छ। र नेपाल राष्ट्र बैंकले आजका लागि पनि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर 1 को खरिद दर 150.88 रुपियाँ र बिक्री दर 151.48 रुपियाँ निर्धारण गरिएको छ। यस्तै युरोपियन युरो 1 को खरिद दर 177.54 रुपियाँ र बिक्री दर 178.25 रुपियाँ कायम गरिएको छ। अमेरिकी डलर र युरोपियन युरोको विनिमय दर शनिबार पनि आजकै जति थियो। त्यसैगरी आज युके पाउन्ड स्टर्लिङ 1 को खरिद दर 205.30 रुपियाँ र बिक्री दर 206.12 रुपियाँ, स्विस फ्रैंक 1 को खरीद दर 193.82 रुपियाँ र बिक्री दर 194.95 रुपियाँ कायम गरिएको छ। भारतीय रुपियाँ 100 को खरीद दर 160 रुपियाँ र बिक्री दर 160.15 रुपियाँ तोकिएको छ। यो विनिमय दरलाई आवश्यकता अनुसार राष्ट्र बैंकले जुनसुकै समयमा पनि रूपान्तरण परिवर्तन गर्न सकिने जनाएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: भन्ने होइन त अब 2000 मै जापानीज भाषा
1: 2000 मै जापानीज भाषा कहाँ
0: हजुर एम्स एबोर्ड एजुकेशनमा अब 2000 मै जापानीज भाषा
1: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PTE सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
0: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538094 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809239394
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खास अहिले त मलाई एकदमै सजिलो भइरहेको
5: छ पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
6: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855505934
0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ त्यो हो बचत गर्ने बानी थोरै थोरै गरेर गरिएको बचतले शिक्षा स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ सहकारीसँग जोडिनुहोस् नियमित बचत गर्नुहोस् आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस् आजै सुरु गरौँ बचत गर्ने बानी स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व
7: हेलो हाय ओ साथी तिमी कता हिडेको
8: हाय म आज गयाकोट ड्रेस पहिनेको
7: किन के पाइन्छ र त्यहाँ
8: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
9: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा
0: सम्पर्क गैंडाकोट ड्रेस सप गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 9846545090 र 9855505360
10: बाल विकास इङ्ग्लिस बोर्डिङ स्कुल गैंडाकोट 2 भिरकुटी चोकमा अवस्थित 2052 सालदेखि अनवरत गुणस्तरीय शिक्षामा समर्पित हुँदै राष्ट्रिय जिल्ला र नगरी स्तरमा आफ्नो फरक पहिचान बनाउन सफल चिर परिचित विद्यालय बाल विकास इङ्ग्लिस बोर्डिङ स्कुल विद्यार्थी र अभिभावकको पहिलो रोजाई विद्यालयका विशेषताहरू सक्षमतामा आधारित शिक्षण क्रियाकलाप गरेर सिक्ने बालमैत्री वातावरण खेलकुद डान्स म्युजिक आर्ट ड्रविङ ड्रामा जस्ता अतिरिक्त क्रियाकलाप इको क्लब बाल क्लब रेड क्रस स्काउटको व्यवस्था अनुभवी शिक्षक शिक्षिका व्यक्तिगत गाइडेन्स र रिमेडियल टिचिङको व्यवस्था विज्ञान कम्प्युटर गणित प्रयोगशाला तथा लाइब्रेरीको व्यवस्था यातायातको व्यवस्था होस्टेल र डे केयर होस्टेलको व्यवस्था मल्टिमिडिया प्रोजेक्टर सहितको कक्षा कोठा इन्टरएक्टिभ बोर्ड सहितको हल पूर्ण रूपमा योजनाबद्ध टिचिङ लर्निङ एक्टिभिटी योजना क्रिटिकल थिङ्किङ कोलाबोरेसन्स कम्युनिकेसन इन्टरनेट इन्टरपर्सनल र इन्ट्रापर्सनल क्रियाकलापमा जोड सिपिएस सिपिआरएस परियोजना कार्य फिल्ड भिजिट र विदेशी विद्यालयहरूसँग सहकार्य आजै सम्पर्क गर्नुहोस् र आफ्ना बाल बालिकाको लागि सिट सुरक्षित गर्नुहोस् 0785226 0785024 01 0785111997 बाल विकास इङ्ग्लिस बोर्डिङ स्कुल भिरकुटी चोक गैंडाकोट 2 बोलपुर
11: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
12: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
11: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनेटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
12: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
11: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट एक नौलपुर।
13: तेलको जर्किन बोक्दै कता हो दिदी?
14: सञ्जीवनी तेल मिल।
13: किन नि सञ्जीवनी तेल मिल नै?
14: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
13: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
15: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
16: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
15: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580 26445 र 98480 27445।
17: एक्लो

0: बालबालिकालाई खेलौना कार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: डाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
2: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
2: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाइ गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने।

0: गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
0: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्पी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्पी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने यसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुल गैंडाकोट 2 शैक्षिक सत्र 2083 को लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
4: हाम्रा विशेषताहरू: ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त विद्यालय,
5: सुन्दर शान्त स्वच्छ एवं बालमैत्री वातावरण भएको,
4: दक्ष अनुभवी एवं तालिम प्राप्त शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
5: व्यवस्थित कक्षा कोठा, पुस्तकालय, कम्प्युटर ल्याब तथा विज्ञान प्रयोगशाला भएको,
4: दिवा होस्टेल तथा यातायातको सुविधा भएको,
5: सङ्गीत नृत्य गायन योगा एवं मेडिटेसन प्रशिक्षण दिने।
3: कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुलमा 2083 को लागि अत्याधुनिक प्रविधि सहितको विद्यालय। सम्पर्क कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुल गैंडाकोट 2 नवलपुर, फोन 078-5011-97 र 50-26-97, मोबाइल 98-550-65907 र 98-454-41-39।
6: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
7: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा!
6: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
7: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
8: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
9: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 078-5015-04, मोबाइल 98-612-20-437।
10: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
9: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98-612-20-437।
11: अहिले बिहानको 9 बज्यो।
12: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। नेपाली कंग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्र देखिएको आन्तरिक विवाद र असन्तुष्टिलाई विधान र पद्धतिका आधारमा मात्रै समाधान गर्न सकिने बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको नेपाली खबर नेपाली बहसमा पत्रकार खेमबमसँग कुराकानी गर्दै महामन्त्री घिमिरेले पार्टीलाई विधि र पद्धति सम्बद्ध रूपमा अघि बढ़ाउनुको विकल्प नरहेको बताउनु भएको हो। धनगढ़ीमा सम्पन्न पार्टीको पछिल्लो सभा निकै उत्साहजनक रहेको जानकारी दिँदै उहाँले अब कंग्रेसको सम्पूर्ण ध्यान 15 महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो। विगतमा निर्णय प्रक्रिया पारदर्शी नहुँदा मूल्यांकन प्रणाली उपयुक्त नहुँदा र पार्टीका केही नेताहरूको निजी मामला जस्तो बन्दा विवाद सिर्जना भएको समेत उहाँले तर्क गर्नुभएको छ। पार्टीभित्र असन्तुष्ट पक्षले समानान्तर गतिविधि वा महाधिवेशनको तयारी गरिरहेको भन्ने चर्चालाई इन्कार गर्दै उहाँले त्यस्ता गतिविधिले पार्टी एकतालाई बल नपुर्याउने बताउनुभयो। आफ्नो मात्रै डम्फु बजाएर 15 महाधिवेशन सुनिश्चित नहुने भन्दै उहाँले सबै नेता तथा कार्यकर्ताहरू एउटै थलोमा उभिनुपर्नेमा जोड़ दिनुभयो। विशेष गरी असन्तुष्ट पक्षले उठाएका सम्मानजनक उपस्थितिका मागहरूबारे बोल्दै महामन्त्री घिमिरेले कतिपय व्यावहारिक मागहरू पूरा गर्न सकिने तर विधान विपरीतका शर्तहरू मान्न नसकिने बताउनु भएको छ। त्यस्तै सोही कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता खिमलाल भट्टराईले बालेन नेतृत्वको सरकार लोकतन्त्रको मूल्य र मान्यता विपरीत गइरहेको टिप्पणी गर्नुभएको छ। उहाँले अहिलेको सरकार सर्वसत्तावादी र अधिनायकवादी ढंगले चलेको समेत बताउनुभयो। अध्यादेश जारी गरेर संवैधानिक परिषदको मेरिटोक्रेसी मिच्नुले राजनीतिक हस्तक्षेप हावी भएको स्पष्ट पार्ने उहाँको भनाई थियो। त्यस्तै उहाँले अहिलेको सरकार प्रावधान र बहुमतीय सिद्धान्त विपरीत उन्मुख रहेको समेत आरोप लगाउनुभयो। भन्ने एउटा र गर्ने काम फरक हुन नहुने भन्दै उहाँले जनताको अपेक्षा विपरीत जाने हो भने सरकार अघि बढ्न नसक्ने दावी गर्नुभएको छ। सरकारले मानवीयता नदेखाई डोजर चलाउँदै गएर आतंक मचाएको समेत उहाँले बताउनुभयो। फोटो हालेर देश नचल्ने भन्दै लोकतन्त्रको मर्मलाई ख्याल नगरे सरकार दुर्घटनामा पर्ने उहाँको चेतावनी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा आम नागरिकको सहभागिता गराउने उद्देश्यले सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार सार्वजनिक हुँदैछ। यस्तै नीति तथा कार्यक्रममा जनताका आवश्यकता र मौलिक अपेक्षालाई समेट्न डिजिटल प्लेटफर्मको शुरूआत गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। पोर्टलका माध्यमबाट देश विदेशमा रहेका नागरिक विषय विज्ञ र नीति निर्माताहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना राय सुझाव पेश गर्न सक्नेछन्। सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्रै सीमित नराखी आम जनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्रीको योजना अनुरूप पोर्टल सञ्चालन गरिएको प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताउनुभयो। यो पोर्टलले नागरिक र राज्यबीचको दूरी मेटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने उहाँको भनाई छ।

0: यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस बैंकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस बैंकको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। बैठक साँझ 6 बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ। बैठकमा भेला अधिवेशन विशेष तालिका, आयोग विभागका पदाधिकारी मनोनयन तथा जिल्ला समिति विघटन गर्नेबारे छलफल र आवश्यक निर्णय हुने प्रवक्ता मनिष शाहले जानकारी दिनुभएको छ। आजको बैठकले आयोग विभाग पदाधिकारी मनोनयन गर्ने कार्यसूची रहेको छ। आजैको बैठकले जिल्ला समिति विघटन गर्नेबारे पनि छलफल गर्ने प्रवक्ता झाको भनाइ छ। सचिवालय बैठकले अनुसन्धानात्मक कार्यवाही बारे पनि छलफल गर्नेछ। पछिल्लो समय सांसद केही नेताहरूको भूमिकालाई लिएर प्रश्न उठिरहेको छ। सामाजिक सञ्जालमा जथाभावी लेख्न चलन बढेको भन्दै त्यसप्रति पनि सचेत गराउने तयारी रहेको राष्ट्रपाका नेताहरूले बताएका छन्। यस्तै आजको बैठकले अब बस्ने केन्द्रीय समिति बैठकको मिति पनि तोक्ने बताइएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सुदूरपश्चिम प्रदेशका सांसद, सरकारमा सहभागी मुख्यमन्त्री सहित मन्त्रीहरू तथा नीति आयोगका उपाध्यक्ष र सदस्यहरूसँग छुट्टा छुट्टै सम्वाद गर्नुभएको छ। प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेलाका लागि धनगढ़ी पुग्नुभएका सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीहरूले प्रदेश सरकार र प्रदेश सभाका सदस्यहरूसँग छुट्टा छुट्टै छलफल गर्नुभएको हो। प्रदेश स्तरीय भेलाको पहिलो दिनको कार्यक्रम सकिए लगत्तै थापाले उनीहरूसँग छलफल थाल्नु भएको थियो। छलफलमा मुख्यमन्त्री कमल बहादुर शाहसहित कंग्रेसबाट हुनुभएका मन्त्री तथा राज्यमन्त्री, कंग्रेसका सांसद तथा नीति तथा योजना आयोगमा कंग्रेसबाट नियुक्त हुनुभएका उपाध्यक्ष तथा सदस्यहरूसँग पनि छलफल गर्नुभएको हो। पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति पूर्व सभापति शेरबहादुर देउबा र उहाँकी पत्नी एवं पूर्व परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउबा विरूद्ध रेड नोटिस जारी गर्नका लागि प्रक्रिया शुरू भएको छ। रेड नोटिसका लागि इन्टरपोलले थप कागजात मागेपछि नेशनल सेन्ट्रल ब्यूरोले उक्त विवरण पठाएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ। गत 24 चैत्रमा देउबा दम्पति विरूद्ध पक्राउ पुर्जी जारी भएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौँ जिल्ला अदालतले उनीहरू विरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएसँगै देउबा दम्पतिलाई नेपाल ल्याउन प्रक्रिया अघि बढाइएको थियो। देउबा दम्पति विरूद्ध रेड नोटिसका लागि एनसीबीले औपचारिक रूपमा इन्टरपोललाई पत्राचार गरेको थियो। तर इन्टरपोलले भने कागजात नपुगेको भन्दै रेड नोटिस जारी गरेको छैन। रेड नोटिस जारी भएको अवस्थामा इन्टरपोलका 196 सदस्य मुलुकले देउबा दम्पतिलाई पक्राउ गर्न सक्नेछन्। यसरी पक्राउ परेको अवस्थामा कानूनी प्रक्रिया पूरा गरेर उनी नेपाल ल्याउन सकिनेछ। नेपालका पर्यटन व्यवसायीहरूलाई लक्षित गर्दै आठौं चिनिया भाषा कक्षाहरू आगामी सोमबारदेखि सञ्चालनमा आउँदैछन्। नेपाल पर्यटन बोर्डको सभाहालमा शुक्रबार पत्रकार सम्मेलन तथा चिनिया भाषा कक्षाको उद्घाटन समारोह मार्फत नेपाल चीन बीच पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई थप मजबूत बनाउने र नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित नेपाली पर्यटन व्यवसायीहरूका लागि आठौं चिनिया भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन हुन लागेको जनाइएको छ। नेपाल पर्यटन बोर्ड नेपाल स्थित चिनिया दूतावास र नेपाल चीन सांस्कृतिक तथा भौगोलिक परिषदको सहकार्यमा सञ्चालन हुने छ महिने चिनिया भाषा प्रशिक्षणमा करिब 80 जना पर्यटन व्यवसायी तथा सरकारी कर्मचारी सहभागी हुने भएका छन्। प्रशिक्षण कक्षाहरू वैशाख 28 गते सोमबार बेलुका 5 बजेदेखि 7 बजेसम्म सञ्चालन हुनेछन्। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका 6 बभन गामामा शनिबार साँझ भएको भीषण आगलागीमा 6 परिवारका 13 घर तथा गोठ जलेर नष्ट भएका छन्। स्थानीय राम अवतार यादवको गोठमा बालिएको घुरबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ। साँझ करिब 7 बजे कासी गोठबाट शुरू भएको आगोले तीव्र रूप लिँदा राम अवतार यादवको 2 घर र 1 गोठ, जुगाई यादवको 2 घर र 1 गोठ, अनिल यादवको 2 घर र 1 गोठ, योगिन्द्र यादवको 1 घर, राजकुमार यादवको 1 घर तथा धीरेन्द्र यादवको 1 घर जलेर पूर्ण रूपमा नष्ट भएको स्थानीयले बताएका छन्। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा आज हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशका अन्य प्रदेशका 1-2 ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित हल्का वर्षा हुन सक्ने महाशाखाको अनुमान छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेकाले पर्वतीय क्षेत्रमा यात्रा गर्ने तथा पशु चौपाया चराउन जानेहरूलाई सतर्कता अप्नाउन आग्रह गरिएको छ। रातिको समयमा कोशी प्रदेश हिमाली तथा पहाड़ी भूभागका थोरै तथा तराई क्षेत्रका केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ। तमिलनाडु राज्यका राज्यपाल राजेन्द्र अर्लेकरले टीभीकी प्रमुख विजय थलापतिलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको छ। विजयको शपथ ग्रहण समारोह आज बिहान 10 बजे चेन्नई स्थित नेहरू स्टेडियममा हुने तय भएको छ। उनले 13 मेभित्र प्रदेशसभामा विश्वासको मत प्रस्तुत गर्नुपर्ने तमिलनाडु लोकसभा भवनले पुष्टि गरेको छ। त्यस्तै लेबनानमा इजरायली सेनाले गरेको पछिल्लो श्रृंखलाबद्ध हवाई आक्रमणमा एकै दिन कम्तीमा 39 जनाको ज्यान गएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी शहर सक्सकिएहमा भएको भीषण आक्रमणमा एकै मात्रै एक बालबालिका सहित 7 जनाको मृत्यु भएको छ। सक्सकिएहमा भएको यो आक्रमणमा अन्य 15 जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ। र इण्डियन प्रिमियर लीग क्रिकेटमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई 77 रनको फराकिलो अन्तरले हराएको छ। गयो राति जयपुरमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले 4 विकेट गुमाएर 229 रन बनाएको थियो। गुजरातले दिएको 230 रनको लक्ष्य पछ्याएको राजस्थानले 16 ओभर 3 बल खेल्दै 152 रनमा अल आउट भयो। गुजरातको जितमा कप्तान शुभमन गिलले 84 रनको पारी खेले भने राशिद खान र जोसन होल्डरको उत्कृष्ट बलिङ रह्यो। जितसँगै गुजरात अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने राजस्थान रोयल्स 5 स्थानमा छ। गुजरातको 11 खेलमा 14 अङ्क र राजस्थानको समान खेलमा 12 अङ्क छ। आइपीएल क्रिकेटमा आज 2 खेल हुँदैछन्। दिउँसो 4:15 चेन्नई सुपर किङ्स र लखनऊ सुपर जायन्ट्स तथा बेलुकी 8:15 रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र मुम्बई इण्डियन्स यामाईले खेल्दैछन्। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नमस्कार।

0: XFM 101.5
1: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व।
2: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
3: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
4: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
5: ल लिनुहोस्।
4: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
5: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
6: स्वाद मात्र होइन प्रेम पस्कने।
7: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
8: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
9: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
10: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
11: मेरो तोला कान्तसेन पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
13: आफूसँग फुर्सदै छैन, यी केटाकेटीलाई पनि के चाहिएको, एउटै छाना मुनि सबै चिज पाउने ठाउँ भए पनि त हुन्थ्यो नि। अब चिन्ता लिनु पर्दैन कि बहिनी, हाम्रै गैंडाकोट साथ गैरी हरियर मन्दिर अगाडि केटाकेटीदेखि पाकासम्मका मौसमी र फेसन अनुसारका फेन्सी, रेडिमेड, थान कपडा, कस्मेटिक, गिफ्ट, खेलौना, साथै सबै स्कुल तथा कलेजका पुस्तक, ड्रेस तथा झोला, सिम कार्ड, फोटो कपी सेवा, चार्जर विशेष छुटका साथ पाउने भएपछि समयको पनि बचत हुने, छुट पनि पाइने। त्यतै हिँडे कि तिमी पनि जाने भए हिँड है।
14: ए ल ल, म पनि केटाकेटीलाई लिएर गइहाल्छु।
1: सम्पर्क हरिहर मार्केट गैंडाको साथ गैरी, नेपालकी ठुलो शिवलिङ्ग अगाडि, ज्ञान ज्योति पुस्तक भेराइटी पसल, प्रोप्राइटर जमुना खडेल 98454-78799, प्रोप्राइटर भानु सापकोटा 98452-77727।
15: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
16: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
17: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
18: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
16: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556-98-833 र 598-834।

0: पढ्ने होइन त अब 2000 मै जापानिज भाषा
1: 2000 मै जापानिज भाषा कहाँ
0: हजुर एम्स एब्रोड एजुकेशनमा अब 2000 मै जापानिज भाषा
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
0: जापान यूके अस्ट्रेलिया क्यानाडा यूएसए न्यूजीलैंड दक्षिण कोरिया र यूरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809333894
2: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
3: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
2: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यही जान्छु गइहालेँ है त
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 9855 54692 र 9855 54968
0: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693
5: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ खाना पकाउने ग्यास सुरक्षित राखौँ
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ
6: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ पानीका स्रोतलाई व्यवस्थित गरौँ समुदायसँग सहकार्य गरौँ
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौ
6: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौ वन जङ्गल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौ
5: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: ओहो दाई, नमस्कार।
2: नमस्कार,
1: आराम हुनुहुन्छ?
2: आरामै छु।
1: घर त राम्रो बनाउनु भएछ?
2: यसो भनौँ।
1: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
2: यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
1: ए, गजबको काम गर्दा रहेछन् त।
3: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: FM 101.9
1: हेलो हाय ओ साथी तिमी कता हिडेको
2: हाय म आज गयाको ब्रेसपिनको
1: किन के पाइन्छ र त्यहाँ
2: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
3: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा
4: सम्पर्क गैंडाकोट ड्रेस सप गैंडाकोट 8 कांग्रेस चौकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 98456 र 98550
5: विजय सामुदायिक शिक्षा सदनमा भर्ना खुल्यो
4: विजय सामुदायिक शिक्षा सदनमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ हाम्रा विशेषताहरू अन्तर्राष्ट्रिय स्कुल अवार्डबाट सम्मानित उपयुक्त शिक्षक विद्यार्थी अनुपात

0: छात्र अङ्ग्रेजी वातावरण, यातायात, छात्रावास, समेना गृहको राम्रो व्यवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वय तथा सहकार्य, विषयगत प्रयोगशाला सहित पर्याप्त खेल सामग्री र खेल मैदान, विद्यार्थीहरूलाई विभिन्न परियोजना कार्यक्रममा संलग्न गराई आफै गर्दै सिक्दै जाने अवसर प्रदान गरिने, उच्च दक्षता भएका शिक्षकहरूद्वारा पठन पाठन, खुला र रमणीय वातावरण भएको नगरपालिका तथा जिल्ला स्तरमा अब्बल नतिजा दिन सफल विद्यालय, शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग, कम्प्युटर र रोबोटिक कक्षा सञ्चालन। थप जानकारीको लागि विजय सामुदायिक शिक्षा सदन, गैंडाकोट 5, नवलपुर, मोबाइल 98551 5633, 98451 6443 र 98686 5305।
1: विजय सामुदायिक शिक्षा सदन।
2: तेलको जर्किन बोक्दै कता हो दिदी?
3: सञ्जीवनी तेल मिल।
2: किन नि सञ्जीवनी तेल मिल नै?
3: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
2: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
0: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
4: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
0: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2, नयाँ चोक, नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580 26445 र 98480 27445।
5: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
6: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। विवाह पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612 20437।
7: अहिले बिहानको 10 बज्यो।
8: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश 01006 ख 5237 नम्बरको बस अर्को बसलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सड़कमै पल्टिएको प्रहरीले जनाएको छ। बसमा कुल 33 जना यात्रु सवार थिए। दुर्घटनामा परिचालक सहित 17 जना घाइते भएका छन्। घाइतेहरूको अहिले धनुषाकै लालगढ़ स्थित मोडल अस्पतालमा उपचार भइरहेको छ। वैशाख 26 गतेको बेमौसमी वर्षापछि आएको बाढ़ीका कारण उदयपुरको कटारी नगरपालिका 14 दलदली स्थित सिद्धिचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। शनिबारदेखि सड़क खण्डमा अवरोध आएपछि यातायात सेवा ठप्प भएको हो। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार बाढ़ीले सड़कमा क्षति पुर्याएपछि सो राजमार्ग भएर चल्ने सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्। यसैबीच सम्भावित बाढ़ी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रे पलाञ्चोक स्थित बीपी राजमार्ग रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। यही वैशाख 21 गतेदेखि नै लागू हुने गरी बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालन गर्न अर्को आदेश नभएसम्मका लागि प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ। नेपाली कांग्रेसले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको प्रदेश स्तरीय भेलाको तयारी पूरा भएको जनाएको छ। भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगन कुमार थापा कर्णाली पुग्ने कार्यक्रम रहेको छ। नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधिहरू भेलामा सहभागी हुने जनाइएको छ। कार्यक्रममा केन्द्रीय सभापति थापा सहित उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायत केन्द्रीय पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। विशेष महाधिवेशनपछि प्रतिनिधि सभाको चुनावी आमसभा भन्दा पछि सभापति थापा लगायतका पदाधिकारी पहिलो पटक कर्णाली जान लागेका हुन्। 28 गते उद्घाटन समारोह गर्ने, त्यसमा नेताहरूले सम्बोधन गर्ने र 29 गते विभिन्न 6 वटा विषयगत समूहमा छलफल गर्ने तयारी कांग्रेसले गरेको जनाइएको छ। विशेष महाधिवेशनपछि कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृह जिल्लामै हुन लागेको समीक्षा भेलालाई चासोका साथ हेरिएको छ। श्रम संस्कृति पार्टी प्रवेश गरेका सुदन किरातीलाई सो पार्टीले कोशी प्रदेशमा मुख्यमन्त्रीको रूपमा अघि सार्ने तयारी गरेको छ। अध्यक्ष एवं प्रतिनिधि सभा सांसद हर्क साम्पाङले कोशी प्रदेशको आगामी मुख्यमन्त्री सुदन किरातीलाई बनाउने प्रस्ताव गर्नुभएको छ। किरातीलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गर्दै उहाँले राय माग्नु भएको छ। गत शुक्रबार औपचारिक रूपमा पार्टी प्रवेश गरेका किरातीलाई साम्पाङले आगामी मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्दै सामाजिक सञ्जाल मार्फत राय माग्नु भएको हो। किराती 2 दिन अघि मात्र औपचारिक रूपमा श्रम संस्कृति पार्टी प्रवेश गर्नुभएको थियो। हामीसँग खबर अझै बाँकी छ, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।

0: अवसरमा एसियलका विभिन्न होम अप्लायन्सहरुको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 टीसीएल, इन्स्पायर ग्रेटनेस।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा हेल्थ असिस्टेन्ट, सीएमए र ल्याब टेक्निसियन समूहलाई पूर्णतः अपेक्षा गरिएको भन्दै स्वास्थ्य कर्मीहरू आन्दोलित भएका छन्। सरकारले 35 वर्षपछि स्वास्थ्य सेवामा स्थायी दरबन्दी थप गरे पनि आफूहरूलाई सहभागी नगराइएको भन्दै आक्रोशित स्वास्थ्य कर्मीहरूले जनकपुर धामको जनचोकमा स्वास्थ्य मन्त्रीको पुतला दहन गरी विरोध प्रदर्शन गरेका छन्। उनीहरूले वर्तमान सरकारले मेडिकल माफियाको प्रभावमा परेर विभेदकारी निर्णय गरेको आरोप लगाउँदै मागहरू सम्बोधन नगरी वैशाख 28 गतेदेखि काठमाडौँमा सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। लागू औषध सहित विभिन्न स्थानबाट 17 जना पक्राउ परेका छन्। टोखा नगरपालिका 3 ढलमलबाट नियन्त्रित लागू औषध सहित ट्रामाडोल 158 ट्याब्लेट सहित 2 जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा टोखा नगरपालिका 3 भत्केको पुल बस्ने नुवाकोट घर भएका 26 वर्षीय विजय तामाङ र 26 वर्षीय अञ्जना पाठक रहेकी छन्। प्रहरी प्रभाग गङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो। सुनसरी थरान उपमहानगरपालिका 9 बगैंचा लाइन स्थित रत्न होटलबाट लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ 36 ग्राम 910 मिलिग्राम सहित 3 जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। नेपालको उत्कृष्ट 10 निर्यातित वस्तुमध्येको चिया निर्यात विगत 8 दिनदेखि पूर्ण रूपमा ठप्प भएको छ। भारत सरकारले नेपाली चिया निर्यातमा ल्याब परीक्षणको व्यवस्थामा कडाई गरेपछि प्रभावित भएको हो। भारत सरकारले नेपालबाट निर्यात हुने चियामा वैशाख 18 देखि लागू हुने गरी 100% ल्याब परीक्षण गर्ने नयाँ नियम ल्याएसँगै नेपालबाट जाने हरेक चियाको पूर्ण ल्याब परीक्षण अनिवार्य थालेको छ। भारतले गुणस्तर नभएको चियाको वितरण रोक्न र आयातमा कडाई गर्न भन्दै यो प्रावधान ल्याएको दावी गरे पनि यसले नेपाली व्यवसायीलाई ठूलो आर्थिक भार र मानसिक तनाव दिएको छ। चियामा गुणस्तर परीक्षणको भावनामा खडाई गरेपछि नेपाली चिया व्यवसाय संकटमा पर्न थालेको व्यवसायीहरूको गुनासो बढेको छ। काठमाडौँमा रेडियो एनआरए 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे

0: FM 101.5।
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोला जान्दो सुनाल पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले साय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोमा बाटो काटेको।
8: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
9: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
13: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गर हुन्न र।
12: ल ल, गएर तुरन्त बुक गरिहाल है।
14: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
15: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
16: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
15: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
17: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौँ।
1: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: जय माता मौला काली।
3: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
4: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
5: उपभोक्ता सदस्य नामावली अद्यावधिक गर्ने सम्बन्धी सूचना। गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही वैशाख 15 गतेको बैठकको निर्णय अनुसार संस्थाको वर्तमान कार्य समितिको 4 वर्ष कार्यकाल सम्पन्न हुने भएकोले संस्थाको विधानको परिच्छेद 6 धारा 26 उपधारा 6 अनुसूची 2 बमोजिम संस्थाको साधारण सभा प्रतिनिधि छनौट कार्य 2083 जेठ 15 गते हुने, साथै क्लस्टर समिति, खुल्ला महिला प्रतिनिधि, लेखा तथा सुपरिवेक्षण समिति र कार्य समिति छनौट कार्य 2083 जेठ 30 गते शनिबार सम्पन्न हुने भएकोले उपभोक्ता सदस्यज्यूहरूले सदस्य नामावली अध्यावधिक गर्न इच्छुक उपभोक्ता सदस्यज्यूहरूलाई आवश्यक प्रमाण जुटाई यही वैशाख 31 गतेसम्म कार्यालयमा सम्पर्क गरी नामसारी तथा मन्जुरी नामा लिन सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ। सदस्य अध्यावधिक गर्ने अन्तिम मिति यही वैशाख 31 गतेसम्म। कृष्ण प्रसाद नेउपाने अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, गैंडाकोट वडा नम्बर 4, नवलपरासी बर्दगाड, सुस्ता पूर्व।

0: ल ल दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: बाबुनाले नयाँ विद्यालयमा भर्ना गर्न भनेको, हाम्रो क्षेत्रमा कुनै राम्रो विद्यालय छ?
3: किन नहोस् र, यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य गैंडाकोट इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि सोधपुछ तथा प्री बुकिङ खुल्ला भइसकेको छ।
2: ए हो र, के कस्ता विशेषता छन् र त्यहाँ?
3: यहाँ खेल तथा क्रियाकलापमा आधारित शिक्षण सिकाइ मार्फत बाल बालिकाको सर्वाङ्गिक विकास गराइन्छ। त्यसै गरी विश्व नागरिक तयार गर्ने उद्देश्यले विभिन्न सृजनात्मक र जीवन उपयोगी क्रियाकलापहरू सञ्चालन गरिन्छ।
2: हेर्नुहोस् न, हामी दुवैजना साँझसम्म अफिसकै काममा व्यस्त हुन्छौँ, बाबु नानीहरू घरमा मोबाइलमा व्यस्त हुन्छन्।
3: त्यसैले त त्यहाँ यसै वर्षदेखि बेलुकी 6 बजेसम्म विभिन्न खेल तथा सृजनात्मक क्रियाकलापका कक्षाहरू सञ्चालन हुँदैछन्। यसले बाल बालिकालाई सुरक्षित, सक्रिय र सृजनशील वातावरण दिन्छ।
1: यस क्षेत्रकै एकमात्र क वर्गको विद्यालय गैंडाकोट इङ्ग्लिस स्कुल, शैक्षिक सत्र 2083 को लागि सोधपुछ तथा प्री बुकिङ खुल्ला गरिएको छ।
4: सोधपुछ तथा विद्यालय अवलोकनका लागि सम्पर्क 98550 53631, 98605 26180।
3: गैंडाकोट इङ्ग्लिस स्कुल, दिगो भविष्यको लागि शिक्षा।
1: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकार, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 को विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
5: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
6: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
7: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
5: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
8: सर्जरी सम्बन्धी सेवा,
5: हाड जोडी सम्बन्धी सेवा,
8: स्त्री तथा प्रसूति रोग सेवा,
5: बाल रोग सेवा,
8: न्यूरो सर्जरी सेवा,
5: न्यूरो साइकेट्रिक सेवा,
8: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
7: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 को चितवन, फोन 0556-5514 र 5255-17।
9: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
10: तेलको जर्किन बोक्दै कता हो दिदी?
11: सञ्जीवनी तेल मिल।
10: किन नि सञ्जीवनी तेल मिल नै?
11: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध, स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
10: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
1: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
9: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेलले व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
1: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580-26445 र 98480-27445।

0: DJ Tanjin. विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
1: अहिले बिहानको 11 बज्यो।
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोला कान्त सेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: पनि नयाँ पर्दा तन्दा पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
3: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट।
3: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
5: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
6: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए शोकको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विजय FM 101.6 सामुदायिक रेडियो।
1: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
2: सर एउटा प्रश्न सोधौँ है।
3: सोधन
2: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
3: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
2: हस्, धन्यवाद सर।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
8: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
9: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
8: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
11: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
12: तेलको जर्किन बोक्दै कता हो दिदी?
13: सञ्जीवनी तेल मिल।
12: किन नि सञ्जीवनी तेल मिल नै?
13: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
12: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
11: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
12: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
11: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580-26445 र 98480-27445।

0: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: पढ्ने होइन त अब 2000 मै जापानिज भाषा।
2: 2000 मै जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एबोर्ड एजुकेशनमा अब 2000 मै जापानिज भाषा।
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन आईएलटीएस पीटी सेट क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ।
1: जापान, यूके, अस्ट्रेलिया, क्यानाडा, यूएसए, न्यूजीलैंड, दक्षिण कोरिया र यूरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 5884 94, शाखा कार्यालय कालीगण्डकी चोक गैडाकोट, फोन 0078 50 12 94, मोबाइल 9809 29 33 894।
3: हेलो हाई, ओ साथी तिमी कता हिडेको?
4: हाई, म आज गयाको ड्रेस भनेको।
3: किन, के पाइन्छ र त्यहाँ?
4: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
5: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
1: सम्पर्क गैडाकोट ड्रेस सप, गैडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855503060।

0: वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायौ?
2: गराउला नि काकु, के को हतार छ र?
1: राम राम राम राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कुल भर्ना गर्न, नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
2: ओहो, हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराउ।
4: गैडाकोट नगरपालिका, नवलपरासी बर्दघाट, सुस्ता पूर्व।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
6: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
6: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
1: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: घैडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
2: अहिले मध्याह्नको 12 बज्यो।
3: विजय एफएम 101.6।

नेपाली रेडियो नेटवर्कको मध्याह्न 12 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। बजेटमा आम नागरिकको सहभागिता गराउन सुझाव संकलन पोर्टल सञ्चालनमा बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना राय सुझाव पेश गर्न आग्रह सुझाव ट्र्याक पोर्टल ट्र्याक गर्न पनि पोर्टलबाटै सकिने। रासुपाको केन्द्रीय सचिवालयको बैठक बस्दै पूर्व प्रधानमन्त्री देउबा दम्पति विरूद्ध रेड नोटिस जारी गर्न प्रक्रिया शुरू। राष्ट्रिय परीक्षा बोर्डद्वारा माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी। आन्तरिक असन्तुष्टिलाई विधान र पद्धतिका आधारबाट समाधान गर्न सकिने कंग्रेस महामन्त्री घिमिरेको भनाई। सरकार लोकतन्त्रको मूल्य मान्यता विपरीत गइरहेको एमाले नेता भट्टराईको टिप्पणी। इरान विरूद्धको युद्धले आफूलाई अप्ठ्यारो अवस्थामा धकेलेको रूसी राष्ट्रपति पुटिनको गुनासो। भारतको तमिलनाडुमा मुख्यमन्त्रीका रूपमा टीभीकेका प्रमुख विजय थलापतिले लिए शपथ। र छानबिनमा सहयोग नगरेको भन्दै नेपाल क्रिकेट संघ क्यानलाई कार्यवाही गर्ने तयारी। इण्डियन प्रिमियर लीग आइपीएलमा राजस्थानमाथि गुजरात फराकिलो अन्तरले विजयी।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: डोमेस्टिक अप्लायन्सेस को खरीद में हरेक 15 दिन में सेट अफ 5 प्रोडक्ट जीतने अवसर र बम्पर उपहार में मेघौली सेराई में लग्जरी स्टे साथ ही हीरो स्प्लेंडर प्लस मोटरसाइकिल जीतने मौका पनि QR कोड स्कैन करी सहभागिता जनाउनुहोस् र यो नया वर्षलाई अझ विशेष बनाउनुहोस् सीजी सँग
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याइएको सम्बन्धी खबरबाट सरकारले आगामी बजेटका लागि सुझाव तथा राय लिनका लागि पोर्टल सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि सोमबार सार्वजनिक हुँदैछ नीति तथा कार्यक्रम जनताका आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्न डिजिटल प्लेटफर्मको शुरूआत गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ पोर्टलका माध्यमबाट देश विदेशमा रहेका नागरिक विशेषज्ञ र नीति निर्माताहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना राय सुझाव पेश गर्न सक्नेछन् सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्रै सीमित नराखी आम जनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्रीको योजना अनुरूप पोर्टल सञ्चालनमा ल्याइएको प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस विज्ञप्ति दीपा दाहालले जानकारी दिनुभयो पोर्टलले नागरिक र राज्यबीचको दूरी मेटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने अपेक्षा गरिएको छ नागरिक स्तरबाट प्राप्त भएका सुझावलाई प्रशासनिक तहमा गम्भीरतापूर्वक समीक्षा गरी नीतिगत रूपमै कार्यान्वयनमा लगिने उहाँको भनाइ छ पोर्टलमा लिइएका र दिइएका सुझावहरूलाई पछिल्लो अवस्थामा र सरकारले चालेको कदमको बारेमा जानकारी लिन सकिने व्यवस्था गरिएको छ यसका लागि सुझाव ट्र्याक गर्ने सुविधा पनि पोर्टलमै राखिएको छ राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ बैठक साँझ 6 बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ बैठकमा सचिवालय सदस्यहरूलाई अनिवार्य उपस्थित हुनका लागि निर्देशन समेत गरिएको छ बैठकमा पार्टीको भेला अधिवेशनको विशेष तालिका आयोग विभाग पदाधिकारी मनोनयन जिल्ला समिति गठन विघटन तथा केन्द्रीय समिति बैठकका विषयमा छलफल हुने बताइएको छ सचिवालय बैठकको कार्यसूचीमा भेला अधिवेशन तालिका आयोग विभाग पदाधिकारी मनोनयन जिल्ला समिति विघटन अनुसन्धान अनुशासनात्मक कार्यवाही सम्बन्धमा केन्द्रीय समिति बैठक लगायतका विषयमा छलफल हुने जनाइएको छ नेपाली कंग्रेसले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको प्रदेश स्तरीय भेलाको तयारी पूरा भएको जनाएको छ भेलालाई सम्बोधन गर्न नेपाली कंग्रेसका सभापति गगन कुमार थापा कर्णाली पुग्ने कार्यक्रम रहेको छ नेपाली कंग्रेसबाट विजयी जनप्रतिनिधिहरू तथा भेलामा सहभागी हुने जनाइएको छ कार्यक्रममा केन्द्रीय सभापति थापा सहित उपसभापति विश्वप्रकाश शर्मा महामन्त्री प्रदीप पौडेल लगायत केन्द्रीय पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ विशेष महाधिवेशनपछि प्रतिनिधि सभाको चुनावी आम सभा भन्दा पछि सभापति थापा लगायतका पदाधिकारी पहिलो पटक कर्णाली जान लाग्नु भएको हो 28 गते उद्घाटन समारोह रहेको छ त्यसमा नेताहरूले सम्बोधन गर्ने र 29 गते विभिन्न 6 वटा विषयगत समूहमा छलफल गर्ने तयारी कंग्रेसको रहेको जनाइएको छ विशेष महाधिवेशनपछि कंग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृह जिल्लामै हुन लागेको समीक्षा भेलालाई विशेष चासोका साथ हेरिएको छ पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी एवं पूर्व परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवा विरूद्ध रेड नोटिस जारी गर्नका लागि प्रक्रिया शुरू गरिएको छ रेड नोटिसका लागि इन्टरपोलले थप कागजात मागेपछि नेशनल सेन्ट्रल ब्यूरोले उक्त विवरण पठाएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ गत 24 चैतमा देउवा दम्पति विरूद्ध पक्राउ पूर्जी जारी भएको थियो सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौँ जिल्ला अदालतले उनीहरू विरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो पक्राउ पूर्जी जारी भएसँगै देउवा दम्पतिलाई नेपाल ल्याउने प्रक्रिया अघि बढ़ाइएको थियो देउवा दम्पति विरूद्ध रेड नोटिसका लागि एनसीबीले औपचारिक रूपमा इन्टरपोललाई पत्राचार गरेको थियो हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
0: नयाँ

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: सीजी का टीवी एंड होम अप्लायंसेस को खरीद में आकर्षक कैश बैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड वॉशिंग मशीन में 2 केजी एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन। नागरिकता भए पुग्छ, सीजी एलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। नेपाली कंग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीभित्र देखिएको आन्तरिक विवाद र असन्तुष्टिलाई विधान र पद्धतिका आधारमा मात्रै समाधान गर्न सकिने बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम नेपाली बहसमा पत्रकार खेम्बमसँग कुराकानी गर्दै महामन्त्री घिमिरेले पार्टीलाई विधि र पद्धति सम्बद्ध रूपमा अघि बढ़ाउनुको विकल्प नरहेको स्पष्ट पार्नु भएको छ। धनगढ़ीमा सम्पन्न पार्टीको पछिल्लो सभा निकै उत्साहजनक रहेको जानकारी दिँदै उहाँले अब कंग्रेसको सम्पूर्ण ध्यान 15 महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो। विगतमा निर्णय प्रक्रिया पारदर्शी नहुँदा, मूल्यांकन प्रणाली उपयुक्त नहुँदा र पार्टी केही नेताहरूको निजी मामला जस्तो बन्दा विवाद सिर्जना भएको उहाँको भनाइ छ। त्यस्तै सोही कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता खिमलाल भट्टराईले बालेन नेतृत्वको सरकार लोकतन्त्रको मूल्य र मान्यता विपरीत हिँडिरहेको टिप्पणी गर्नुभएको छ। उहाँले अहिलेको सरकार सर्वसत्तावादी र अधिनायकवादी ढंगले चलेको पनि टिप्पणी गर्नुभयो। अध्यादेश जारी गरेर संवैधानिक परिषदको मेरिटोक्रेसी मिस्नुले राजनैतिक हस्तक्षेप हावी भएको प्रश्न पार्ने उहाँको भनाइ छ। राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र 2082 सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेसँगै नतिजा प्राप्त गर्ने विभिन्न माध्यमहरूको सूची समेत सार्वजनिक गरिएको छ। परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अडियालले अबको 4 दिन अर्थात वैशाख महिनाभित्रै एसई नतिजा सार्वजनिक गर्ने तयारी भएको बताउनुभयो। परीक्षा नियन्त्रण कार्यालयले आइतबार एक सूचना सार्वजनिक गर्दै नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरू मार्फत हेर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिएको छ। काठमाडौँबाट विराटनगर जाँदै गरेको बस धनुषामा दुर्घटना हुँदा 17 जना घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार आइतबार बिहान बागमती प्रदेश 01006-5237 नम्बरको बस धनुषाको मेथिला नगरपालिका 9 फुटबल ग्राउण्ड नजिकै पूर्व पश्चिम राजमार्गमा दुर्घटनामा परेको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: वर्ष एलजी का घरायसी सामानहरू मा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी लाइफ्स गुड।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपाल

अवसरमा ईसीएलका विभिन्न होम अप्लायन्सहरुको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स, वाशिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्स्पायर ग्रेटनेस।

0: बनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरान विरुद्धको युद्धले आफूलाई अप्ठ्यारो अवस्थामा धकेलेको गुनासो गरेका छन्। बीबीसी फारसीका अनुसार उनले शनिबार पत्रकारहरूसँग कुरा गर्दै जारी द्वन्द्व चाँडै अन्त्य हुने गरिएको र त्यसो भएन भने सबै पक्षले दुःख पाउने पनि बताएका छन्। हालै इरानका विदेश मन्त्री अब्बास अराक्सीले रुस भ्रमणका क्रममा राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका थिए। रुसले यस अघि नै सबै पक्षलाई शान्ति स्थापना गर्न अपील गरिसके। यता फिल्मी क्षेत्रमा थलापति विजयी भनेर प्रख्यात जोसेफ विजय चन्द्रशेखर तमिलनाडुका मुख्यमन्त्री बनेका छन्। तमिलनाङ्गा बेक्री कजमक टीभीकेका प्रमुख विजयले आज तमिलनाडुको मुख्यमन्त्रीका रूपमा शपथ खाएका हुन्। शपथ समारोहमा भारतीय राष्ट्रिय कंग्रेसका नेता एवं लोकसभाका विपक्षी नेता राहुल गान्धी पनि सहभागी भएका थिए। मुख्यमन्त्री विजयसँगै नौ मन्त्रीले पनि शपथ खाएका छन्। अब खेल खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको उजुरी उपर छानबिन गर्न सहयोग नगरेको हुँदै युवा तथा खेलकुद मन्त्रालयले नेपाल क्रिकेट संघ क्यानलाई कार्यवाही गर्ने तयारी थालेको छ। मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद राखेपलाई पत्र लेख्दै क्यानमाथि कार्यवाही प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको हो। मन्त्रालयका अनुसार क्यानले राष्ट्रिय खेलकुद परिषद ऐन 2077 दफा 28 बमोजिम मन्त्रालय र परिषदलाई बुझाउनुपर्ने र लेखा र श्रेष्ठता सम्बन्धी कागजातहरू उपलब्ध गराउन इन्कार गर्दै आएको छ। अख्तियारले 2081 मंगसिर र फागुनमा पटक पटक पत्राचार गर्दा पनि ज्ञानले विवरण नबुझाएपछि फाइल अनियन्त्रित रूपमा रहेको मन्त्रालयले ठहर गरेको छ। यस्तै मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै ज्ञानलाई अन्तिम पटक चेतावनी सहितको स्पष्टीकरण सोध्न निर्देशन समेत दिएको छ। उता इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई 77 रनले हराएको छ। गैराती जयपुरमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले 4 विकेट गुमाएर 229 रन बनाएको थियो। गुजरातले दिएको 230 रनको लक्ष्य पछ्याएको राजस्थानले 16 ओभर 3 बल खेल्दा 152 रन मात्रै जोड्न सक्यो। यस्तै आईपीएलमा आज दुईवटा खेल हुँदैछन्। आज दिउँसो पौने 4 बजे चेन्नई सुपर किङ्स र लखनऊ सुपर जायन्ट्स तथा बेलुकी पौने 8 बजे रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र मुम्बई इण्डियन्स खेल्नेछन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। बजेटमा आम नागरिकको सहभागिता गराउन सुझाव संकलन पोर्टल सञ्चालनमा बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना राय सुझाव पेश गर्न आग्रह। सुझाव ट्र्याक पनि पोर्टलबाटै गर्न सकिने। राजसुपाको केन्द्रीय सचिवालयको बैठक बस्दै पूर्व प्रधानमन्त्री देउबा दम्पति विरूद्ध रेड नोटिस जारी गर्ने प्रक्रिया शुरू। राष्ट्रिय परीक्षा बोर्डद्वारा माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी। आन्तरिक असन्तुष्टिहरूलाई विधान र पद्धतिका आधारमा समाधान गर्न सकिने कंग्रेस महामन्त्री घिमिरेको भनाई। सरकार लोकतन्त्रको मूल्य मान्यता विपरीत गइरहेको एमाले नेता भट्टराईको टिप्पणी। इरान विरूद्धको युद्धले आफूलाई अप्ठ्यारो अवस्थामा धकेलेको रूसी राष्ट्रपति पुटिनको गुनासो। भारतको तमिलनाडुका मुख्यमन्त्रीका रूपमा टीभीकेका प्रमुख विजय थलापतिले लिए शपथ। र छानबिनमा सहयोग नगरेको भन्दै नेपाल क्रिकेट संघ क्यानलाई कार्यवाही गर्ने खेलकुद मन्त्रालयको तयारी। इण्डियन प्रिमियर लीग आईपीएलमा राजस्थानमाथि गुजरातको फराकिलो अन्तरको विजय। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
3: मेरो तोलाकान्त सिना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन? छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
5: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
4: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
6: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
7: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
4: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
8: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
9: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
10: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
9: भयो दाई।
7: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: Zoo FM 101.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98 570 82 693, 98 570 82 696।
6: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
7: भीम बहादुर कुमाल, अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैराकोट नगरपालिका, नवलपुर।
8: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
9: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
8: सक्षम फर्निचर, गैराकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29 163, 98550 74 503 र 98511 84 503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी, त्यहाँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
6: घरै उज्यालो
7: दाई, ए दाई, होइन दाई त बोल्नु नै हुन्न त।
8: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नुभएको छ डाक्टरले।
7: होइन, कसरी यस्तो भयो भाउजू?
8: पानी पर्यो भनेर तार छुटाउनु जानुभएको थियो,

0: आग्रह गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
1: पानी परेको बेला तार छुटाउने होइन, मैले त कुरै बुझिनँ भाउजू।
0: भन्न नि लाज हुन्छ बाबु, हुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, दुई चार सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
2: विद्युत चोरी गर्नु कानुनी अपराध हो, विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिल्यै नगरौँ।
3: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।
4: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: DJ 战舰 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
1: अहिले दिउँसोको 1 बज्यो।
2: दात मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
0: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
2: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
0: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: तेलको जर्किन बोक्दै कता हो दिदी?
4: सञ्जीवनी तेल मिल।
3: किन नै सञ्जीवनी तेल मिल नै?
4: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
3: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
0: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
5: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
0: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580-26445 र 98480-27445।
6: स्वास्थ्य दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
7: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
8: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गर हुन्न र।
7: ल ल, गएर तुरन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015, मोबाइल 98612-20437।
10: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
11: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौँ।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
4: नरबहादुर मुकमी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैडाकोट 3 ढोडेनी।
5: जय हनुमान ज्ञान गुण सागर।
6: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
1: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौँ।
6: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर गैडाकोट 9 नवलपुर।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
8: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
6: कक्षा नर्सरीदेखि कक्षा 9 भर्ना खुल्यो यस क्षेत्रकै प्रतिष्ठित र उत्कृष्ट शैक्षिक गन्तव्य कालिका नमुना माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। आफ्ना नानी बाबुहरूको उज्जवल भविष्यका लागि आज स्थान सुरक्षित गर्नुहोस्। भर्ना कार्यक्रम आवेदन फारम वितरण यही वैशाख 7 गतेदेखि। कक्षा नर्सरीदेखि कक्षा 9 हाम्रा विशेष नमुना विद्यालयको रूपमा मान्यता प्राप्त उत्कृष्ट भौतिक पूर्वाधार, अनुभवी दक्ष र प्रविधि मैत्री शिक्षकहरूद्वारा अध्यापन, बाल मैत्री वातावरण र आधुनिक शिक्षण पद्धति, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याबको व्यवस्था, अतिरिक्त क्रियाकलाप र खेलकुदमा विशेष जोड, कक्षा 8 निशुल्क शिक्षा। नोट, सिटहरू सीमित भएकाले ढिला नगरी कार्यालयमा सम्पर्क राखी आफ्नो नाम दर्ता गराउनुहोला, पहिले आउनेलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि कालिका नमुना माध्यमिक विद्यालय गैडाकोट 8 नवलपुर, फोन नम्बर 0785011 18, 9855552325। कालिका नमुना माध्यमिक विद्यालय, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
8: कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुल गैंडाकोट 2 शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा विशेषताहरू: ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त विद्यालय,
10: सुन्दर, शान्त, स्वच्छ एवं बालमैत्री वातावरण भएको,
9: दक्ष, अनुभवी एवं तालिम प्राप्त शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
10: व्यवस्थित कक्षा कोठा, पुस्तकालय, कम्प्युटर ल्याब तथा विज्ञान प्रयोगशाला भएको,
9: विवाह होस्टेल तथा यातायातको सुविधा भएको,
10: सङ्गीत, नृत्य, गायन, योगा एवं मेडिटेसन प्रशिक्षण दिने।
8: कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुलमा 2083 लागि अत्याधुनिक प्रविधि सहितको विद्यालय। सम्पर्क कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुल गैंडाकोट 2 नवलपुर, फोन 0785011 97 र 5026097, मोबाइल 98550-65907 र 98454-41039।
11: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
12: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
11: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
12: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
11: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
13: घरै उज्यालो।
14: हेलो, यता यता, म इलेक्ट्रिसियन। तपाईँलाई थाहा छ विद्युतीय करेन्टले मान्छे कसरी मर्छ? करेन्ट बग्ने बिजुलीको नाङ्गो तार छुने अनि बिजुली बलेन भनेर मेन स्विच बन्द नगरी तार चलायो भने करेन्ट लाग्न सक्छ। बढी भोल्टेज आएको समय पर्यो भने त नाङ्गो तारले ज्यानै लिन सक्छ। कसैलाई करेन्ट लागेको देखेमा त्यो मान्छे र तारलाई छुनु हुँदैन। बचाउन खोज्ने नै करेन्ट लागेर मरेका घटनाहरू पनि छन् है। त्यसैले कसैलाई करेन्ट लागेको देखेमा सुक्खा काठको लट्ठीले मान्छेलाई तारबाट छुटाउने अनि सकेसम्म छिट्टै नजिकको स्वास्थ्य चौकीमा पुर्याइहाल्ने। घरमा बत्ती बिग्रियो भनेर आफै बनाउनतिर लाग्दा जोखिम हुनसक्छ। त्यसैले म जस्तै तालिम प्राप्त इलेक्ट्रिसियनलाई बोलाएर मात्रै बिजुली बनाउनु होला।
13: घरमा वायरिङको मर्मत सुरक्षित तरिकाले गरौँ अथवा तालिम प्राप्त प्राविधिकको सहयोग मागौँ।
14: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।

0: बोर्ड एजुकेशन में अब 2000 जापानीज भाषा
1: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन आईएलटीएस पीटी सेट क्लास का साथै डियोलिंगो पनि पढाइन्छ
0: जापान यूके अस्ट्रेलिया क्यानाडा यूएसए न्यूजीलैंड दक्षिण कोरिया र यूरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स अब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556588694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809233894 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082696
2: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
3: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
2: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
3: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
4: ए ल ल जाऊ जाऊ जाऊ सबैजना
1: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 9862124437
3: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ
5: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
6: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ
3: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर

0: विजय एफएम 101.6 समुदायको आवाज
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
6: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
9: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
8: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
10: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी, फोन 0785012126, वेबसाइट www.maulakalika.org.np।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
4: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
3: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
4: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैंडाकोट 9, नवलपुर।
5: ओहो दाई, नमस्कार।
6: नमस्कार,
5: आराम हुनुहुन्छ?
6: आरामै छु।
5: घर त राम्रो बनाउनु भएछ?
6: यसो भनौँ।
5: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
6: यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
5: ए, गजबको काम गर्दा रहेछन् त।
4: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैंडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98450 66 189 र 98 01 68 139।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: तेलको जर्किन बोक्दै कता हो दिदी?
8: सञ्जीवनी तेल मिल।
7: किन नि सञ्जीवनी तेल मिल नै?
8: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
7: ए, पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
3: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
4: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरैसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
3: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2, न्याय चोक, नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580 26445 र 98480 27445।
9: भर्ना खुल्यो। नयाँ वर्ष 2083 को पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै यस क्षेत्रकै पुरानो तथा उच्च शैक्षिक गुणस्तर भएको नमुना विद्यालय जनक नमुना माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि बाल विकास कक्षादेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको विवरण जानकारी गराउँदछौ। बुद्धिसागर पण्डित, प्रधानाध्यापक, जनक नमुना माध्यमिक विद्यालय, कैडाकोट 5, नवलपुर।

म मौसमी गुरुङ तपाई सुन्दै हुनुहुन्छ मध्य नेपालको एकमात्र उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
3: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
2: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी, त्यहाँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
8: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550-50934।
9: हेलो, हाई, ओ साथी, तिमी कता हिँडेको?
10: हाई, म आज गयाको ड्रेस सपिनको।
9: किन, के पाइन्छ र त्यहाँ?
10: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
11: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
1: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456-55-4590 र 98550-50360।
12: हजुरहरूको बाबु नानीहरूको उज्जवल भविष्यका लागि किड्स होम एकेडेमी इङ्ग्लिस स्कुल, गैंडाकोट क्षेत्रकै उत्कृष्ट रिजल्ट ल्याउन सफल यस किड्स होम एकेडेमी गैंडाकोट 10 नवलपुरमा यही वैशाख 7 बाट कक्षा मन्टेश्वरीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। सीमित सिटमा भर्ना खुलेको हुँदा समयमा नै भर्ना गरी आफ्नो सिट सुरक्षित गर्नु हुन हार्दिक अनुरोध गर्दछौ। हाम्रा विशेषताहरू 2081 सालमा एसई परीक्षामा उत्कृष्ट नतिजा सहित 100% पास गराउन सफल एकमात्र विद्यालय, बीएलई परीक्षा 2082मा उत्कृष्ट नतिजा सहित 100% पास गराउन सफल एकमात्र विद्यालय, 2082 सालको नगर स्तरीय परीक्षा कक्षा 5मा 2 जनाको 4 GPA सहित उत्कृष्ट नतिजालाई 100% पास गराउन सफल एकमात्र विद्यालय, ब्रिटिस काउन्सिलद्वारा आईएसए प्राप्त विद्यालय, 2075 सालदेखि गैंडाकोट नगरपालिका भित्र उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय, आधुनिक प्रविधि मैत्री विधिको प्रयोग, बाल मैत्री वातावरण, सफा शान्त तथा सुन्दर वातावरण, विद्यार्थीका लागि यातायातको व्यवस्था र डे होस्टेलको व्यवस्था भएको। प्रधानाध्यापक वासुदेव गैरे तथा किड्स होम एकेडेमी गैडा काठमाडौँ 10 नवलपुर। सम्पर्क मोबाइल नम्बर 9875787143 र 9472773384।
13: जय माता मौलाकाली।
14: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौलाकालीका।
15: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले।
14: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर।
15: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली।
14: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली।
15: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली, मौलाकाली केबलकार, गैंडाकोट 1 नवलपुर।
16: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
3: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
16: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
17: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
12: सक्षम फर्निचर गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550774503 र 9511854503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

व्याख्या गर्दै सरकार शीघ्र न्यायका लागि ऐन संशोधन हुँदै देशभरका अस्पतालहरूमा 3,000 भन्दा बढी निशुल्क बेड खाली वीर र थापाथली अस्पतालमा सबैभन्दा धेरै बेड प्रयोगविहीन लेक लागेर सगरमाथा आरोहीको मृत्यु भन्सार प्रशासनलाई आधुनिक बनाउन नयाँ नियमावली लागू जाँचपासमा छनौट प्रणाली अपनाइने 10 महिनामा सरकारले 11 खर्ब विकास खर्च अझै निराशाजनक तमिलनाडुका नवनियुक्त मुख्यमन्त्री थलापतिको पहिलो कदम निशुल्क बिजुली र महिला सुरक्षाका लागि विशेष कार्यदल घोषणा पाकिस्तानको एक सुरक्षा चौकीमा आतंककारी आक्रमण 12 प्रहरीको ज्यान गयो र आगामी मंगलबारदेखि शुरू हुने विश्वकप लिग टूका लागि नेपाली टोलीको घोषणा विश्वकप फुटबलको भव्य तयारी इतिहासमै पहिलो पटक 3 आयोजक राष्ट्रमा उद्घाटन हुँदै

वर्ष एलजी का घरायसी सामानहरुमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरु साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरु लागू हुनेछन् एलजी लाइफ्स गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

वर्षको अवसरमा ईसीएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर साउन्ड गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL, इन्सपायर ग्रेटनेस। एक्सपिरियन्स।

0: पर्व पहाडमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजी सँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। कंग्रेसले कर्णाली प्रदेश स्तरीय भेला गर्दै सम्बन्धी खबरबाट, नेपाली कंग्रेसको कर्णाली प्रदेश स्तरीय दुई दिने भेला भोलि सोमबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा शुरू हुँदैछ। विशेष महाधिवेशनपछि पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा यो भेला हुन लागेको हो। भेलालाई पार्टी सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका रहेको छ। भेलामा कर्णाली प्रदेशका केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू, सांसदहरू, मन्त्री तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूको सहभागिता रहनेछ। भेला मुख्यतया निर्वाचनको समीक्षा, सांगठनिक सुदृढीकरण र आगामी राजनीतिक कार्यदिशामा केन्द्रित रहने प्रतिष्ठानले जनाएको छ। दुई दिनको छलफलपछि कर्णालीको विकास, समृद्ध र सुशासनबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न सुर्खेत घोषणा पत्र समेत जारी गर्ने तयारी छ। बलात्कार र बाल बालिका सम्बन्धी कसुरमा कड़ा सजायको व्यवस्था गर्न सरकारले संसदको आगामी अधिवेशनमा नयाँ विधेयक पेश गर्ने भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जबरजस्ती करडी यौनजन्य हिंसा र बालबालिका सम्बन्धी जघन्य अपराधमा संलग्नहरूलाई कड़ा सजाय सुनिश्चित गर्न कानूनी संशोधनको प्रक्रिया अगाडि बढ़ेको जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै मन्त्री गौतमले बलात्कार र बलात्कारपछि हुने हत्या जस्ता गम्भीर कसुरमा पीड़ितलाई शीघ्र न्याय प्रदान गर्न अपराध संहिता लगायतका कानूनमा देखिएका अवरोधहरू पहिचान गरिएको बताउनु भएको छ। कानूनमा रहेका छिद्रहरूलाई हटाएर दोषीलाई कानूनी कठघरामा ल्याउन र दण्ड सुनिश्चित गर्न सरकारले गृह कार्य गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ। देशभरका 130 भन्दा बढी अस्पतालहरूमा विपन्न, असहाय र बिमारीसी बिरामीका लागि छुट्याइएका झण्डै 3200 बेडहरू खाली रहेको पाइएको छ। स्वास्थ्य मन्त्रालयको निशुल्क स्वास्थ्य पोर्टलका अनुसार अस्पतालहरूले 10% बेड निशुल्क उपलब्ध गराउनु पर्ने सरकारी प्रावधान अन्तर्गत 3335 बेड छुट्याइएकोमा हाल 3184 बेड प्रयोगविहीन अवस्थामा रहेका हुन्। तथ्याङ्क अनुसार काठमाडौँको वीर अस्पतालमा सबैभन्दा धेरै 396 र थापाथली अस्पतालमा 358 बेड खाली रहेका छन्। यस्तै पर्साको नारायणी अस्पताल, पोखरा एकाडेमी अफ हेल्थ साइन्स र राष्ट्रिय ट्रमा सेन्टरमा पनि ठूलो संख्यामा निशुल्क बेड उपलब्ध छन्। मन्त्रालयले सञ्चालनमा ल्याएको अनलाइन पोर्टलमा अस्पतालहरूको नाम र खाली बेडको संख्या अध्यावधि गरिएको छ, जसबाट बिरामी र तिनका आफन्तले सहजै जानकारी लिन सक्नेछन्। सरकारी मात्र नभई नेपाल मेडिकल कलेज र चितवन मेडिकल कलेज जस्ता निजी शिक्षण अस्पतालहरूमा पनि यो सुविधा उपलब्ध रहेको छ। सगरमाथा आरोहणका क्रममा लेक लागेर एकजना आरोहीको ज्यान गएको छ। सोलु दुधकुण्ड नगरपालिका साथका स्थायी बासिन्दा विजय घिमिरे विश्वकर्माको आज मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार सगरमाथाको क्याम्प एक क्षेत्रमा पुग्नुभएका घिमिरे आज बिहान करिब 4 बजेतिर अचानक बिरामी पर्नु भएको थियो। उहाँलाई तत्काल उपचारका लागि बेस क्याम्पतर्फ फर्काउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक विकास राईले जानकारी दिनुभएको छ। ट्रेक नेपाल कम्पनी मार्फत आरोहण जानुभएका घिमिरेको सब हेलिकप्टर मार्फत लुक्ला पुर्याइएको छ। सब परीक्षणका लागि आज काठमाडौँको त्रिवी शिक्षण अस्पताल पठाउने तयारी भइरहेको छ। उता मनाङको मनाङ यिस्याङ गाउँपालिका 5 भ्राकामा घर मर्मत गर्ने क्रममा आज तेस्रो तलाबाट खसेर एक मजदूरको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका 11 बस्ने 40 वर्षीय सुरेश विक रहेको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

को अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरीदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: वर्ष एलजी का घर आशी सामान पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। सरकारले भन्सार प्रशासनलाई आधुनिक र प्रविधि मैत्री बनाउन भन्सार नियमावली 2083 कार्यान्वयनमा ल्याएको छ। यससँगै अब मालवस्तु जाँच पास गर्दा जोखिमका आधारमा छनौट प्रणाली अपनाइनेछ, जस अन्तर्गत कम जोखिम भएका वस्तुलाई हरियो मार्गबाट तुरुन्तै छोडिनेछ। नयाँ नियमावलीले विश्वसनीय व्यवसायीहरूलाई आधिकारिक व्यावसायिक व्यक्तिको मान्यता दिई कार्यालय समय बाहेक पनि जाँच पासको सुविधा दिने व्यवस्था गरेको छ। साथै सबै निकायका कामलाई एउटै प्लेटफर्ममा जोड्न राष्ट्रिय द्वार प्रणाली लागू गरिएको छ भने निजी क्षेत्रलाई समेत भन्सार वेयर हाउस सञ्चालन गर्न बाटो खुला गरिएको छ। चालू आर्थिक वर्षको 10 महिनामा सरकारले 11.5 खर्ब रूपियाँ भन्दा बढी बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार कुल 19.64 खर्ब बजेट मध्ये हालसम्म झण्डै 59% खर्च भएको हो। सरकारको प्रशासनिक र नियमित कार्यकाल लागि खर्चिने चालू बजेट 68% काटिसक्दा विकास निर्माणमा हुने पूँजीगत खर्च भने निराशाजनक देखिएको छ। 4.7 खर्ब विनियोजन गरिएकोमा विकासतर्फ जम्मा 27% अर्थात 1.9 खर्ब रूपियाँ मात्र खर्च भएको छ। मध्य पूर्वको तनावका कारण निर्माण सामग्रीको अभाव हुँदा विकास खर्च प्रभावित भएको बताइएको छ। यस्तै राजस्व संकलनतर्फ पनि सरकारले लक्ष्यको जम्मा 65% अर्थात 9.70 खर्ब रूपियाँ मात्र उठाउन सकेको छ। काठमाडौँ उपत्यकामा पटक पटक ट्राफिक नियम उल्लङ्घन गर्ने 31 जना चालकको सवारी चालक अनुमति पत्र लाइसेन्स 6 महिनाका लागि निलम्बन गर्न सिफारिश गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले 16 पटकसम्म नियम मिस्ने ती चालकहरूको लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो। बारम्बार कारवाहीमा पर्दा पनि अटेर गरी गल्ती दोहोर्याउने चालकहरूमाथि यो कदम चालिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले बताउनु भएको छ। लाइसेन्स निलम्बनमा परेका चालक खरुले 6 महिनासम्म कुनै पनि सवारी साधन चलाउन पाउने छैनन्। हामीसँग खबर अझै पनि बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: वर्ष को अवसर में TCL का विभिन्न होम अप्लायंसर को खरीद में कैशबैक तथा श्योर शॉट गिफ्ट्स, वॉशिंग मशीन में 6 केजी एरियल मैटिक, एसी में फ्री इंस्टॉलेशन र नागरिकता मात्र भए पुग्छ। सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ। ग्लोबल नंबर 1 TCL इंस्पायर ग्रेटनेस।
1: भनिन्छ नि, नानी देखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुद्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: सब्सक्राइब गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। भारतको तमिलनाडुका नवनियुक्त मुख्यमन्त्री जोसेफ विजय थलापतिले पदभार ग्रहण लगतै तीनवटा लोकप्रिय निर्णयहरू घोषणा गरेका छन्। मुख्यमन्त्रीको शपथ लिएपछि उनले आफ्नो पहिलो चुनावी वाचा पूरा गर्दै राज्यमा 200 युनिटसम्मको बिजुली निशुल्क दिने फाइलमा हस्ताक्षर गरेका हुन्। यसै गरी उनले महिलाहरूको सुरक्षाका लागि विशेष कार्यदल र राज्यमा बढ्दो लागू औषधको समस्या समाधान गर्न प्रत्येक जिल्लामा विशेष बल गठन गर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन्। थलापतिले आफ्नो शासनकालमा वास्तविक धर्मनिरपेक्षता र सामाजिक न्याय मुख्य प्राथमिकता रहने बताएका छन्। आफू कुनै शाही वंशबाट नआएको उल्लेख गर्दै उनले अब सत्ताको केन्द्र जनता नै हुने पनि बताएका छन्। उता पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा भएको एक भीषण आतंककारी आक्रमणमा 12 जना प्रहरीको मृत्यु भएको छ। बन्न जिल्लाको फतेह खेल क्षेत्रमा रहेको प्रहरी चौकीलाई लक्षित गरिएको सो आक्रमणमा अन्य 5 जना प्रहरी घाइते भएका छन्। पछिल्ला वर्षहरूमा बन्नो क्षेत्र सशस्त्र गतिविधिबाट नराम्ररी प्रभावित हुँदै गएको छ। यो घटना यस्तो समयमा भएको छ जब पाकिस्तान र अफगानिस्तान बीचको सीमावर्ती तनाव उत्कर्षमा पुगेको छ। अब खेलकुद। आगामी मंगलबारदेखि शुरू हुने विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संज्ञानले रोहित कुमार पौडेलको कप्तानीमा 15 सदस्यीय टोली सार्वजनिक गरेको हो। घरेलु मैदानमा हुने यो सिरिजका लागि क्यानले यसअघिको टोलीमा रहेका बसिर अहमदको स्थानमा बायाँ हाते ब्याट्सम्यान ईशान पाण्डेलाई समेटेको छ। टोलीका अन्य सदस्यहरूले भने निरन्तरता पाएका छन्। त्रिकोणात्मक सिरिजमा नेपालले स्कटल्याण्ड र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। लिग टूको तालिकामा हालसम्म 24 खेल खेलेको नेपाल 18 अङ्कसहित 7 औं स्थानमा रहेको छ। नेपालले पहिलो खेल मंगलबार स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ। र फिफा विश्वकप 2026 को उद्घाटन समारोह यसपटक 3 वटै आयोजक राष्ट्रहरू अमेरिका क्यानाडा र मेक्सिकोमा छुट्टा छुट्टै रूपमा हुने भएको छ। फिफाले सार्वजनिक गरेको तालिका अनुसार फुटबल संगीत र मनोरञ्जनलाई जोड्दै 3 वटै देशमा भव्य सेलिब्रेसन गरिनेछ। मेक्सिकोमा जुन 11मा उद्घाटन समारोह हुनेछ भने जुन 12मा अमेरिका र क्यानाडामा कार्यक्रमहरू आयोजना गरिनेछ। यी समारोहहरूमा विश्व प्रसिद्ध कलाकारहरू क्याटी नोरा फतेही माइकल बबल र अनिता लगायतले आफ्नो प्रस्तुति दिने फिफाले जनाएको छ। जुन 11 देखि जुलाई 19 सम्म सञ्चालन हुने यस फिफा विश्वकपमा पहिलो पटक विश्वका उत्कृष्ट 48 देशहरूले प्रतिस्पर्धा गर्दैछन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। नेपाली कंग्रेसको कर्णाली प्रदेश स्तरीय भेला सोमबारदेखि सुर्खेतमा शुरू हुँदै सभापति थापा सहित शीर्ष नेताहरूले सम्बोधन गर्ने, बलात्कार र बालबालिका सम्बन्धी कसुरमा कडा सजायको व्यवस्था गर्दै सरकार शीघ्र न्यायका लागि ऐन संशोधन हुँदै, देशभरका अस्पतालहरूमा 3,000 भन्दा बढी निशुल्क बेड खाली, वीर र थापाथली अस्पतालमा सबैभन्दा धेरै बेड प्रयोगविहीन, लेक लागेर सगरमाथा आरोहीको मृत्यु, भन्सार प्रशासनलाई आधुनिक बनाउन नयाँ नियमावली लागू, जाँच पासमा छनौट प्रणाली अपनाइने, 10 महिनामा सरकारले खर्चियो 11.5 खर्ब, विकास खर्च अझै निराशाजनक, तमिलनाडुका नवनियुक्त मुख्यमन्त्री थलापतिको पहिलो कदम निशुल्क बिजुली र महिला सुरक्षाका लागि विशेष कार्यदल घोषणा, पाकिस्तानको एक सुरक्षा चौकीमा आतंककारी आक्रमण 12 प्रहरीको ज्यान गयो, र आगामी मंगलबारदेखि हुने विश्वकप लिग टूका लागि नेपाली टोलीको घोषणा, विश्वकप फुटबलको भव्य तयारी, इतिहासमै पहिलो पटक 3 आयोजक राष्ट्रमा उद्घाटन हुँदै। हौस् त यसका साथी काठमाडौँ उपत्यकामा नेपाली नेटवर्क.com/ भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 4 बजे नेपाली खबरका

0: FM 101.5 MHz बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र ऑक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्यो भन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ
5: मेरो तोला कान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायासूत्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855505934
6: ए भुजेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
7: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
6: भयो दाई
0: गैडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
8: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
9: मैले बुझिसकेँ बाबा यहीँ गैडाकोट नगरपालिका नजिकै गैडाकोट फुन पार्क छ नि त्यही गर हुन्न र
8: ल गएर तुरुन्त बुक गरिहाल है
9: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
0: गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापुचा सम्पर्क नम्बर 0785015 4 मोबाइल 9861220437

वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: FM 101.9.
1: जय हनुमान ज्ञान गुण सागर।
2: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
3: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजन हार्दिक निमन्त्रणा गर्दछौ।
2: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नलपुर।
4: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नवलपुर।
6: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
7: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
6: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: बाल विकास इङ्ग्लिस बोर्डिङ स्कुल गैडाकोट 2 भिरकुटी चोकमा अवस्थित, 2052 सालदेखि अनवरत गुणस्तरीय शिक्षामा समर्पित हुँदै राष्ट्रिय, जिल्ला र नगर स्तरमा आफ्नो फरक पहिचान बनाउन सफल चिरपरिचित विद्यालय बाल विकास इङ्ग्लिस बोर्डिङ स्कुल विद्यार्थी र अभिभावकको पहिलो रोजाई। विद्यालयका विशेषताहरू: सक्षमतामा आधारित शिक्षण क्रियाकलाप गरेर सिक्ने बालमैत्री वातावरण, खेलकुद, डान्स, म्युजिक, आर्ट, ड्रइङ, ड्रामा जस्ता अतिरिक्त क्रियाकलाप, इको क्लब, बाल क्लब, रेड क्रस, स्काउटको व्यवस्था, अनुभवी शिक्षक शिक्षिका, व्यक्तिगत गाइडेन्स र रिमेडियल टिचिङको व्यवस्था, विज्ञान, कम्प्युटर, गणित प्रयोगशाला तथा लाइब्रेरीको व्यवस्था, यातायातको व्यवस्था, होस्टेल र डे केयर होस्टेलको व्यवस्था, मल्टिमिडिया प्रोजेक्टर सहितको कक्षा कोठा, इन्टरएक्टिभ बोर्ड सहितको हल, पूर्ण रूपमा योजनाबद्ध टिचिङ, लर्निङ एक्टिभिटी योजना, क्रिटिकल थिङ्किङ, कोलाबोरेसन्स, कम्युनिकेसन, इन्टरनेट, इन्टरपर्सनल र इन्ट्रापर्सनल क्रियाकलापमा जोड, सिपिएस, सिपिआरएस, परियोजना कार्य, फिल्ड भिजिट र विदेशी विद्यालयहरूसँग सहकार्य। आजै सम्पर्क गर्नुहोस् र आफ्ना बाल बालिकाको लागि सिट सुरक्षित गर्नुहोस्। 078-50-22-86, 078-50-24-01, 078-59-11-97। बाल विकास इङ्ग्लिस बोर्डिङ स्कुल भिरकुटी चोक गैडाकोट 2, नौ बोलपुर।

0: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोला कान्त सुनार पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम

0: विद्यार्थीहरुको स्टेशनरी सामानहरु सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरुलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
1: सम्पर्क गैडाकोट ड्रेस अप, गैडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855503060।
2: भर्ना खुल्यो गैडाकोटकै प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड सेकेन्डरी स्कुलमा कक्षा नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ। साथै यसै शैक्षिक सत्रदेखि नवनिर्मित भवनबाट पठन पाठन सुरु भएको पनि जानकारी गराउँदछौँ। समयमा नै आफ्नो भावनानीहरूलाई भर्ना गराई आफ्नो सिट सुरक्षित गर्नुहोला।
3: हाम्रा विशेषताहरू:
4: बालमैत्री वातावरणमा अध्ययन अध्यापन हुने, पूर्वीय दर्शनको नैतिक एवं संस्कृत शिक्षा प्रदान गरिनुका साथै पूर्ण अङ्ग्रेजी वातावरणमा पठन पाठन हुने, आफ्नै हाइटिच कम्प्युटर ल्याबमा प्रयोगत्मक कक्षा हुने, 24 घण्टा सिसी क्यामेराको माध्यमबाट विद्यालयको हरेक गतिविधिको निगरानी गरिने, सैद्धान्तिक पढाइसँगै व्यवहारिक शिक्षामा अब्बल साबित गर्ने उद्देश्यले कृषि प्रोजेक्ट तथा अन्य प्रयोगत्मक कक्षा चालन गरिएको, कमजोर सिकाइ क्षमता भएका बालबालिकालाई क्लासबाट अभिभावकसँग नियमित सम्पर्कमा रही सिकाइ सहजीकरण गरिने, विद्यालयमा गाइडेन्सको अति आवश्यक विद्यार्थीहरूलाई सूचीकृत गर्दै छुट्टै एलिमेन्टरी लेभल टिचिङबाट पढाइको स्तर उन्नति गरिने, हरेक शुक्रबार उद्घोषण, नृत्य, हाजिरी जवाब, साहित्यिक लेख रचना, अङ्ग्रेजी क्लब, आइडिया क्लब र सङ्गीत जस्ता व्यक्तित्व विकास गर्ने क्रियाकलापमा विद्यार्थी प्रशिक्षण दिइने, विद्यार्थीहरूको घरमा पनि सिकाइ क्रियाकलापको अनुगमन गरिने र सँगसँगै पृष्ठपोषण प्रदान गरिने, स्विमिङ पुल, बास्केटबल र फुटसलको समेत सुविधा भएको।
2: सम्पर्क अक्सफोर्ड सेकेन्डरी स्कुल, गैडाकोट 2 नवलपुर। फोन 0785023444।
5: जय माता मौला काली।
6: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
7: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
6: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
8: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
9: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूका लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
10: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ। फोन नम्बर 0556 98 830 र 598 834।
11: विजय टाइम्चे।
1: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9862124437।
12: अहिले दिउँसोको 4 बज्यो।

0: बालबालिकाको पढाई लेखाईको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509434।

0: सस्ता वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: बाबु नानीलाई नयाँ विद्यालयमा भर्ना गराउँ भनेको, हाम्रो क्षेत्रमा कुनै राम्रो विद्यालय छ?
2: किन नहोस् र, यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य गैराकोट इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि सोधपुछ तथा प्री बुकिङ खुल्ला भइसकेको छ।
1: ए हो र, के कस्ता विशेषता छन् र त्यहाँ?
2: यहाँ खेल तथा क्रियाकलापमा आधारित शिक्षण सिकाइ मार्फत बाल बालिकाको सर्वाङ्गिक विकास गराइन्छ। त्यसै गरी विश्व नागरिक तयार गर्ने उद्देश्यले विभिन्न सृजनात्मक र जीवन उपयोगी क्रियाकलापहरू सञ्चालन गरिन्छ।
1: हेर्नुहोस् न, हामी दुवैजना साँझसम्म अफिसकै काममा व्यस्त हुन्छौँ, बाबु नानीहरू घरमा मोबाइलमा व्यस्त हुन्छन्।
2: त्यसैले त त्यहाँ यसै वर्षदेखि बेलुकी 6 बजेसम्म विभिन्न खेल तथा सृजनात्मक क्रियाकलापका कक्षाहरू सञ्चालन हुँदैछन्। यसले बाल बालिकालाई सुरक्षित, सक्रिय र सृजनशील वातावरण दिन्छ।
3: यस क्षेत्रकै एकमात्र क वर्गको विद्यालय गैराकोट इङ्ग्लिस स्कुल, शैक्षिक सत्र 2083 लागि सोधपुछ तथा प्री बुकिङ खुल्ला गरिएको छ।
4: सोधपुछ तथा विद्यालय अवलोकनका लागि सम्पर्क 98550 53631, 98605 26180।
2: गैराकोट इङ्ग्लिस स्कुल, दिगो भविष्यको लागि शिक्षा।
5: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
0: प्रत्येक दिन दन्त रोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 056-494-373 र 494-741। शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
2: जय माता मौला काली।
3: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
0: नयाँ शैक्षिक सत्र 2083 लागि कक्षा 9 देखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। साथै आजै भर्ना गरी आफ्ना बाल बालिकाको सिट सुरक्षित गर्नु हुन हार्दिक अनुरोध गर्दछौ।
5: हाम्रा विशेषताहरू:
0: अन्तर्राष्ट्रिय अवार्डहरू आइएसए आइएसओ 1901-2015 सिपिडी प्रोभाइडरहरूको मान्यता प्राप्त विद्यालय,
6: बाल मैत्री तथा वातावरण मैत्री विद्यालय,
0: मिडास ई क्लास तथा स्मार्ट बोर्डको प्रयोग गर्न प्रविधि मैत्री कक्षाको व्यवस्था भएको,
6: सुविधा सम्पन्न कम्प्युटर ल्याब, गणित ल्याब तथा विज्ञान ल्याबको व्यवस्था भएको,
0: आफ्नै सुविधा सम्पन्न भवनमा मन्टेसोरी विधिबाट साना बाल बालिकाहरूलाई अध्यापन गराइने,
6: दक्ष अनुभवी तथा तालिम प्राप्त शिक्षकहरूद्वारा अध्यापन गराइने,
0: पर्याप्त खेल मैदान, स्वच्छ चमेना गृह तथा यातायात साधनको व्यवस्था भएको।
6: थप जानकारीका लागि सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालय गैडाकोट 1 नवलपुर, फोन 078-5025-46-5080, मोबाइल 98-550-50-60 र 98-511-071-21।
7: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
8: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
7: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
9: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट 9 परासी, फोन 078-5012-26, वेबसाइट www.maulakalika.org.np।

0: बाल बालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तँलाई जान्दो सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
5: प्रत्येक दिन दन्त रोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
6: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 056-494-373 र 4

0: संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
1: सम्पर्क गैडाकोट ड्रेस सप, गैडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456 र 98550 5360।
2: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
3: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
4: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
2: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
5: सर्जरी सम्बन्धी सेवा,
2: हाड जोडी सम्बन्धी सेवा,
5: स्त्री तथा प्रसूति रोग सेवा,
2: बाल रोग सेवा,
5: न्युरो सर्जरी सेवा,
2: न्युरो साइकेट्रिक सेवा,
5: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
4: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 को चितवन। फोन 0556 5514 र 5514।
6: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
7: विजय सामुदायिक शिक्षा सदनमा भर्ना खुल्यो।
8: विजय सामुदायिक शिक्षा सदनमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
1: हाम्रा विशेषताहरू: अन्तर्राष्ट्रिय स्कुल अवार्डबाट सम्मानित, उपयुक्त शिक्षक विद्यार्थी अनुपात र अङ्ग्रेजी वातावरण, यातायात छात्रावास सम्मेलन गृहको राम्रो व्यवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वय तथा सहकार्य, विषयगत प्रयोगशाला सहित पर्याप्त खेल सामग्री र खेल मैदान, विद्यार्थीहरूलाई विभिन्न परियोजना कार्यक्रममा संलग्न गराई आफै गर्दै सिक्दै जाने अवसर प्रदान गरिने, उच्च दक्षता भएका शिक्षकहरूद्वारा पठन पाठन, खुल्ला र रमणीय वातावरण भएको, नगरपालिका तथा जिल्ला स्तरमा अब्बल नतिजा दिन सफल विद्यालय, शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग, कम्प्युटर र रोबोटिक कक्षा सञ्चालन।
8: थप जानकारीको लागि विजय सामुदायिक शिक्षा सदन, गैडाकोट 5 नवलपुर। मोबाइल 98550 5153, 98450 8643 र 98680 5325।
9: विजय सामुदायिक शिक्षा सदन।
1: विजय विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैडाकोट फन पार्क, गैडाकोट नगरपालिका कार्यालय अगाडि, गैडाकोट 5। मोबाइल 98612 20437।
10: अहिले साँझको 5 बज्यो।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: बाल विकास इंग्लिश बोर्डिंग स्कूल गैंडाकोट 2 भिरकुटी चोक में अवस्थित 2052 साल देखि अनवरत गुणस्तरीय शिक्षा में समर्पित हुँदै राष्ट्रीय जिला र नगरी स्तर में आफ्नो फरक पहिचान बनाउन सफल चिरपरिचित विद्यालय बाल विकास इंग्लिश बोर्डिंग स्कूल विद्यार्थी र अभिभावक को पहिलो रोजाई। विद्यालय का विशेषताहरू: सक्षमता में आधारित शिक्षण क्रियाकलाप गरेर सिक्ने बालमैत्री वातावरण, खेलकूद, डांस, म्यूजिक, आर्ट, ड्रविंग, ड्रामा जस्ता अतिरिक्त क्रियाकलाप, इको क्लब, बाल क्लब, रेड क्रस, स्काउट को व्यवस्था, अनुभवी शिक्षक शिक्षिका, व्यक्तिगत गाइडेंस र रिमेडियल टीचिंग को व्यवस्था, विज्ञान, कंप्यूटर, गणित प्रयोगशाला तथा लाइब्रेरी को व्यवस्था, यातायात को व्यवस्था, होस्टल र डे केयर होस्टल को व्यवस्था, मल्टीमीडिया प्रोजेक्टर सहित को कक्षा कोठा, इंटरैक्टिव बोर्ड सहित को हल, पूर्ण रूप में योजनाबद्ध टीचिंग, लर्निंग एक्टिविटी योजना, क्रिटिकल थिंकिंग, कोलैबोरेशन, कम्युनिकेशन, इंटरनेट, इंटरपर्सनल व इंट्रापर्सनल क्रियाकलाप में जोड़, सीपीएस, सीपीआरएस, परियोजना कार्य, फील्ड विजिट, विदेशी विद्यालय संग सहकार्य। आज संपर्क गर्नुहोस् र आफ्ना बाल बालिका को लागि सीट सुरक्षित गर्नुहोस्। 078-50-22-86, 078-50-24-01, 078-59-11-97। बाल विकास इंग्लिश बोर्डिंग स्कूल भिरकुटी चौक गैंडाकोट 2 9 बोलपुर।
6: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
9: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
10: भर्ना खुल्यो। नयाँ वर्ष 2083 को पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै यस क्षेत्रकै पुरानो तथा उच्च शैक्षिक गुणस्तर भएको नमुना विद्यालय जनक नमुना माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि बाल विकास कक्षादेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको विवरण जानकारी गराउँदछौ। बुद्धिसागर पण्डित, प्रधानाध्यापक, जनक नमुना माध्यमिक विद्यालय, गैंडाकोट 5 नवलपुर।
11: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
12: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
11: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
13: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलंग, डाइनिंग टेबल लगायत का घरायसी तथा ऑफिस को लागि आवश्यक पर्ने फर्नीचर हरू ऑर्डर अनुसार बनाइन्छ।
14: सक्षम फर्नीचर गैंडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो विकास चोक बाट 100 मीटर अगाडि। मोबाइल 9851129163 9550474503 र 9551184503। तपाईको सन्तुष्टि हाम्रो जिम्मेवारी।
15: कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुल गैंडाकोट 2 मा शैक्षिक सत्र 2083 को लागि कक्षा नर्सरी देखि कक्षा 9 सम्म सीमित सीट मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं।
16: हाम्रा विशेषताहरू ब्रिटिश काउन्सिल द्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त विद्यालय।
17: सुन्दर, शान्त, स्वच्छ एवं बालमैत्री वातावरण भएको।
16: दक्ष, अनुभवी एवं तालिम प्राप्त शिक्षक शिक्षिका द्वारा अध्यापन गराइने।
17: व्यवस्थित कक्षा कोठा, पुस्तकालय, कम्प्युटर ल्याब तथा विज्ञान प्रयोगशाला भएको।
16: दिवा होस्टेल तथा यातायातको सुविधा भएको।
17: संगीत, नृत्य, गायन, योगा एवं मेडिटेसन प्रशिक्षण दिने।
15: कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुलमा 2083 को लागि अत्याधुनिक प्रविधि सहितको विद्यालय। सम्पर्क कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुल गैंडाकोट 2 नवलपुर। फोन 0785011 97 र 5026097। मोबाइल 9855065907 र 9845414039।

0: नमस्कार नमस्कार नमस्कार अनि न्यानो अभिवादन कार्यक्रम रमाइलो साँझको प्रतीक्षा गरेर बस्नुभएका प्रिय आफन्तहरूमा सदाको चाहिँ आइसकेका छौँ कार्यक्रम रमाइलो साँझको बसाइ लिएर। यति बेला मलाई प्रविधिबाट सहयोग मिल्दैछ अरुण घिमिरे भने आवाजमा छु म मनिषा शर्मा। फेरि साथीहरू के गर्दै हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ जहाँ जे जस्तो अवस्थामा भए पनि हामीलाई सुन्दै हुनुहुन्छ होला भन्ने पूर्ण अपेक्षा लिएका छौँ कार्यक्रम रमाइलो साँझ मा छौँ। सदाको चाहिँ तपाईँहरूले नै रोजेका गीतहरू सुन्नेछौँ सुनाउनेछौँ साथै सन्देशहरू पनि लिनेछौँ। तपाईँहरू फोन डायल गर्न सक्नुहुनेछ। साँझको बेला छ आफ्नै कामधन्दामा व्यस्त हुनुहुन्छ होला व्यस्तको बावजुद पनि कार्यक्रम कति बेला आउँछ भन्ने प्रतीक्षा पनि गरेर बस्नुभएको थियो होला। आइसकेका आजौँ कार्यक्रम रमाइलो साँझको बसाइ लिएर तपाईँहरू फोन डायल गर्न सक्नुहुनेछ। स्टुडियोको नम्बर रहेको छ 0785014006 बाटो खुला गरिरहेका छौँ। तपाईँहरू सुन्दै हुनुहुन्छ भने आफूलाई मनपर्ने गीतहरू रोजेर सुन्न सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। हाम्रो पनि एकदमै ठिकठाक छ प्रकाशजी। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ होला भर्खरै मात्र आइपुगेका छौँ। हजुर पहिल्यै सुरुमा फोन लागिहाल्यो है। कुन गीत सुन्ने प्रकाशजीले? कुन गीत सुन्ने? हुन्छ हामी एकैछिनमा सुनिहाल्नेछौँ। साथीहरूलाई सम्झना समर्पण राख्न सक्नुहुनेछ है त।
1: प्रथम हजुरलाई भन्न चाहे हाम्रो कन्ट्रोल रुमको अरुण सरको लागि र के अरे विजयलक्ष्मी रमाइलो साँचन तिमीलाई भन्न चाहे र साथीहरू भन्नुपर्दा हाम्रो गैँडाकोटबाट आउने सरोज सिन्जालीजी माया राणाजी मती मगर भयो तपाईँको उमरीजी भयो र विदेशबाट आउने ढकाल धर्मराज दुबईबाट आउने र पूर्वको उहाँलाई भयो त्यता काठमाडौँबाट आउने मन्जु थापा भयो तपाईँको आशिष नयनजी भयो जहाँ भरतपुर सरनी काजिरहने पनिजी मुरै कोइरालाजी देवेन्द्र सापकोट मिनाबानी दिदीलाई धेरै सम्झना चाहे पूर्वबाट आउने कमलराम मुखिया सिद्धाना मुखिया मुना मुखिया भयो सुनि लिम्बू राई अनिता र हाम्रो धरानबाट आउने प्रशान्त फुलाङ भयो गगन फेरोत्तमीजी भयो झापाबाट आउने चन्द्रबहानीजी भयो मोरङबाट आउने रत्नबहादुर थापा र जे सब अगाडि पछाडि जति पनि आउने सम्पूर्ण जहाँबाट पनि सुनेर बस्नुभएको सम्पूर्ण दिदीबहिनी दाजुभाइलाई भन्दै नमस्ते भन्नुभयो।
0: नमस्कार बुबाइ आउनुभएको थियो भरतपुरदेखि। प्रकाश गुरुङजी उहाँसँग छोटो मिठो कुराकानी गरिसकेका छौँ। उहाँले गीत रोजेर पनि गइसक्नु भएको छ। यति बेला भने टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ को हुनुहुन्छ स्वागत गरौँ। हजुर नमस्कार।
2: नमस्कार नमस्कार मनिषा शर्माज्यू नमस्कार। मलाई व्यस्त पनि रहनु होला सुस्थ पनि रहनु होला। हिजो र आज घाम त एकदम तीव्र लागेको राख्ने भन्यो भन्दा प्रशस्त पिउनु होला फ्रिजको चाहिँ डन्टस गर्नु होला भन्दै हजुरलाई एउटा कस्तो कस्तो खालको चाहिने गजल पनि लिएर आएको छु है त म उमरी साहबकोटा।
0: हजुर पक्कै पनि के छ हालखबर उमरीजी?
2: एकदम गजब समग्रमा सबै राम्रै छ।
0: के गर्दै हुनुहुन्छ यति बेला?
2: यतिखेर त म तपाईँकै कार्यक्रमकै प्रतीक्षामै कुरेली बसेको नि त।
0: हजुर पक्कै पनि आइसकेका छौँ। हुन्छ गजल सुन्नतर्फ नै लागौँ है।
2: हजुर एकदम राम्रोसँग ध्यान दिएर सुन्नुहोस् है त।
0: हजुर ओके।
2: शरम नमान्नु नि फेरि अलिअलि शरम थाले पनि छ कि है त।
0: हस् हस् सुरु गर्न सक्नुहुनेछ
2: ल है त म सुरु गरेँ है।
0: हस् हस्।
2: लुगा भयो छोटो त लाज कहाँबाट आउँछ रोटी भयो पाउरोटी त तागत कहाँबाट आउँछ फुल भयो प्लास्टिकको त सुगन्ध कहाँबाट आउँछ खाना भयो तेलको स्वाद कहाँबाट आउँछ अनि मान्छे जति सबै पैसामा बिच्यो प्रेम कहाँबाट आउँछ त यति नै गरेँ है त
0: हजुर। मान्छे सबै पैसामा बिके प्रेम कहाँबाट आउँछ है। हजुर एकदमै राम्रो वास्तविकतामा आधारित रहेर लेख्नु भएको रहेछ, राम्रो छ उमरीजी। हजुर हजुर एकदमै वास्तविकतामा आधारित रहेर लेख्नुभयो, खुसी लाग्यो। हुन्छ हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ, साथीहरूलाई सम्झना समर्पण राख्नु होला है त।
2: सर्वप्रथम त हजुरलाई मैले मिठो सम्झना गरेँ, अनि त्यसै गरेर उता हाम्रो अरुणजी हुनुहुन्छ होला उहाँको लागि, राजेन्द्र श्रेष्ठजी भए पनि उहाँको लागि, अनि हाम्रो रेडियो विजय हल स्टार्टिङ नै भन्न चाहन्छु। त्यसै गरेर मेरो साथीहरू भन्नुपर्दा सर्वश्री काजीराम यो पनि, मोती मुगर, मुना राई लिम्बू, सुनी लिम्बू, रोगम तेरतले कान्छा, आशिष नाइन, प्रकाश गुरुङ, रत्नबहादुर थापा, मुरारी कोइराला, चन्द्र बस्नेत मुन्ड, कमला मुखी, सृजना मुखिया, इलामको चिया बगान भन्दै म हजुर त्यस होसाईबाट बिराउँछु। मनिषाजी नमस्कार है त।
0: नमस्कार बाबाई, आउनुभएको थियो गैंडाकोटदेखि ओमरी सापकोटाजी, उहाँसँग छोटो मिठो कुराकानी गरिसकेका छौँ, मिठो रमाइलो खालको रचना पनि सुनिसकेका छौँ। तपाईँहरूसँग पनि यस्तै खाले प्रतिभाहरू छ भने फोन डायल गरेर सुनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा फेरि पनि कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गरौँ। हजुर नमस्कार।
3: गुड इभिनिङ। नमस्कार सिस्टर।
0: गुड इभिनिङ, कहाँदेखि को बोल्दै हुनुहुन्छ? कमलाजी के छ हाल खबर?
3: ठिकै छ, राम्रो छ, हजुरको साथमा छु, प्रोग्राम सुन्दै खाना सब्जी तयारीको त एकदम तयारी गर्दैछु भन्नुपर्छ
0: है। हजुर धेरै समयपछि कुरा गर्न पाइयो हाम्रो कमलाजीसँग आज।
3: हजुर हजुर पक्कै पनि है, अनि हजुरलाई एकदम आराम कुशल मङ्गलै हुनुहुन्छ, के कस्तो छ नि?
0: हजुर हामी एकदमै ठिकठाक छौँ भन्नुपर्छ कमलाजी, कार्यक्रम सुन्दै हुनुहुन्छ भन्नुभयो है।
3: एकदम सुन्दैछु, हाम्रो प्रकाश गुरुङले गीत खाजेर जानुभयो भन्नुपर्छ है।
0: हजुर हजुर पक्कै पनि हुन्छ, हामी एकैछिनमा सुन्नेछौँ, साथीहरूलाई सम्झना समर्पण सार्नु होला है त।
3: सर्वप्रथम त विशेष गरेर हाम्रो सिस्टरको लागि अब बस्ने गाना मजाले सुनेर प्ले गर्नु है भन्न चाहन्छु, टेक्निसियन मित्र विजय पुरेन्ता टिमको लागि, अनि प्रोग्राम सुन्छु साथीहरूले सुनेर बस्नुभएको छ, उहाँ मिडिया प्रेमीहरूको लागि पनि खाएर जानुभयो, हाम्रो प्रकाश गुरुङ भर्खरै कल गरेर जानुभयो, दाई ओम मन्दिप कोटा, मोती मगर हुनुहुन्छ, अनि त्यसै गरी हाम्रो काजीराम नेउपाले छ, धर्मराज ढकल हुनुहुन्छ, अनि हाम्रो पूर्वेली आकाश हुनुहुन्छ, अनि हाम्रो भाबीहरू सिजना मुखिया, रमना मुखिया, गुराशर सुतारा, सुनिल लिम्बू हुनुहुन्छ, राजभले मगर पनि हुनु, अनि एन्जल तस्विरा हुन्छ, राज बान्तवा, अनि त्यसै गरी हुनुहुन्छ हाम्रो खर्क सुब्बा, अरे हाम्रो गगन तेरा ठुले कान्छा हुनुहुन्छ, त्यसै गरी हुनुहुन्छ हाम्रो रत्नगर थापा दाई हुनुहुन्छ, अनि त्यसै गरी हुनुहुन्छ आशिष नाइन, अनि लक्ष्मी छेत्री, भूमिका राई, तामा हुनुहुन्छ, अनि हाम्रो हर्बल रोशनी पनि हुनुहुन्छ, लगायत लगायत नाम थिए सबै सबैलाई सम्झना गर्दै नेमसित उपर मिस गरेको छु है, भन्दै हजुरलाई प्यार बगाई
0: बाबाई। आउनुभएको थियो इलामदेखि कमला मुखियाजी हुनुहुन्थ्यो, उहाँसँग पनि छोटो मिठो कुराकानी गरिसकेका छौँ, कार्यक्रम रमाइलो साँझमा छौँ, सुन्दै हुनुहुन्छ भने फोन डायल गर्न सक्नुहुनेछ, स्टुडियोको नम्बर रहेको छ 078-50-14-06 बाटो खुला गरिरहेका छौँ। यति बेला हामी एउटा मिठो गीत सुन्छौँ, त्यसपछि पुनः उपस्थित हुने नै छौँ, स्वीकार्नुहोस्।

0: घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: कक्षा नर्सरीदेखि कक्षा 9 सम्म फर्ना खुल्यो। यस क्षेत्रकै प्रतिष्ठित र उत्कृष्ट शैक्षिक गन्तव्य कालिका नमुना माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि नयाँ फर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। आफ्ना नानी बाबुहरूको उज्जवल भविष्यका लागि आज स्थान सुरक्षित गर्नुहोस्। फर्ना कार्यक्रम आवेदन फारम वितरण यही वैशाख 7 गतेदेखि। कक्षा नर्सरीदेखि कक्षा 9 सम्म हाम्रा विशेष नमुना विद्यालयको रूपमा मान्यता प्राप्त उत्कृष्ट भौतिक पूर्वाधार, अनुभवी दक्ष र प्रविधि मैत्री शिक्षकहरूद्वारा अध्यापन, बाल मैत्री वातावरण र आधुनिक शिक्षण पद्धति, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याबको व्यवस्था, अतिरिक्त क्रियाकलाप र खेलकुदमा विशेष जोड, कक्षा 8 सम्म निःशुल्क शिक्षा। नोट, सिटहरू सीमित भएकाले ढिला नगरी कार्यालयमा सम्पर्क राखी आफ्नो नाम दर्ता गराउनुहोला। पहिले आउनेलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि कालिका नमुना माध्यमिक विद्यालय गैँडाकोट 8 नवलपुर, फोन नम्बर 0785011 18, 98 550 52 325। कालिका नमुना माध्यमिक विद्यालय, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएको छ, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: मेरो तोला जान्छ सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98 550 50 934।
8: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
9: गैँडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: हेलो हाई, ओ साथी, तिमी कता हिँडेको?
11: हाई, म आज गैँडाकोट ड्रेस सपिङको।
10: किन, के पाइन्छ र त्यहाँ?
11: प्रायत स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
12: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
9: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चौकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855503060।
13: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
0: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा!
13: जाउँ न त जाउँ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
0: ओहो, यति पनि थाहा छैन।

0: 4 मोबाइल 98612-2437।
1: हाँ मिका, हाँ गर्मी को मौसम आए सँगै स्विमिंग मा विशेष छूट को व्यवस्था रहेको जानकारी गराइन्छ।
2: हजुरहरुको बाबु नानीहरुको उज्जवल भविष्यका लागि किड्स होम एकेडेमी इंग्लिश स्कूल गैडाकोट क्षेत्रकै उत्कृष्ट रिजल्ट ल्याउन सफल यस किड्स होम एकेडेमी गैडाकोट 10 नवलपुरमा यही वैशाख 7 बाट कक्षा मन्टेसोरी देखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं। सीमित सिटमा भर्ना खुलेको हुँदा समयमा नै भर्ना गरी आफ्नो सिट सुरक्षित गर्नु हुन हार्दिक अनुरोध गर्दछौं। हाम्रा विशेषताहरू 2081 सालमा एसई परीक्षामा उत्कृष्ट नतिजा सहित 100% पास गराउन सफल एकमात्र विद्यालय, बीएलई परीक्षा 2082मा उत्कृष्ट नतिजा सहित 100% पास गराउन सफल एकमात्र विद्यालय, 2082 सालको नगर स्तरीय परीक्षा कक्षा 5मा 2 जनाको 4 GPA सहित उत्कृष्ट नतिजा ल्याई 100% पास गराउन सफल एकमात्र विद्यालय, ब्रिटिस काउन्सिलद्वारा आईएससी प्राप्त विद्यालय, 2075 सालदेखि गैंडाकोट नगरपालिका भित्र उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय, आधुनिक प्रविधि मैत्री विधिको प्रयोग, बाल मैत्री वातावरण, सफा शान्त तथा सुन्दर वातावरण, विद्यार्थीका लागि यातायातको व्यवस्था र डे होस्टेलको व्यवस्था भएको। प्रधानाध्यापक वासुदेव गैरे तथा किड्स होम एकेडेमी गैंडाकोट 10 नवलपुर, सम्पर्क मोबाइल नम्बर 98570-87143 र 98472-70384।
3: सुन्तली दिदी, वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भन्या?
4: या जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन क्या रे?
3: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 99 अक्सिजनमा पनि आगो लाग्यो हो कि? यो कुरो बुझ्नुहोस् न।
4: ए हो त नि है, सही कुरा गर्यो तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि।
3: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुने किन उठ्या?
4: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
1: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
5: विजय तान्छे।
0: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-2437।
6: अहिले साँझको 6 बज्यो।

0: एउटा केटरी छोटो व्यापारिक विश्राम पछि पुनः उपस्थित भइसकेका छौँ। कार्यक्रम रमाइलो साँझमा छौँ, तपाईँहरूसँगै कुराकानी गरिरहेका छौँ, तपाईँहरूले नै रोजेका गीतहरू पनि सुनिरहेका छौँ। सुन्दै हुनुहुन्छ भने 078-50-14-06 को बाटो खुला गरिरहेका छौँ, फोन गरेर आउन सक्नुहुनेछ, आफूलाई मनपर्ने गीतहरू रोजेर सुन्न सक्नुहुनेछ। यति बेला हामीलाई सन्देश पठाउनु भएको छ कमला मुखियाजीले। हेलो दर्शन, नमस्ते सिस, इट्स मी कमला मुखिया फ्रम इलम, मिस यु अल माई फ्रेन्ड्स, बाई भन्नुभएको छ कमलाजीले। अर्को साथी हुनुहुन्छ मनको साथी जीवन कार्कीजी। हजुर पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ मनसाजी, सुनिरहेको छु रमाइलो साँझ कार्यक्रम पोखराबाट मनको साथी। कार्यक्रम एकदमै राम्रो लाग्छ हजुर, रेडियो परिवारलाई मिठो सम्झेन माया, सम्पूर्ण साथीलाई सम्झेको छु, स्वास्थ्यको ख्याल गर्नुहोला, नेपाली गीत सङ्गीतको जय होस् सम्पूर्ण साथीलाई सम्झेको छु, शुभरात्रि हजुर भन्नुभएको छ मनको साथी जीवन कार्कीजीले। धेरै धेरै धन्यवाद यो सन्देशको लागि। टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गरौँ हजुर। नमस्कार।
1: हेलो, नमस्ते।
0: नमस्कार।

0: हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? के छ हालखबर आशिषजी? सन्चै आरामै हुनुहुन्छ? हामी पनि एकदमै ठिकठाक छौँ भन्नुपर्छ। पानी परेको छ काठमाडौँतिर, भनेपछि शीतल शीतल छ होला है? हजुर, कुन गीत रोज्नु भएको छ आज आशिषजीले? हुन्छ, हामी एकैछिनमा सुन्नेछौँ। साथीहरूलाई सम्झना समर पर छाड्नु होला है त। हजुर, धन्यवाद।
1: अनि ओमरी सापकोटा, त्यसरी उत्तर बहादुर खड्का, अनि के अरे प्रकाश गुरुङ, अनि काजीराम नेउपा, अनि पूर्वेली नाकसलाई भूमिका राई तामाङ, अनि मुना मुखिया, सिर्जना मुखिया, अनि त्यहाँबाट लिम्बू नम्रता राई, अनि कमला मुखिया, अनि के अरे सायमा राई, प्रसाद श्रेष्ठ, हिमा राई, अनि प्रवीण मगर, निमा शेर्पा, अनि सबै सबै अब त्यसरी नाम सिक्ने साथीहरूलाई हाम्रो मगर धेरै धेरै सम्झना।
0: नमस्कार, म भाइ आउनुभएको थियो काठमाडौँदेखि। आशिष नयन बस्नेजी हुनुहुन्थ्यो, उहाँसँग छिटो मिठो कुराकानी गरिसकेका छौँ। यति बेला हामीलाई सन्देश पठाउनु भएको छ फुल माया राईजीले। अब बस्ने गीत सबैको लागि म फुल माया राई धनकुटाबाट भन्नुभएको छ। धेरै धन्यवाद छ सन्देशको लागि। टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ? को हुनुहुन्छ, स्वागत गरौँ। हजुर नमस्कार। गुड इभिनिङ, कहाँदेखि को बोल्दै हुनुहुन्छ? खोटाङदेखि नम्रता राईजी बोल्नुभयो है? के गर्दै हुनुहुन्छ नम्रताजीले यति बेला? खाना बनाउने बेला भएको छ है? हुन्छ नम्रताजी, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ। साथीहरूलाई सम्झना समर्पण राख्न सक्नुहुनेछ है त।
2: अनि मेरो साथीहरू
0: आउनुभएको थियो खोटाङदेखि नम्रता राईजी हुनुहुन्थ्यो, उहाँसँग पनि छोटो मिठो कुराकानी गरिसकेका छौँ। यति बेला हामी फेसबुक लाइभमा पनि जोडिरहेका छौँ। सुन्दै हुनुहुन्छ भने तपाईँहरूले सन्देशहरू पनि पठाउन सक्नुहुनेछ। यति बेला हामीलाई सन्देश पठाउनु भएको छ जनक रजाली मगरजीले, मिठो माया अनि सम्झना सबैमा भन्नुभएको छ। योगेन इमेहाङ लिम्बुजीले लेख्नुभएको सन्देश छ, हेलो गुड इभिनिङ, नमस्ते दर्शन सेवाहरू, ब्युटिफुल आर्जेमिस, म पूर्व तेह्रथुम छथर पञ्चकन्याबाट योगेन इमेहाङ लिम्बु। प्रोग्राम मार्फत अब बज्ने गीत मेरो नाम आवाजसँग चिरपरिचित सम्पूर्णलाई भन्दै छुट्टिन्छु, नमस्ते भाइ भाइ भन्नुभएको छ। धेरै धन्यवाद छ सन्देशको लागि। राज कालीकोटेजीले लेख्नुभएको सन्देश छ, हाई सिज गुड इभिनिङ, मि झापाली हिरो राज कालीकोटे झापा जस्ट नाउ युएई, अपकमिङ सङ डेडिकेटेड टु माया बिसी प्याकुली गीता निश्चल निस्मा लिम्बु देवेन्द्र दाल चेनुबान तव भावना चामलिङ घायल रेणु एलिसा लिम्बु रेखा चामलिङ बिजु एम्फु राई गीता राई फुच्ची संस्कृति लामा निशा बान्तव दुखी बिना एन्ड मिस यु अल माई फ्रेन्ड्स भन्नुभएको छ। धेरै धन्यवाद छ सन्देशको लागि। गगन तेह्र थुमेजीले नमस्कार साजी भन्नुभएको छ, नमस्कार छ यहाँबाट नै गगनजीलाई। ढकाल धर्मराजजीले लेख्नु भएको छ, नमस्ते म ढकाल धर्मराज वीरतमोर छापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई सुदीप अधिकारी र शान्ति श्री परियारको घुमाउने घर पोखरामा बोलको गीत बजाइदिनुहोस् न ल भन्नुभएको छ। सुन्दै हुनुहुन्छ अरुण सरले, भेटीसम्म बजाउनुहुन्छ भन्ने आशा राखौँ। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु राख्नुपर्दा जन्मदिन मनाउने धनकुटाकी बहिनी हिरा थापा इलामकी बहिनी कल्पना अर्याल थापलेजुङकी साथी हेमा लिम्बुलाई जन्मदिनको लाखौँ लाख शुभकामना भन्दै मेरा आफन्तजन घर परिवार साथीहरू आशिष नयन बस्नेत सुमी लिम्बु सरस्वती पोखरेल दिल्सा राई एलिसा लिम्बु हिमा राई वरुण चञ्चले सुनिता कुलुङ लक्ष्मी छेत्री लगायत सम्पूर्ण धेरै साथीहरूको नाम लिनुभएको छ मलाई चिन्ने नचिन्ने सबैलाई सम्झना चाहन्छु भन्नुभएको छ धेरै धन्यवाद छ सन्देशको लागि गीता लिम्बुजीले लेख्नुभएको छ सेवा रो हजुर रेश्मी प्याकुली गीता फ्रम इलाम ह्याप्पी बर्थडे टु यु प्यारी बहिनी लता लिम्बु मिस यु चन्द्र लिम्बु एन्ड अल फ्रेन्ड्सलाई भन्नुभएको छ धेरै धन्यवाद छ सन्देशको लागि दिल्सा राईजीले लेख्नुभएको सन्देश छ हेलो शिष्य नमस्कार म दिल्सा राई ग्रिन सिटी लामबाट स्पेसल प्यारो साथी मित्र आर्यलाई मिठो सम्झना अन्य साथीहरू प्यारी कान्छी फुलमाया राई क्युट मुटु एलिसा लिम्बु बेबी गर्ल एनिसा राई मायालु लगायत सम्पूर्ण साथीहरूको नाम लिनुभएको छ धेरै धन्यवाद छ सन्देशको लागि यति बेला पनि हामी एउटा मिठो गीत सुन्छौँ त्यसपछि फेरि पनि उपस्थित हुने नै छौँ स्वीकार्नुहोस् यो गीत तपाईँहरूको लागि

अहा माया बोको पारेर ल्याउ मलाई साले रुमालाईमा यस्तै यस्तै मिठो गीत सुनिसकेका छौँ। कार्यक्रम रमाइलो साँझमा छौँ, अन्त्य अन्त्यतिर पनि आइसक्न लागेका छौँ। तपाईँहरू सुन्दै हुनुहुन्छ भने हामी फेसबुक लाइभमा पनि जोडिरहेका छौँ, त्यहाँ गएर सन्देशहरू पनि पठाउन सक्नुहुनेछ, साथै फोन गर्न सक्नुहुनेछ। भर्खर मात्र कार्यक्रम सुन्दै हुनुहुन्छ भने 0785014006 बाटो खुला गरिरहेका छौँ, तपाईँहरूले सन्देशहरू पठाउन नि सक्नुहुनेछ, साथै फोन गर्न पनि सक्नुहुनेछ। यति बेला हामीलाई सन्देश पठाउनु भएको छ कमला मुखियाजीले, मिसु भावना चामलिङ, यो योगेन इमेहाङ लिम्बू, मनको साथी जीवन कार्की, अनिमाला बनिम लगायत सम्पूर्ण साथीहरूको नाम लिनुभएको छ। नमस्ते हजुर, सुन्दैछु इटारी 10 इताराम चौधरी, सबै सबैमा सम्झना बबज्ने गीत सुनाउनु पर्दा साथीहरू राजखली मगर, दिनेश चौधरी, एलिसा लिम्बू, सुमनिम चौधरी, गगन तेह्रथुमी, विवास गुलुङ, पृथक सागर, पुमा राई लगायत सम्पूर्ण साथीहरूलाई अपमज्ने गीत सुनाउँदै विदा भएला भन्नुभएको छ इताराम चौधरीजीले लेख्नुभएको सन्देश थियो। धेरै धन्यवाद छ सन्देशको लागि। राजकली मगरजीले लेख्नुभएको छ, हेलो नमस्ते जोडे, सुन्दैछु भारतबाट घर उदयपुर भन्नुभएको छ, साथीहरूको नाम लिनुभएको छ रन्जना बहिङ राईलाई गेट ओल सुन भन्नुभएको छ, अब बज्ने गीत साथीहरूको नाम लिनुभएको छ विवश गुलुङ पृथक प्यारी पुनु अमिना सुनवर आशिष नयन बस्नेत रोसार फुलाङ राई सागर पुमा राई गुराज सरोज सुसारा शमशेर लिम्बू एलिसा लिम्बू लगायत सम्पूर्ण साथीहरूको नाम लिनुभएको छ, अन्त्यमा सबै सबैलाई भन्नुभएको छ धेरै धन्यवाद छ सन्देशको लागि। स्वर्णिम राईजीले लेख्नुभएको छ गुड इभिनिङ सिच मिस वाल भन्नुभएको छ, मुना मुखियाजीले लेख्नुभएको छ हेलो ब्युटिफुल सिस नमस्कार भन्नुभएको छ, नमस्कार छ यहाँबाट नै मुनाजीलाई विश्वल भन्नुभएको छ। लक्ष्मण मगरजीले लेख्नुभएको छ हेलो छोरली नमस्कार, के छ हालखबर भन्नुभएको छ, हाम्रो एकदमै ठिकठाक छ भन्नुपर्छ। मसाई तिनचुरे मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर बाख्रीवास दुई धनकुटा हाल मलेसियाबाट मेरो सन्देश राख्नुपर्दा घर परिवार खाँदबारीमा रहनुहुने घर परिवारमा मिठो सम्झना, साथीहरूको नाम लिनुपर्दा गीता मगर देवासकोटा भावना चामलिङ राई रमला सम्पाङ राई होमी होमा प्रतीक्षा चामलिङ राई मिडिया प्रेमी निर्मला बनेम सुस्मिता राई सम्झना बराइली कायला बिरमान सुनवर गीता लिम्बू सुनिसा सैरास लुम्बिनी सजा कमल श्रेष्ठ अल्का पान्तवा आजीवन चामलिङ स्वीट लप चौधरी बसन्त राई माया मान्तव राई मम्मी बाबाको प्याजी छोरी हर्बल रोशनी लगायत मेरा नाम आवाजसँग चिरपरिचित सम्पूर्ण मित्रहरूलाई एफएम सुनेर बस्नुहुने सम्पूर्ण नाम छुटेका साथीहरूलाई नै मनमुटुदेखि नै सम्झिरहेको छु भन्दै बाई बाई फेरि भेटौँला भन्नुभएको छ। धेरै धन्यवाद शिर सन्देशको लागि पनि। सिर्जना मुखियाजीले लेख्नुभएको छ गुड नाइट हेलो गुड नाइट सिस भएको छ, चुनु दिवानी तिगेल गुरा सरोज मिनु लम्तारी मगर छवि फुन हजरमान राई निशा बान्तवा राई प्रेम भण्डारी कमला मुखिया मुना मुखिया आशिष नयन बस्नेत मनको साथी जीवन कार्की बसन्त श्रेष्ठ राजाराम राई माझी राजु लगायत सम्पूर्ण साथीहरूको नाम लिनुभएको छ, अन्त्यमा मिस यु अल माई फ्रेन्ड्स बाई बाई भन्नुभएको छ। सरोज सिन्जालीजीले लेख्नुभएको सन्देश छ सन्ध्याकालीन नमस्कार मञ्चाजी, म सरोज सिन्जाली गैँडाकोटारदेखि सुन्दैछु, कार्यक्रम राम्रो छ उत्कृष्ट छ, भोलिसम्म कमेन्ट सबै पढिदिनु होला ल भन्नुभएको छ। आज मिल्छ भने मायालुको बोली गीत सुनाम है भन्नुभएको छ। अघि आउने साथीले पनि कमेन्टमै बजाइदिनुहोस् न भन्नुभएको छ, पक्कै पनि आज नसुने पनि अर्को बसाइमा अथवा कार्यक्रम सकिएपछि पनि हाम्रो अरुण सरले बजाउने गर्छु भन्नुहुन्छ, त्यति बेला पनि सुन्न सक्नुहुने छ। विशेष गरी हजुरको लागि प्राविधिक मित्र विजय एफएम मेरो घर फ्यामिली आफन्तजन छरछिमेक मेरा साथीहरू काजीराम ने उपाने हेमप्रसाद पाण्डे मुरहरी कोइराला मणि सापकोटा प्रमिला रामे छाने नानी प्रकाश गुरुङ माया राणा देवेन्द्र सापकोटा माया कडेलजी यति बेला देश तथा विदेशमा रहेर रमाइलो साथ सुन्नुहुने सबै सबैलाई सम्झन र बस्ने मिठो गीत सुनाउन चाहन्छु। भाइ नमस्ते। सो
बसास धन्यवाद गैलाकोट आरदेखि भन्नुभएको छ सरोज सिन्जालीजीको मेसेज थियो यो चाहिँ हामी रमाइलो साँझ कार्यक्रममा छौँ अन्त्यमा पनि आइसकेका छौँ जानुपर्ने बेला भइसकेको छ जाँदा जाँदै जानुभन्दा पहिला तपाईँहरूले फोन डायल गर्नुभयो फोन गर्नुभयो सन्देश पठाउनुभयो धेरै धेरै धन्यवाद छ कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरूलाई नै विशेष विशेष धन्यवाद दिँदै यति बेलासम्म मलाई प्रविधिबाट सहयोग गर्नुभयो अरुण घिमिरेजीलाई पनि विशेष विशेष धन्यवाद दिँदै भोलिको बसाइमा यसरी नै पक्कै पनि तपाईँहरूसँग कुराकानी गर्न आउनेछौँ भन्ने बाचा गर्दै आजको बसाइमा बिदा हुन्छु मनिषा शर्मा नमस्कार शुभ साँझ

0: शैक्षिक सत्र 2083 को लागि कक्षा नर्सरी देखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। साथै आजै भर्ना गरी आफ्ना बालबालिकाको सिट सुरक्षित गर्नु हुन हार्दिक अनुरोध गर्दछौ।
1: हाम्रा विशेषताहरू
0: अन्तर्राष्ट्रिय अवार्डहरू आईएसए आईएसओ 1901 2015 सिपिडी प्रोभाइडरहरूको मान्यता प्राप्त विद्यालय
2: बाल मैत्री तथा वातावरण मैत्री विद्यालय
0: मिडास ई क्लास तथा स्मार्ट बोर्डको प्रयोग गर्न प्रविधि मैत्री कक्षाको व्यवस्था भएको
2: सुविधा सम्पन्न कम्प्युटर ल्याब गणित ल्याब तथा विज्ञान ल्याबको व्यवस्था भएको
0: आफ्नै सुविधा सम्पन्न भवनमा मन्टेसोरी विधिबाट साना बाल बालिकाहरूलाई अध्यापन गराइने
2: दक्ष अनुभवी तथा तालिम प्राप्त शिक्षकहरूद्वारा अध्यापन गराइने
0: पर्याप्त खेल मैदान स्वच्छ चमेना गृह तथा यातायात साधनको व्यवस्था भएको
2: थप जानकारीका लागि सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालय गैडाकोट 1 नवलपुर फोन 0785025640 मोबाइल 9855050060 र 9511071
3: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
3: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ
1: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
4: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ
5: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नगरपालिका नवलपुर
6: विजय सामुदायिक शिक्षा सदनमा भर्ना खुल्यो
3: विजय सामुदायिक शिक्षा सदनमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू अन्तर्राष्ट्रिय स्कुल अवार्डबाट सम्मानित उपयुक्त शिक्षक विद्यार्थी अनुपात र अङ्ग्रेजी वातावरण यातायात छात्रावास समेना गृहको राम्रो व्यवस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वय तथा सहकार्य विषयगत प्रयोगशाला सहित पर्याप्त खेल सामग्री र खेल मैदान विद्यार्थीहरूलाई विभिन्न परियोजना कार्यक्रममा संलग्न गराई आफै गर्दै सिक्दै जाने अवसर प्रदान गरिने उच्च दक्षता भएका शिक्षकहरूद्वारा पठन पाठन खुल्ला र रमणीय वातावरण भएको नगरपालिका तथा जिल्ला स्तरमा अब्बल नतिजा दिन सफल विद्यालय शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग कम्प्युटर र रोबोटिक कक्षा सञ्चालन थप जानकारीको लागि विजय सामुदायिक शिक्षा सदन गैडाकोट 5 नवलपुर मोबाइल 9855516633 9450186643 र 9686530025
7: विजय सामुदायिक शिक्षा सदन
8: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
9: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधी खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
10: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न आउने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
11: मेरो तोलाई जान्दो छैन पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले साय सूत्र गरेको धेरै राम्रो भइसकेको छ
8: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855050934
2: भर्ना खुल्यो गैडाकोटकै प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड सेकेन्डरी स्कुलमा कक्षा नर्सरीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ साथै यसै शैक्षिक सत्रदेखि नवनिर्मित भवनबाट पठन पाठन सुरु भएको पनि जानकारी गराउँदछौ समयमा नै आफ्नो भवनानीहरूलाई भर्ना गराई आफ्नो सिट सुरक्षित गर्नुहोला
12: हाम्रा विशेषताहरू।
13: बालमैत्री वातावरणमा अध्ययन अध्यापन हुने, पूर्वीय दर्शनको नैतिक एवं संस्कृत शिक्षा प्रदान गरिनुका साथै पूर्ण अङ्ग्रेजी वातावरणमा पठन पाठन हुने, आफ्नै हाइटिच कम्प्युटर ल्याबमा प्रयोगत्मक कक्षा हुने, चौबिसै घण्टा सिसी क्यामेराको माध्यमबाट विद्यालयको हरेक गतिविधिको निगरानी गरिने, सैद्धान्तिक पढाइ सँगै व्यवहारिक शिक्षामा अब्बल साबित गर्ने उद्देश्यले कृषि प्रोजेक्ट तथा अन्य प्रयोगत्मक कक्षा सञ्चालन गरिएको। कमजोर सिकाइ क्षमता भएका बालबालिकालाई क्लासबाट अभिभावकसँग नियमित सम्पर्कमा रही सिकाइ सहजीकरण गरिने। विद्यालयमा गाइडेन्सको अति आवश्यक विद्यार्थीहरूलाई सूचीकृत गर्दै छुट्टै एलिमेन्टरी लेभल टिचिङबाट पढाइको स्तर उन्नति गरिने। हरेक शुक्रबार उद्घोषण, नृत्य, हाजिरी जवाब, साहित्यिक लेख रचना, अङ्ग्रेजी क्लब, आइडिया क्लब र सङ्गीत जस्ता व्यक्तित्व विकास गर्ने क्रियाकलापमा विद्यार्थीहरूलाई प्रशिक्षण दिइने। विद्यार्थीहरूको घरमा पनि सिकाइ क्रियाकलापको अनुगमन गरिने र सँगसँगै पृष्ठपोषण प्रदान गरिने। स्विमिङ पुल, बास्केटबल र फुटसलको समेत सुविधा भएको।
2: सम्पर्क अक्सफोर्ड सेकेन्डरी स्कुल, गैंडाकोट 2, नवलपुर। फोन 078-5523-44।
3: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकार, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट, नवलप्रासी, बर्दघाट, सुस्ता पूर्व।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 छ। इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा श्री माया गाहा मगरको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। संघीय सांसदको बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने। आजको सहज राजनीतिक अवस्था, काङ्ग्रेस एमालेकै कठिन सङ्घर्षले आएको सभापति रवि लामिछानेको भनाई। गैंडाकोटमा ग्यास चुलो तथा सिलिन्डर व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन। भरतपुरका स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न ट्राफिक प्रहरीको निर्देशन। र विश्वकप लिग दुईमा इशानलाई समेट्दै नेपाली टोलीको घोषणा, चापाकोट क्रिकेट लिगमा गण्डकी फायर विजयी।
1: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
2: बगैचा एडभेन्चर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
2: बगैचा एडभेन्चर रिसोर्ट।
1: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
2: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर गैडाकोट 11 नौलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
3: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नौलपुर।
0: विजय खबरमा अब खबर विस्तारमा। संघीय सांसदको बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुने भएको छ। भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सांसदका दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको सांसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो। नेपालको संविधानको धारा 95 अनुसार राष्ट्रपतिले अपरान्न 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने उहाँले जानकारी दिनुभयो। उक्त धारामा प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान रहेको छ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपरान्न 3:45 बजे अगावै उपस्थित हुन प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यलाई सांसद सचिवालयले अनुरोध गरेको छ। त्यसअघि अपरान्न 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक हुनेछन्। सांसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेको छ। त्यसै गरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधि सभा नियमावली 2079 नियम 260 बमोजिम जारी भएको बाधा अड्काऊ फुकाऊ अनुमोदनका लागि पेश हुने, प्रतिनिधि सभा नियमावलीको मसौदा पेश हुने लगायत कार्यसूची रहेको छ। त्यसै गरी सरकारबाट जारी भएका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 सार्वजनिक पदाधिकारीको पद मुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 लगायत 8 अध्यादेश पेश गर्ने कार्यसूची रहेको सांसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू जारी पेश हुनेछन्। गैडाकोट नगरपालिका वडा नम्बर 5 को आयोजनामा ग्यास चुलो तथा सिलिन्डर व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। आजको आवश्यकता प्राविधिक शिक्षा फन्नी नारासहित आयोजना गरेको उक्त कार्यक्रम वैशाख 27 गते सहमतिको सभाहलमा भएको हो। कार्यक्रममा वडा सदस्य शान्ति न्यौपानेले ग्यास चुलो मर्मत सिलिन्डरको सुरक्षित प्रयोग तथा व्यवस्थापनका विषयमा सहभागीलाई व्यावहारिक तथा सैद्धान्तिक जानकारी दिएको बताउनुभयो।
5: राधाकृष्ण मन्दिरमा र कुसुम घाट टोलमा हामीले 28 गते गर्दैछौँ, भोलि यसको समापन हुन्छ। र सम्पूर्ण दिदीबहिनीहरूलाई मैले के अनुरोध गर्दछु भने हामी चाहिँ यहाँ ग्यास चुलो विशेष गरेर महिला दिदीबहिनी दाजुभाइले सबैले सिक्न पर्ने कुरा त हो, तर विशेष गरेर महिला दिदीबहिनी नै चुलो चम्कोमा सीमित भएको हुनाले उहाँहरूले चाहिँ यो कुरा सिक्नु भयो भने खर्चबाट जोगिनुहुन्छ र आफैले बनाउन सक्ने भयो भने आफै सक्षम भयो र आफ्नो पैसा आफ्नै साथमा अरू ठाउँमा सदुपयोग गर्न पाइयो, त्यो पैसा पनि सेभ भयो र दुई चार पैसा आय आर्जन त्यहाँबाट पनि आफूलाई आय आर्जन पनि हुन्छ। आफूले जानेपछि त्यो अन्त दिन नसके त्यही कमाइ हुन्छ नि त आफ्नो लागि। अहिले उपयुक्त लाग्यो हामीलाई यो कार्यक्रम, त्यही भएर वार्डवासी सम्पूर्ण आमा बुवा दाजुभाइ प्रत्येक घरबाट एकजना चाहिँ नछुट्नु होला, त्यस्तो इन्ट्रेस्ट भएको हुनुहुन्छ भने दुईजना चाहिँ अनिवार्य उपस्थित हुनुहोला भनेका छौँ। धेरै राम्रो उपस्थिति भएको छ, उत्साहजनक उपस्थित हुनुभएको छ र चुलो सबै फुकालेर सबै बनाएर आगो बालेर जानु भएको छ, असाध्यै खुसी छ, खुसी हुनुहुन्छ, ऊर्जा मिलेको छ।
0: ग्यास उपकरणको सुरक्षित प्रयोग सुनिश्चित गर्दै सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको वडा कार्यालयले जनाएको छ। कार्यक्रममा पब्लिक साइनिङ टेक्निकल इन्स्टिच्युट अफ प्रारीले प्राविधिक सहयोग गरेको थियो। प्रशिक्षक सोम बहादुर लामाका अनुसार यस्ता सिपमूलक कार्यक्रमले स्थानीय नागरिकलाई स्वरोजगार तथा प्राविधिक ज्ञान अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा वडाध्यक्ष रत्नप्रसाद सापकोटा लगायत महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कूल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन दिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले महानगर क्षेत्रमा सञ्चालित स्कूल बसको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण गरिएको थियो। 3 लगाएर गरेको परीक्षणका क्रममा निर्देशिका कार्यान्वयन नभएको पाइएपछि स्कूल बसलाई तत्काल स्कूल बस निर्देशिका 2074 कार्यान्वयनका लागि निर्देशन दिएको हो। कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार बजार क्षेत्रमा सञ्चालित विद्यालयका 140 बसको यान्त्रिक परीक्षण गरिएको थियो। सो क्रममा नियमित मर्मत नभएका चक्काको टायर नियम अनुसार परिवर्तन नगरिएको लगायत समस्या पाएको उहाँले बताउनुभयो। निर्देशिका अनुसार बसमा फोहोर फाल्ने डस्टबिन तथा अग्नि नियन्त्रण यन्त्र नभएको, प्राथमिक उपचारका लागि सामग्री नभएको पाइएपछि ती बसलाई तत्काल निर्देशिका कार्यान्वयनका लागि निर्देशन दिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो। उहाँले भन्नुभयो, स्कूल बस निर्देशिका 2074 तोके बमोजिम मापदण्ड पूरा नगर्ने बसलाई 15 निर्देशिका कार्यान्वयनका लागि निर्देशन दिएको उहाँले बताउनुभयो। चीन सरकारको सहयोगमा निर्मित बीपी कोइराला स्मृति क्यान्सर अस्पतालको आवास गृहमा नियमित नियम विपरीत बसेकाहरूले आवास छाड्न अटेर गरेका छन्। अस्पताल प्रशासनले यही वैशाख 16 गते एक सूचना जारी गर्दै उनीहरूलाई तत्काल आवास छोड्न निर्देशन दिएको थियो। आपतकालीन सेवामा परिचालन हुने चिकित्सक, परिचारक तथा परिचारिकालाई आवासको व्यवस्था गर्न अस्पतालको दायित्व एवं प्राथमिकता भएकाले आवास खाली गर्न निर्देशन दिएको हो। अस्पतालका भण्डार प्रमुख शिला रेग्मीका अनुसार अस्पतालमा सहायक स्तर, अधिकृत स्तर र चिकित्सकहरूका लागि छुट्टा छुट्टै आवासको व्यवस्था छ। सहायक स्तरका कर्मचारीका निम्ति बनाएको 36 कोठामा 18 परिवारले आश्रय लिइरहेका छन्। हालसम्म कसैले पनि आवास खाली नगरेको उहाँले जानकारी दिनुभयो। अस्पतालबाट 25 किलोमिटरको परिधिमा निजी आवास भएका कर्मचारीलाई आवास सुविधा नदिने नियम सम्झाउँदै कोठा खाली गर्न सूचना जारी गरिएको थियो। भरतपुर महानगरपालिका चार धर्मचुक स्थित चौतारी फाटी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि फूड पोइजनिङ भई बिरामी हुनेको संख्या 93 पुगेको छ। तीमध्ये हाल 50 जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यही वैशाख 23 गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन्। बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। केहीको काठमाडौँको निजामती कर्मचारी अस्पताल, त्रिवी शिक्षण अस्पताल लगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो। घटनापछि पार्टी प्यालेसका 2 जनालाई नियन्त्रणमा लिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले यस सम्बन्धी थप अध्ययन गर्ने प्रहरी उपरीक्षक पुरीले जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतका राजनीतिक आन्दोलन र संघर्षको जगमै अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको बताउनु भएको छ। आइतबार राजभवनको 2 दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले नेपालमा पञ्चायतकालीन एकदलीय शासन व्यवस्था विरूद्ध नेपाली काँग्रेस, नेकपा, एमाले लगायत विभिन्न कम्युनिष्ट दलहरूले दशकौंसम्म निरन्तर संघर्ष गरेको स्मरण गर्नुभयो। लामिछानेले माओवादी सशस्त्र द्वन्द्वका क्रममा पनि धेरै नेता तथा कार्यकर्ताले ज्यानको जोखिम मोलेर राजनीतिक परिवर्तनका लागि संघर्ष गरेको उल्लेख गर्नुभयो। लामिछानेले विगतका राजनीतिक नेतृत्वले गरेको कठिन संघर्षकै कारण अहिलेको पुस्ताले तुलनात्मक रूपमा सहज वातावरणमा राजनीति गर्न पाएको उल्लेख गर्दै आगामी 5 वर्ष परिणाममुखी काम गर्नुपर्ने आवश्यक रहेको बताउनु भएको छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
6: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
7: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गएर हुन्न र?
6: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
8: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
9: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 मोबाइल 98612 20437।
6: उपभोक्ता सदस्य नामावली अद्यावधि गर्ने सम्बन्धी सूचना। गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही वैशाख 15 गतेको बैठकको निर्णय अनुसार संस्थाको वर्तमान कार्य समितिको 4 वर्षे कार्यकाल सम्पन्न हुने भएकोले संस्थाको विधानको परिच्छेद 6 को धारा 26 को उपधारा 6 को अनुसूची 2 बमोजिम, संस्थाको साधारण सभा प्रतिनिधि छनौट कार्य 2083 जेठ 15 गते हुने, साथै क्लस्टर समिति, खुल्ला महिला प्रतिनिधि, लेखा तथा सुपरिवेक्षण समिति र कार्य समिति छनौट कार्य 2083 जेठ 30 गते शनिबार सम्पन्न हुने भएकोले उपभोक्ता सदस्यज्यूहरूले सदस्य नामावली अध्यावधिक गर्न इच्छुक उपभोक्ता सदस्यज्यूहरूलाई आवश्यक प्रमाण जुटाई यही वैशाख 31 गतेसम्म कार्यालयमा सम्पर्क गरी नामसारी तथा मञ्जुरी नामा लिन सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ। सदस्य अध्यावधिक गर्ने अन्तिम मिति यही वैशाख 31 गतेसम्म। कृष्ण प्रसाद नेउपाने अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, गैंडाकोट वडा नम्बर 4, नवलपरासी बर्दगाड सुस्त पूर्व।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। जंगली च्याउ खाएर एकै परिवारका 11 जना बिरामी परेका छन्। बारादशी गाउँपालिका 2 बुट्टा बारीका तेज बहादुर खवासको परिवारले आज बिहानको खानामा जंगली च्याउको परिकार खाएर बनाएर खाँदा बिरामी परेका हुन्। जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि परिवार सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काले बताउनुभयो। उहाँका अनुसार 50 वर्षीय कमला माया खवास, 31 वर्षीय दिल्ली खवास, 20 वर्षीय अनिता खवास सहित 8 जना बालबालिका बिरामी परेका छन्। बिरामीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकामा प्रारम्भिक उपचारपछि 9 जनालाई दमक स्थित बाल अस्पतालमा थप उपचारका लागि पठाएको खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार बिरामी मध्ये 2 जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको छ। यसैबीच प्रहरीले जंगली च्याउ सेवन गर्दा विषक्त हुने र स्वास्थ्य समस्याको जोखिम रहने भएकाले पहिचान नभएका च्याउ नखान सर्वसाधारणलाई आग्रह समेत गर्नुभएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सहरी चालकमाथि कार्यवाही गरी 26,19,31,177 रुपियाँ राजस्व संकलन गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले उपत्यकाभित्र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले नियमित चेक जाँच, सचेतनामूलक अभियान, ट्राफिक नियम पालनामा कडाई गरिनुका साथै नियम उल्लङ्घन गर्नेलाई कारवाही गरेको जानकारी दिनुभयो। उहाँका अनुसार चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने 3,73,562 चालकलाई कारवाही समेत गरिएको छ। मुनलाइट ग्रुप चापाकोट क्रिकेट लिगमा गण्डकी फायर विजय भएको छ। आइतबार भएको खेलमा गण्डकीले कुवाकोट युथ स्टारलाई 5 विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो। चापाकोट 10 गंगलाल माभिको खेल मैदानमा चापाकोट नगर क्रिकेट संघले चापाकोट नगरपालिकाको संरक्षकत्वमा आयोजना गरेको प्रतियोगितामा पहिला ब्याटिङ गरेको कुवाकोट युथ स्टार निर्धारित 20 ओभरमा 6 विकेटको क्षतिमा 135 रन बनाएको थियो। 136 रनको लक्ष्य पाएको गण्डकीले 18.1 ओभरमा 5 विकेटको क्षतिमा 140 रन बनाएको थियो। यही वैशाख 29 देखि जेठ 8 गतेसम्म घरेलु मैदानमा हुने नेपाल स्कटल्याण्ड र अमेरिका सम्मिलित विश्वकप लिग 2 अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार राति बायाँ हाते ब्याट्सम्यान इशान पाण्डेलाई समेट्दै रोहित कुमार पौडेलको कप्तानीमा 15 सदस्यीय टोलीको घोषणा गरेको हो। नेपाली टोलीमा रोहित कुमार पौडेल कप्तान, दिपेन्द्र सिंह एरी, सन्दीप लामिसाने, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, ईशान पाण्डे, गुलशन झा, नन्दन यादव, सोमपाल कामी, करण केसी, ललित राजवंशी, विनोद भण्डारी, अर्जुन कुमार र भीम सार्की रहनु भएको छ। विजय खबरमा अब मौसम सम्बन्धी खबर। अहिले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा साधारणतया बादल तथा देशका बाँकी भूभागहरूमा पनि आंशिक बादल लागिरहेको छ। कोशी र बागमती प्रदेशका सोलुखुम्बु, दोलखा, सिन्धुपलाञ्चोक, नुवाकोट, काठमाडौँ लगायतका हिमाली तथा पहाडी जिल्लाहरूमा र लुम्बिनी प्रदेशको रुकुमपूर्व आसपासका जिल्लामा पनि मेघगर्जन र चट्याङ सहित हल्का पानी परिरहेको छ। यी र आसपासका क्षेत्रहरूमा थप पानी पर्न सक्ने सम्भावना देखिएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। संघीय सांसदको बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने। आजको सहज राजनीतिक अवस्था काङ्ग्रेस एमालेकै कठिन सङ्घर्षले आएको सभापति रवि लामिसानेको भनाई। गैडाकोटमा ग्यास चुलो तथा सिलिन्डर व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन। भरतपुरको स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न ट्राफिक प्रहरीको निर्देशन। र विश्वकप लिग 2 इशानलाई समेट्दै नेपाली टोलीको घोषणा। चापाकोट क्रिकेट लिगमा गण्डकी फायर विजयी। हौस् त, सामुदायिक रेडियो विजय एफएम 101.6, इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। श्री माया गहा मगर बिदा हुन्छु। नमस्कार।

0: घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
3: मद्यपान र धूम्रपान सेवन नगरौ,
4: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
6: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
7: गैँडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: शुद्ध तोरी को तेल।
1: हाम्रा विशेषताहरू लोकल तोरी को शुद्ध तेल घरैसी तोरी पेलले व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरी को समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरी को तेल नै प्रयोग गरौं।
0: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9840027445।
2: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
3: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ हेर न, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
2: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
4: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9841385565। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9861220437।
5: अहिले साँझको 7 बज्यो।

0: ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायो?
1: गराउला नि काकु, के को हतार छ र?
0: राम राम राम राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म मृत्यु बसाई सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कुल भर्ना गर्न, नागरिकता पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
1: ओहो, हो र काकु? त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
2: जन्म मृत्यु बसाई सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराउनु।
3: गैडाकोट नगरपालिका, नवलपरासी बर्दघाट, सुस्ता पूर्व।
4: घर घरमा भान्साघर, अब भान्साघर लङ रेन चामल सेतो बरामा पनि उपलब्ध छ।
5: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
4: जय श्री फुड्स को उत्कृष्ट उत्पादन भान्साघर लङ रेन चामल।
6: स्वाद मात्र होइन, प्रेम पस्किने।
7: पढ्ने होइन त अब 2000 मै जापानिज भाषा।
8: 2000 मै जापानिज भाषा कहाँ?
7: हजुर, एम्स एब्रोड एजुकेशन मा अब 2000 मै जापानिज भाषा।
8: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन, IELTS, PTE, SAT क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ।
7: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्यूजीलैंड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556588694, शाखा कार्यालय कालीगण्डकी चोक गैडाकोट, फोन 0778512294, मोबाइल 9809233894।
9: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौँ?
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
9: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
9: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
9: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
11: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
9: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: जय हनुमान, ज्ञान गुण सागर।
16: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
17: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
16: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
3: महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
18: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
19: सर, एउटा प्रश्न सोधौँ है। सोध न
20: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
19: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
20: हस्, धन्यवाद सर।
21: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
22: ए विजय एफएम है हजुरा, मौला कालिका भगवती मा सुनको गजुरा। हजुर म के हजुर, त्यो कमल गाउँले तपाईँ यति बेला सुन्दै हुनुहुन्छ विजय एफएम 101.6। विजय एफएम सुनिराख्नुहोस् है।

0: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट।
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू। अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पासनी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर कैडाकोट 11 नौलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-50934।
6: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
7: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
6: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
7: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि। स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
8: ए ल ल, जाऊ जाऊ जाऊ सबैजना।
9: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
7: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
10: लौन सुन्तली दिदी, वन त आगोले सखापै पार्न आँट्यो, के गर्ने होला भन्या?
11: जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन के अरे?
10: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रो गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्यो हो कि? यो कुरो बुझ्नुहोस् न।
11: ए हो त नि है, सही कुरा गर्यौ तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि।
10: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनी किन उठ्या?
11: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
7: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी।
12: हेलो हाई, ओइ साथी, तिमी कता हिडेको?
13: हाई, म आज गैंडाकोट ड्रेस सपिनेको।
12: किन, के पाइन्छ र त्यहाँ?
13: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
14: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा।
0: सम्पर्क गैंडाकोट ड्रेस शप, गैंडाकोट 8 कांग्रेस चौक बाट 200 मीटर पश्चिम, ढुंगाना भवन, प्रोप्राइटर सुनिता आचार्य ढुंगाना र दीपक ढुंगाना, मोबाइल नम्बर 98456 45090 र 98555 3 60।
15: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
16: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
15: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
16: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
15: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
16: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
17: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
18: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
19: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
20: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
21: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
22: स्वच्छ कर मासु खाऊ जीवन बचाऊ, याद राखौ 60% भन्दा बढी मानव रोगहरू पशु पंक्षीबाट सर्ने गर्दछ, निरोगी पशु पंक्षी मात्रै वध गरौं र चिस्यान सुविधा भएको स्वच्छ र सफा मासु पसलबाट मात्रै मासु खरिद गरौं, सम्भव भएसम्म वधस्थलमा वध गरिएको पशु पंक्षीको मासु मात्रै उपयोग गरौं, वधशालाको फोहोरलाई सिधै पानीको स्रोतमा नफालौं, छाला सहित भन्दा छाला रहित मासु स्वास्थ्यका लागि उपयुक्त हुन्छ भन्ने कुराको हेक्का राखौं। जनहितका लागि गण्डकी प्रदेश सरकार, पोखरा नेपाल,

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भोलिबाट संसदको बजेट अधिवेशन सुरु हुँदै दुवै सदनको संयुक्त बैठकमा 15 मिनट अगाडि नै उपस्थित हुन सांसदहरूलाई अनुरोध। राष्ट्रपतिले अपराह्न 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने।
1: सामान्य राष्ट्रपतिज्यूबाट संयुक्त बैठकलाई सम्बोधन हुने कार्यक्रम पनि छ। उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो।
0: अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित। केही स्थानमा वर्षा जारी, आज राति पनि केही प्रदेशमा पानी पर्ने।
2: यही अनुसारले अझै अलिकति मौसम बिग्रन सक्ने देखिन्छ।
0: काठमाडौँ उपत्यकामा चालु आर्थिक वर्षको 9 महिनामा मात्रै सवारी दुर्घटनामा 174 जनाको मृत्यु। 40 वर्षमा नेपालमा 7,28,000 घरेलु तथा साना उद्योग दर्ता। कालिका निर्माणका सञ्चालक विक्रम पाण्डे सहित 22 जना विरुद्ध भोलिबाट थुन्चेक बहस।
3: उनीहरूलाई थुनामा राख्ने अथवा धरौटी जमानत केमा राख्ने त्यो आदेश हुन्छ, अनि अन्य फरार प्रतिवादीको हकमा पक्राउ पनि जारी हुन्छ।
0: र काठमाडौँमा हुने काबा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता भनेर संविधानमै सुनिश्चित गरिए तापनि नेपालमा पत्रकारले समेत स्वतन्त्र रूपमा लेख्न र पढ्न सक्ने अवस्था छैन। राज्यकै अङ्गहरूबाट प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने कामहरू भइरहँदा राज्यको 4 अङ्गले कसरी अन्य 3 अङ्गलाई शक्ति पृथकीकरणको सिद्धान्तलाई पालना गर्नको लागि सजग बनाउन सक्छ? पत्रकारमाथि आउने प्रश्नले त्यही कुरालाई गर्दछ। त्यसैले अहिले पत्रकारहरूले आफूले प्रश्न सोध्ने र बोल्न पाउने अधिकार ती अङ्गहरूले पनि सीमा अनुसार मानिदिउन् भन्ने माग गरिरहेका छन्। अब खबर सुशीला श्रेष्ठबाट।
5: भोलिबाट सुरु हुने संघीय संसदको बजेट अधिवेशनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक भोलि अपराह्न 4 बजे बस्नेछ। उक्त बैठकमा आगामी आर्थिक वर्षका प्राथमिकता योजना र सरकारका मुख्य कार्यक्रमहरू सार्वजनिक गरिने कार्यसूची तय भएको उहाँले सीआईएनसँग बताउनुभयो।
1: संघीय संसदको दुवै सदनको अधिवेशन भोलि अपराह्न 2 बजे बस्ने एउटा आह्वान भएको छ। साथसाथै भोलि नै 4 बजे सामान्य राष्ट्रपतिज्यूबाट संयुक्त बैठकलाई सम्बोधन हुने कार्यक्रम पनि छ। उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो। तयारीको सन्दर्भमा चाहिँ सचिवालयले तयारी लगभग अन्तिम चरणमा पुर्याइसकेको अवस्था छ। भोलि नै सभाका आफ्ना बैठक बस्ने, त्यस लगत्तै यानि कि 4 बजे चाहिँ संयुक्त बैठक बस्ने भएकोले संयुक्त बैठकको लागि चाहिँ अलिकति तयारी बाँकी नै हुन्छ। जुन चाहिँ बैठक सकिसके पछाडि, प्रतिनिधि सभाको बैठक सकिसके पछाडि तयारी गर्नुपर्ने हुन्छ। हाम्रो सबै तयारी लगभग सकिएको अवस्था छ।
5: प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले नै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान रहेको छ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा 15 मिनट अगाडि नै उपस्थिति हुन सांसदहरूलाई संसद सचिवालयले अनुरोध समेत गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्नेछ। प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेको छ। त्यसै गरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन प्रतिनिधि सभा नियमावली 2079 को नियम 260 बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेश हुने, प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश हुने लगायतका कार्यसूची रहेको छ। त्यस्तै सरकारबाट जारी भएका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 लगायत पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेश हुने संसद सचिवालयले जनाएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र .com.np नामको वेबसाइटमा अनाधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यवसायीहरू सहित 22 जना विरुद्ध मुद्दा दर्ता भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो। कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको सीआईएनसँग कुरा गर्दै काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले बताउनुभयो।
3: 22 जना मध्ये 13 जना चाहिँ भनेको पक्राउ, अरू चाहिँ फरार हुनुहुन्छ। त्यसपछि आएर मुद्दा विद्युतीय माध्यमबाट अनाधिकृत पहुँच गरी संगठित रूपमा अभौतिक मुद्राको कारोबार समेत भनेर अब विद्युतीय माध्यमबाट गरेको ठगीलाई मुख्य बनाएको छ, गराएको छ। अब यसमा त्यो बिगोको रकम जफतका कुराहरू छन्, क्षतिपूर्तिका कुराहरू छन् होइन, अनि अब 3 वर्ष तपाईँको सजायको माग दाबी छ। फरारको हकमा मुद्दा त दर्ता भइसक्यो होइन, भोलिबाट थुन्चेक बहस सुरु हुन्छ। अब जो जसको उपस्थित गराएको छ उनीहरूको थुन्चेक बहस सुरु हुन्छ, भइसकेपछि अब उनीहरूको त्यो आदेश आइसकेपछि अब उनीहरूलाई थुनामा राख्ने अथवा धरौटी जमानत केमा राख्ने त्यो आदेश हुन्छ, अनि अन्य फरार प्रतिवादीको हकमा पक्राउ पनि जारी हुन्छ।
5: कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको छ। प्रहरीले अनुसन्धानको क्रममा 12 जनालाई पक्राउ गरेको थियो, अन्य फरार रहेको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकामा चालु आर्थिक वर्षको 9 महिनामा सवारी साधन दुर्घटनामा परेर 174 जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा 4,631 सवारी साधन दुर्घटना हुँदा 174 जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 जना सामान्य घाइते भएका छन्। दुर्घटनामा 7 जना 16 वर्ष मुनिको रहेको ट्राफिक प्रहरीले जनाएको छ। 35 वर्ष उमेरसम्मका 86 जना र 36 वर्ष माथिका 81 जना रहेका छन्। यसैबीच ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा सीसीटीभी अनिवार्य गरिएको बताएको छ। सरकारले 100 दिनको कार्य योजनामा समावेश गरे अनुसार सार्वजनिक यातायातमा सीसीटीभी जडानलाई अनिवार्य गरिएको ट्राफिक प्रहरी प्रवक्ता नरेश राज सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो।
6: सडकमा सवारी साधन गुडिरहँदा चाहिँ कहिलेकाहीँ 2 सवारी साधन ठोकेर दुर्घटना पनि भइरहेको स्थिति छ। 2 सवारी साधन या 3 सवारी साधन ठोकेर दुर्घटना हुँदाको अवस्थामा चाहिँ त्यो कुल सवारी साधनको गल्ती हो, त्यो एउटा गल्ती पत्ता लगाउनको लागि पछि अनुसन्धान गर्नको लागि पनि त्यो ड्यास क्यामले चाहिँ सहयोग गर्ने भयो एउटा कुरा। अनि अर्को जस्तो अब सवारी साधनमा चलाइरहँदाखेरि सवारी साधनभित्र चाहिँ यात्रुहरूलाई चाहिँ चालकका भनौँ न त्यहाँ सहचालक लगायत अन्य व्यक्तिहरूले दुर्व्यवहार गरेका या चाहिँ अब त्यहाँ यात्रु बिचका चाहिँ दुर्व्यवहारका कुराहरू पिक पकेटिङका कुराहरू त्यसलाई पनि अनुसन्धान गर्नको लागि चाहिँ सहयोग पुग्छ। दोस्रो कुरा भयो यो ट्राफिक प्रहरीले मात्रै नभएर अहिले सरकारले चाहिँ जुन सय बुधे एउटा शासकीय सुधारको योजनाहरू जुन सार्वजनिक गरेको छ त्यो सय बुधे शासकीय सुधारका योजनामा पनि यो कुरा चाहिँ परेको, त्यसको चाहिँ सुरुवातै हाम्रो यही काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाटै गरिएको हो।
5: यसैबीच ट्राफिक प्रहरीले 31 जनाको लाइसेन्स निलम्बन गर्न यातायात कार्यालयमा पत्राचार गरेको छ। पटक पटक नियम उल्लङ्घन गर्ने सवारी चालकको लाइसेन्स निलम्बन गर्न पत्राचार गरिएको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीले एउटै कसुरमा 5 पटक भन्दा बढी कारवाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाएको हो। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सडक पूर्ण रूपमा बन्द भएका छन् भने धेरै ठाउँमा सवारी साधन एकतर्फी मात्र सञ्चालन भइरहेका छन्। सडक विभागका अनुसार सिद्धिचरण लोकमार्ग उदयपुरको कटारी नगरपालिका 16 दलदले क्षेत्रमा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। मार्गको काभ्रे पलाञ्चोक सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यान राख्दै गए रातिदेखि सवारी सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथ ललित पृथ्वी राजमार्ग तनहु लम्जुङ म्याग्दी भोजपुर र संखुवा सभाका विभिन्न सडक खण्डहरूमा एकतर्फी मात्रै सवारी साधन सञ्चालनमा आएका छन्। सुरक्षा निकायले जोखिमपूर्ण क्षेत्रमा निगरानी बढाएको जनाएको छ, साथै सुरक्षित भएर यात्रा गर्न आग्रह समेत गरेको छ। आज राति कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा समेत मेघ गर्जन र चट्याङ सहित पानी पर्नेछ। अन्य स्थानमा भने पानी पर्ने सम्भावना कम रहेको सिआइएनसँग कुरा गर्दै मौसमविद सञ्जीव अधिकारीले बताउनुभयो।
7: हालको मौसमको कुरा गर्नुपर्दा कोशी बागमती प्रदेशमा चाहिँ साधारणतया बादल लागेको छ। देशभरका अन्य भूभागहरूमा पनि आंशिक बादल चाहिँ लागेकै अवस्था रहेको छ। अहिले कोशी र बागमतीका थोरै ठाउँहरूमा मध्यमसम्मको वर्षा पनि भइरहेको छ। मेघगर्जन चट्याङ पनि भएको अवस्था छ केही ठाउँहरूमा र लुम्बिनी प्रदेशमा पनि पहाडी र हिमाली भूभागमा एक दुई ठाउँमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको छ। र आज बेलुकाको कुरा गर्नुपर्दाखेरि लगभग यही अनुसारले अझै अलिकति मौसम बिग्रन सक्ने देखिन्छ। कोशी र बागमती प्रदेशमा चाहिँ हिमाली र पहाडी भूभागमा साधारणतया बादल नै रहने र अरू भूभागहरूमा पनि आंशिक बादल लाग्ने देखिन्छ।
5: साझा खबरमा अब खेल खबर। काठमाडौँमा हुने काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक भएको छ। नेपाल भलिबल संघले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरेको हो। प्रतियोगिता आउँदो जेठ 8 गतेदेखि 15 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा हुनेछ। काभा महिला भलिबल च्याम्पियनसिपमा आयोजक नेपाल सहित भारत, बङ्गलादेश, श्रीलंका, मालदिव्स, इरान, किर्गिस्तान र काजकिस्तान गरी 8 देश सहभागी हुनेछन्। प्रतियोगिताको बजेट 2,50,00,000 रूपियाँ रहेको नेपाल भलिबल संघले जनाएको छ।
0: निरन्तरको मेहनतले जिल्लाकै फार्म हाउसमा काम गर्न पाएपछि दाङका युवा युवती खुसी।
8: फार्म खुलिसकेपछि म बाहिरबाट आएर यहीँ काम गर्छु। म मेरो 6-7 वर्ष यहीँ भयो। 6-7 वर्ष म यहीँ गइरहेको छु। हँसी 30-40 केटीहरू डेली म मान्छे लगाइरहेको छु।
0: विदेश जाने लहर चलिरहेका बेलामा स्वदेशमै महिला तथा पुरुषका लागि रोजगार प्रदान रिपोर्टसँगै सम्वाद श्रृङ्खला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
9: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
10: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
11: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
12: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
11: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
12: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
13: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
14: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
13: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। अब विदेशमा विद्युत बिक्री गर्दा स्वदेशमा प्रयोग हुने बिजुलीमा कुनै असर नपर्ने गरी मात्रै व्यापार गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको छ। नेपाल र भारतबीच 2 वर्ष अघि भएको विद्युत खरिद बिक्री सम्झौता विरुद्ध परेको मुद्दामा फैसला गर्दै अदालतले यस्तो आदेश दिएको हो। सार्वजनिक गरिएको आदेशमा 2081 कार्तिक 20 गतेको फैसलाको पूर्णपाठ अनुसार सर्वोच्चले स्पष्ट रूपमा पहिला देशभित्र पर्याप्त विद्युत खपत सुनिश्चित गर्नुपर्ने त्यसपछि मात्र बाँकी रहेको विद्युत निर्यात गर्न निर्देशन दिएको हो। नेपालमा रोजगारी र आमदानीको कुनै सम्भावना नभएको भन्दै दैनिक रूपमा विदेशिने युवाहरूको संख्या 2000 भन्दा बढी छ। गाउँघरमै केही गरौँ भन्ने भन्दा पनि लहलहीमा लागेर विदेश जाने प्रतिस्पर्धा नै देखिन्छ। तर केही यस्ता युवाहरू छन् जसले दृढ इच्छा शक्ति र निरन्तर मिहिनेतले गर्दा आफूले मात्र होइन सयौँ मानिसहरूलाई रोजगारी समेत दिइरहेका छन्।
16: दाङको गोराही दुई निमुरियाका स्थानीय वासी असार साउनमा मुस्किलले एक महिना र धान भित्र्याउने बेलामा एक महिना काममा खटिन्थे। बाँकी समय धेरै जसो उनीहरू केही पनि काम पाउँदैनथे। काम नपाउँदा गाउँका महिलाहरू खाली बस्न बाध्य हुन्थे भने युवाहरू रोजगारीको खोजीमा टाढा जानुपर्ने बाध्यता थियो। अहिले भने दृश्य बदलिएको छ। गाउँमै सञ्चालनमा आएको व्यवसाय कृषि फार्मले स्थानीयलाई काम दिँदा घर व्यवहार चलाउन समेत जिलो भएको छ। स्थानीय मुना चौधरी र देवा चौधरी,
17: हामीलाई धेरै कमाइ भएको छ। अब अन्त जानु गएर हामीलाई कमाउनु परेको छैन। गाउँ घरमा कमाइरहेको छौँ। केटाटी पढाउन सजिलो भयो। हामीलाई धेरै धेरै खुसी भएको छ यसमा काम गरेर।
18: हजुर, अब मेरो घरमा 5 जनाको परिवार छ। मेरो श्रीमानले घर बनाउने काम गर्नुहुन्छ। म तरकारी फर्ममा काम गर्छु। मेरो कमाइले घर खर्च चलाउनुहुन्छ। 15-16 हजार आउँछ। बुढाको कमाइ बचत हुन्छ। म यहीमा खुसी छु। म तरकारी फर्ममा काम गर्न पाछु। म धेरै खुसी छु।
16: कोराही उपमहानगरपालिका 2 निमुरियामा युवा हरिजीसीले 7 वर्ष अङ्केदेखि सञ्चालन गर्दै आएको फार्ममा अहिले दैनिक 40 जना भन्दा बढीले काम पाएका छन्। फार्ममा तरकारी लगाउने, गोडमेल गर्ने, टिप्ने लगायतको काम पाइने भएपछि पहिले जस्तो खाली बस्नु पर्ने अवस्था छैन भने विद्यार्थीहरू समेत पढ्दै कमाउँदै रमाइरहेका छन्। अर्का स्थानीय सुमिना चौधरी र किरिमलाल चौधरी,
19: यसमा चाहिँ हाम्रो गाउँको सबैजना चाहिँ काम गर्न आउनुहुन्छ। अनि म पनि 12 को एक्जाम दिइसकेपछि यतिकै खाली बस्नु भन्दा म पनि केही गरौँ भनेर चाहिँ केही कृषि फर्ममा चाहिँ काम गर्छु। अनि यसमा चाहिँ महिनाको 15-16 हजार चाहिँ कमाइ हुन्छ। अनि यो पैसाले म अब फ्यामिलीलाई पनि पैसा दिन्छु। अनि मैले आफूलाई खर्च पनि हुन्छ।
8: म पहिला बाहिर बस्थेँ। यहाँ फर्म खुलिसकेपछि म बाहिरबाट आएर यहीँ काम गर्छु। म मेरो 6-7 वर्ष यहीँ भयो। 6-7 वर्ष म यहीँ गइरहेको छु। हँसी 30-40 जना केटीहरू डेली म मान्छे लगाइरहेको छु। यिनको हाजिरी साजिरी लेख्ने, हिसाब किताब गर्ने हरिजीसीले मलाई यही जिम्मा दिएको छ। यहाँ म रोजगारी पाउँदा म खुसी छु। मेरा दिदी भाइहरू पनि सबै खुसी छन् रोजगारमा।
16: 7 वर्ष अघि 7 कट्ठा जग्गाबाट सुरु भएको जिसेको तरकारी खेती अहिले 14 बिगामा फैलिएको छ। आफ्नो 1 बिगा र बाँकी जग्गा भाडामा लिएर उहाँले व्यावसायिक तरकारी खेती गर्दै आउनु भएको छ। वार्षिक 2 करोडको कारोबार गर्ने जिसे कामदारहरूको ज्यालामा मात्रै झन्डै 1 करोड वार्षिक खर्च गरेको बताउनुहुन्छ।
20: 7 कट्ठाबाट सुरु गरेको हो। त्यति बेला मसँग 2-3 जना मान्छेले मेरो काम गर्नुहुन्थ्यो भने यो प्रत्येक वर्ष फार्म बढाउँदै बढ्दै आउँदै गर्दाखेरि अहिले चाहिँ मेरो लगभग 14-15 बिगामा काम भइरहेको छ। मेरो फर्ममा अहिले लगभग 45-50 जनाले पर दिन काम गर्नुहुन्छ। उहाँहरू पनि खुसी हुनुहुन्छ, म पनि खुसी छु। होइन, हरियालीमा बस्यो गाउँमा, होइन, रमाइलो छ।
16: जिसीले कृषि फार्म मार्फत मौसम अनुसार टमाटर, बोडी, काँक्रा, गोभी लगायतका तरकारी फलाउनुहुन्छ भने उत्पादन भएको तरकारी बिक्रीका लागि घुराही बजारमा पसल पनि सञ्चालनमा ल्याउनु भएको छ। सुशीला ओली, सिआइएन रेडियो मध्य पश्चिम दाङ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पछिल्लो समय बढ्दै गएको डेङ्गीको संक्रमण रोक्न सावधानी अपनाउनु पर्ने,
21: तपाईँ अब आफूलाई आइसोलेसन राख्नुहुन्छ ताकि तपाईँलाई लामखुट्टेले नटोकोस्, होइन, अथवा तपाईँको घरमा अरूलाई पनि ज्वरो आएन, अरूलाई पनि डेङ्गी हुनसक्छ भने तपाईँ सतर्क रहनुहुन्छ।
0: परीक्षण गर्न झन्झट मान्न नहुने विज्ञको सुझाव सहितको हाम्रो पालो बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
22: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घाम 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
4: सबैका लागि दृष्टि सधैँका लागि दृष्टि
23: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ सम्वाद श्रृङ्खला हाम्रो पालो
24: नमस्कार म सुशीला सम्वाद श्रृङ्खला हाम्रो पालोमा तपाईँलाई स्वागत छ आज हामी हाम्रो पालोको 287 खण्डमा छौँ आजको हाम्रो पालोमा हामी पछिल्लो समय नेपालमा फैलिँदै गएको डेङ्गी संक्रमणको कारण र समयमै परीक्षण गराउनुको महत्वको बारेमा चर्चा गर्दैछौँ यस विषयमा कुराकानी गर्न आज हामीसँग हुनुहुन्छ संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारी
21: क्लाइमेट चेन्ज भइरहेको छ त्यसले गर्दाखेरि चाहिँ यो हाम्रो पहाडी क्षेत्रहरूमा अथवा हिमालतिर पनि गर्मी बढ्दै गइरहेको छ र त्यही अनुसार चाहिँ त्यो क्षेत्रहरूमा पनि लामखुट्टे चाहिँ सर्भाइभ गर्न सकिरहेको छ अन्डा पार्न सकिरहेको छ र लामखुट्टेको पपुलेसन बढिरहेको छ त्यसै कारणले सुरुमा चाहिँ हाम्रो तराईको क्षेत्रहरू मात्र यस्तो डिजिज देखिन्थ्यो भने यो काठमाडौँको जिल्लाहरू पहाडी जिल्लाहरूमा देख्न थालिसक्यो र इभन उच्च हिमाली क्षेत्रहरूमा पनि देख्न थालेको छ भनेपछि एउटा चाहिँ हजुरको क्लाइमेट चेन्जले गर्दाखेरि मस्किटोको पपुलेसन बढेर पनि हो अर्को चाहिँ अर्बनाइजेसन हाम्रो जुन हिसाबले चाहिँ ट्रान्सपोर्टेसन मान्छेहरूको मुभमेन्टहरू त्यो गइरहेको छ त्यसले गर्दाखेरि चाहिँ डेङ्गी संक्रमित मान्छे काठमाडौँमा संक्रमित मान्छे हिमाली क्षेत्रमा जानु हो भने र त्यहाँ अलरेडी मस्किटो छ भने त्यो लामखुट्टेले उहाँलाई टोकेपछि अनि त्यो लामखुट्टे पनि इन्फेक्टेड हुन्छ र त्यसले अरूलाई पनि सार्छ भनेपछि यसरी यो पपुलेसन माइग्रेसन जुन भइरहेको छ त्यसले गर्दा पनि डेङ्गी चाहिँ एउटा ठाउँबाट अर्को ठाउँमा सरिरहेको हुन्छ
24: पछिल्लो समय नेपालमा डेङ्गी संक्रमण बढिरहेको छ खास यो डेङ्गी संक्रमण चाहिँ किन फैलिरहेको छ
21: यो सिजनमा किन बढ्यो भन्दाखेरि चाहिँ अहिलेको यो समर सिजन र रेनी सिजनमा चाहिँ लामखुट्टेको चाहिँ वृद्धि विकास बढी हुन्छ उसले अन्डा पार्छ र अन्डाबाट जुन लामखुट्टे निस्किन्छ त्यो साइकल चाहिँ एकदम चाँडो पनि हुन्छ त्यसले गर्दा चाहिँ अहिलेको यो रेनी र समर सिजनमा चाहिँ यसको मस्किटो बर्न डिजिज लाइक डेङ्गीहरू चाहिँ बढ्दै जान्छ
24: नियन्त्रण गर्न चाहिँ खास के गर्नुपर्छ अहिले सरकारले खोज र लार्वा नष्ट गर अभियान चलाइरहेछ तर त्यो त्यति धेरै प्रभावकारी देखिएको छैन
21: अब जस्तो कि अहिले मैले भने यो डेङ्गी फैलिनमा चाहिँ एउटा चाहिँ लामखुट्टेको पपुलेसन कन्ट्रोल गर्नु पर्यो लामखुट्टेको पपुलेसन कसरी बढ्छ त भन्ने कुरा त्यो हामीले थाहा पाउनु पर्यो लामखुट्टे एउटा फिमेल मस्किटोले त्यो अन्डा पारेपछि त्यो अन्डाबाट चाहिँ अनि बच्चाहरू ह्याच भएर लामखुट्टेहरू निस्किन्थ्यो एउटा डरलाग्दो कुरा चाहिँ के छ भने कुनै पनि मस्किटो इन्फेक्टेड छ जस्तो कि रगत खाइसकेपछि बिरामीको रगत खाइसकेपछि त्यो लामखुट्टे आफै इन्फेक्टेड हुन्छ त्यो फिमेल मस्किटोले अन्डा पारेपछि उसको अन्डामा पनि भाइरस जान्छ र अन्डाबाट निस्किने जति पनि मस्किटोहरू नयाँ मस्किटोहरू आउँछ त्यो सबै इन्फेक्टेड हुन्छ भन्नुपर्छ उनीहरूले नयाँ मान्छेलाई टोक्नै पर्दैन उनीहरू पहिले उनीहरूको शरीरमा भाइरस हुन्छ र उनीहरूले टोक्ने बित्तिकै मस्किटो फैलिन्छ र अर्को डरलाग्दो कुरो के छ भने चाहिँ एउटा अन्डा यो सिजनमा ह्याच भएन भने पनि 9 महिनाभित्रमा पानी परेर ऊ फेरि ह्याच हुन सक्छ र 9 महिनासम्म ऊ सुसुप्त रूपमा डोर्मेन्ट रूपमा बसिराख्न सक्छ भन्नुको अर्थ यो सिजनमा चाहिँ जतिवटा अन्डाहरू चाहिँ ह्याच हुन सकेन त्यो मरेर जानेवाला छैन अर्को सिजन सुरु हुने बेला चाहिँ अन्डा पर्ने के अरे पानी पर्ने बित्तिकै त्यो अन्डा फुटेर त्यहाँबाट फेरि मस्किटोहरू निस्किन्छ त्यसै कारणले चाहिँ मस्किटोको कन्ट्रोल चाहिँ यो सिजनलाई मात्र होइन अरू केही सिजन्सहरूलाई पनि गर्नु पर्यो र मस्किटो कन्ट्रोल गर्नु चाहिँ सबभन्दा सजिलो तरिका भनेको चाहिँ यसको फुल जहाँ पर्छ त्यसलाई कन्ट्रोल गर्नु भन्नुको अर्थ पानी जम्न नदिनु जमेको पानीलाई फालिदिइहाल्नु अनि त्यसमा चाहिँ लार्भिसाइड्सहरू भन्नुको अर्थ त्यसको अन्डा अथवा लार्वा मार्ने खालको चाहिँ औषधिहरूको प्रयोग गर्नु त्यसलाई चाहिँ खोजेर मार अभियान भन्छ होइन अथवा चाहिँ पानी जम्न नदिनु यो चाहिँ सबभन्दा इम्पोर्टेन्ट कुरा भयो र साइड बाई साइड त्यसले पनि पुगेन भने चाहिँ एडल्ट मस्किटोलाई कन्ट्रोल गर्ने इन्सेक्टिसाइड्सहरू हाल्नुपर्छ कि त्यो चाहिँ सेकेन्ड फेज भयो। त्यो चाहिँ एउटा पब्लिक लेभलमा हामीले गर्न सक्ने कुरा भयो। अर्को चाहिँ धेरै झाडीहरू हुनुदिनु भयो किनभने मेल मस्किटोहरू त्यतातिर पनि बस्छ। त्यो चाहिँ मस्किटो कन्ट्रोल गर्ने एउटा पपुलेसन कन्ट्रोल गर्ने एउटा मेकानिजम भयो। त्यो चाहिँ अर्को सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ के छ भने मेरो घरमा म इन्फेक्टेड छु र मलाई चाहिँ कुनै लामखुट्टेले टोक्यो भने मेरो घरको लामखुट्टेले टोक्यो भने त्यो पनि इन्फेक्टेड हुन्छ र उसले अरूलाई पनि सार्छ नि त होइन। भनेपछि बिरामीकोलाई चाहिँ चाँडोभन्दा चाँडो डायनिसिस गरेर उसलाई पनि आइसोलेट गर्नु सक्नु पऱ्यो अथवा लामखुट्टेसँग टोकेबाट बचाउनु पऱ्यो र उसलाई चाँडै सुधार गर्नु पऱ्यो। भनेपछि त्यो डायनिसिस चाँडो हुनु र उसको ट्रिटमेन्ट गर्नु पनि एउटा रोग कन्ट्रोलको सबभन्दा इम्पोर्टेन्ट मेकानिजम हुन्छ। तर अहिले भइरहेको के छ भने चाहिँ हाम्रो डेङ्गु किट गाउँ गाउँमा पुगेको छैन अथवा मान्छेहरूलाई ज्वरो आए पनि उहाँहरू चेक गर्न जानुभएको छैन। त्यही भएर उहाँलाई डेङ्गी इन्फेक्सन भएको छ उहाँलाई थाहा पनि छैन र उहाँलाई टोकेर उहाँको डेङ्गीबाट चाहिँ अरू अरू मान्छेलाई फैलिरहेको छ। भनेपछि त्यसमा पनि हामीले त्यो डायनिसिसमा पनि हामीले फोकस गर्नुपर्छ। त्यसै कारणले यसमा चाहिँ विभिन्न यसको पर्सपेक्टिभ्सहरू हुन्छ। एउटा कुरा मात्र फोकस गरेर पुग्दैन तर त्यो इम्पोर्टेन्ट कुरा हो। त्यो साथसाथै हामीले अरू कुरामा पनि फोकस गर्नुपर्छ।
24: अहिले अब प्राय डेङ्गी सङ्क्रमितहरू जो घरमा बसेर उपचार गरिरहनु भएको छ कतिपयले चाहिँ अब तिन दिन नभइकन यो टेस्ट गराउनु पर्दैन भन्ने पनि छ। साह्रै गाह्रो नहुन्जेलसम्म अस्पताल पनि जानु पर्दैन घरमै बसेर उपचार गर्न सकिन्छ भन्ने पनि छ। खास कुरो चाहिँ के हो?
21: अब सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ डेङ्गीको सङ्क्रमण भयो भने सबैलाई चाहिँ प्राणघातक चाहिँ हुँदैन। तर डेङ्गी चेक गर्दाखेरिको फाइदा के हुन्छ भने एक त तपाईँलाई डेङ्गी भयो भने थाहा भयो भने तपाईँले त्यही अनुसारको चाहिँ आफ्नो सिम्टम्सहरू वाच गर्न सक्नुहुन्छ त्यही अनुसारको प्रिकसन्सहरू लिन सक्नुहुन्छ र समयमै तपाईँ हस्पिटल जान सक्नुहुन्छ। एउटा त्यो इम्पोर्टेन्ट भयो भनेपछि यदि तपाईँलाई कम्प्लिकेसन हुनेवाला छ र तपाईँ पहिल्यै डेङ्गी सङ्क्रमित हुन्छ भन्छ त्यही अनुसारको ट्रिटमेन्ट गर्नु पाइयो नि त त्यही अनुसारको प्लानिङ गर्नु पाइयो भनेपछि त्यसले फाइदा हुन्छ जीवन बचाउँछ एउटा। सेकेन्ड इम्पोर्टेन्ट कुरा चाहिँ यदि तपाईँ डेङ्गी सङ्क्रमित हुनुहुन्छ भने तपाईँ अब आफूलाई आइसोलेसन राख्नुहुन्छ ताकि तपाईँलाई लामखुट्टेले नटोकोस् होइन अथवा तपाईँको घरमा अरूलाई पनि ज्वरो आयो भने अरूलाई पनि डेङ्गी हुनसक्छ भने तपाईँ सतर्क रहनुहुन्छ। भनेपछि त्यो डेङ्गीको जुन फैलिरहेको छ त्यसलाई कन्ट्रोल गर्नु पनि अर्ली डायनिसिस इम्पोर्टेन्ट हुन्छ। त्यसै कारणले चाहिँ जहिले पनि सकेसम्म डायनिसिस अर्ली भएको फाइदा हुन्छ।
24: लक्षण देखा परेको कति दिनभित्रमा चाहिँ परीक्षण गरिसक्नुपर्छ?
21: अब जतिसक्दो चाँडो भन्छौँ हामी, जस्तो कि लक्षण देख्दासम्म चाहिँ शरीरमा डेङ्गीको भाइरस आइसकेको हुन्छ र त्यसलाई चाहिँ हामीले टेस्टिङ गर्दा देख्छौँ नै। अब टेस्टिङ किट्समा चाहिँ हामीले तिनवटा कुरा टेस्ट गर्छौँ, एउटा एन्टिजेन अनि एन्टिबडी आइजिएम र आइजिजी देखिन्छ। अब त्यो सुरुमा चाहिँ एन्टिजेन नै देखिन्छ र त्यो नै सबभन्दा इम्पोर्टेन्ट हुन्छ। त्यसपछि आइजिएम देखिन्छ र त्यसको दुई हप्ता क्रस गरिसकेपछि बल्ल आइजिजी देखिन्छ। भन्नुको अर्थ हाम्रो चाहिँ शरीरमा भाइरस देखिने बेलासम्म सिम्टम्स आइसकेको हुन्छ र त्यो बेलासम्म हामी चेक गर्दाखेरि चाहिँ डेङ्गी देखिन्छ। त्यसै कारण चाहिँ जसरी चाँडो चेक गरेको राम्रो र यदि तपाईँलाई ज्वरो आउने टाउको दुख्ने त्यो सबै सिम्टम्सहरू भएको छ तर डेङ्गी नेगेटिभ आयो भने मेबी इट्स नट डेङ्गी मेबी इट्स समथिङ एल्स भनेको मेबी इट्स स्कर्ब टाइफस मेबी इट्स कोभिड अथवा चाहिँ नेपालमा हामीले टेस्ट नगरेको अरू डिजहरू पनि हुनसक्छ जस्तै चिकनगुनिया हुनसक्छ अथवा अरू भाइरल डिजहरू हुनसक्छ। भनेपछि त्यही अनुसार चाहिँ तपाईँले अरू टेस्टिङहरू विज्ञको सहायता अनुसार गर्नुपर्ने पनि हुनसक्छ।
24: संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारीसँगको यो कुराकानी

0: बाल विकास इंग्लिश बोर्डिंग स्कूल गैंडाकोट दुई भिरकुटी चोक में अवस्थित 2052 साल देखि अनवरत गुणस्तरीय शिक्षा में समर्पित हुँदै राष्ट्रीय जिला र नगर स्तर में आफ्नो फरक पहिचान बनाउन सफल चिरपरिचित विद्यालय बाल विकास इंग्लिश बोर्डिंग स्कूल विद्यार्थी र अभिभावकको पहिलो रोजाई। विद्यालय का विशेषताहरू सक्षमता में आधारित शिक्षण क्रियाकलाप गरेर सिक्ने बालमैत्री वातावरण खेलकूद डांस म्यूजिक आर्ट ड्रविंग ड्रामा जस्ता अतिरिक्त क्रियाकलाप इको क्लब बाल क्लब रेड क्रस स्काउट को व्यवस्था अनुभवी शिक्षक शिक्षिका व्यक्तिगत गाइडेंस र रिमेडियल टीचिंग को व्यवस्था विज्ञान कंप्यूटर गणित प्रयोगशाला तथा लाइब्रेरी को व्यवस्था यातायात को व्यवस्था होस्टल र डे केयर होस्टल को व्यवस्था मल्टीमीडिया प्रोजेक्टर सहित को कक्षा कोठा इंटरैक्टिव बोर्ड सहित को हल पूर्ण रूप में योजनाबद्ध टीचिंग लर्निंग एक्टिविटी योजना क्रिटिकल थिंकिंग कोलैबोरेशन कम्युनिकेशन इंटरनेट इंटरपर्सनल र इंट्रापर्सनल क्रियाकलाप में जोड़ सीपीएस सीपीआरएस परियोजना कार्य फील्ड विजिट र विदेशी विद्यालयहरूसँग सहकार्य आज संपर्क गर्नुहोस् र आफ्ना बाल बालिका को लागि सीट सुरक्षित गर्नुहोस् 0785226 0785024 01 0785911 97 बाल विकास इंग्लिश बोर्डिंग स्कूल भिरकुटी चोक गैंडाकोट 2
1: ए नानी तिमीले छोरीको जन्म दर्ता गरायो?
2: गराउला नि काकु, के को हतार छ र?
1: राम राम राम राम त्यसो भनेर हुँदैन नि नानी। जन्म मृत्यु बसाई सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न बाल बालिकालाई स्कुल भर्ना गर्न नागरिकता पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
2: ओहो हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
3: जन्म मृत्यु बसाई सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराउनु।
4: गैंडाकोट नगरपालिका नवलपरासी बर्दघाट सुस्ता पूर्व
5: कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुल गैंडाकोट 2 मा शैक्षिक सत्र 2083 को लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
0: हाम्रा विशेषताहरू ब्रिटिस काउन्सिल द्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त विद्यालय
6: सुन्दर शान्त स्वच्छ एवं बालमैत्री वातावरण भएको
0: दक्ष अनुभवी एवं तालिम प्राप्त शिक्षक शिक्षिका द्वारा अध्यापन गराइने
6: व्यवस्थित कक्षा कोठा पुस्तकालय कम्प्युटर ल्याब तथा विज्ञान प्रयोगशाला भएको
0: दिवा होस्टेल तथा यातायातको सुविधा भएको
6: संगीत नृत्य गायन योगा एवं मेडिटेशन प्रशिक्षण दिने
5: कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुलमा 2083 को लागि अत्याधुनिक प्रविधि सहितको विद्यालय सम्पर्क कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुल गैंडाकोट 2 नवलपुर फोन 0785011 97 र 5026097 मोबाइल 9855065907 र 9845414049।
4: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ।

0: सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्तापूर्व।
1: भर्ना खुल्यो। नयाँ वर्ष 2083 को पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै यस क्षेत्रकै पुरानो तथा उच्च शैक्षिक गुणस्तर भएको नमुना विद्यालय जनक नमुना माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि बाल विकास कक्षादेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको विवरण जानकारी गराउँदछौ। बुद्धिसागर पण्डित, प्रधानाध्यापक, जनक नमुना माध्यमिक विद्यालय, गैडाकोट 5, नवलपुर।
2: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम, समुदायको आवाज।

0: होइन, हामी सबैको एउटै रोजाई, स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
1: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
2: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी।
3: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
4: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
3: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
4: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412, खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
5: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
6: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
7: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
5: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
8: सर्जरी सम्बन्धी सेवा,
5: हार जोडी सम्बन्धी सेवा,
8: स्त्री तथा प्रसूति रोग सेवा,
5: बाल रोग सेवा,
8: न्यूरो सर्जरी सेवा,
5: न्यूरो साइकेट्रिक सेवा,
8: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
7: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
9: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
10: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
11: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप,
12: किसानहरूको लागि सिंचाई गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
9: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय FM 101.6।

0: FM 91.9
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
1: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20/19 भएन।
2: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
2: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
2: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
2: त्यस सरसँग गएर यस्तो यस्तो समस्या सचार अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
2: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, यहाँ फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि देखिने निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग, चितवन। मोबाइल 98555 9034।

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैराकोट 11 नौलपुर मोबाइल नम्बर 98570 82693 98570 82696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गए त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेको छ
5: मेरो तोलाकान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550 50934
6: जय माता मौना काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौना कालीका
7: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
6: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
7: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली केबलकार गैंडाकोट 1 नवलपुर

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
4: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजयफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजयफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजयफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। रात्रिको 10 बजेसम्म यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ। अब यसपछि भने तपाईँ सुन्न सक्नुहुनेछ भगवत आराधना सहितको धार्मिक कार्यक्रम आराधना।

श्री गणेश करौँ आजको पञ्चाङ्ग सङ्घर्ष सम्बद्ध जानकारीबाट। आज मिति 2083 साल वैशाख 28 गते सोमबार, तदनुसार मे 11 तारिक सन् 2026, अहिले शुद्ध ज्येष्ठ कृष्ण पक्षको नवमी तिथि। नवमीको घडी पला रहेको छ 13:14, जसको अवधि हुनेछ बिहानको 10:37 यसै गरी सतविसार नक्षत्र रहेको छ 40, जसको अवधि हुनेछ रात्रिको 9:19 साथै आन्ध्र योग छ, करणमा गरकड छ, यसै गरी वर्गीकरण रहेको छ, आनन्द आदि योगमा अमृत योग रहेको छ। कुम्भ राशिमा चन्द्रमाको अवस्थिति अहोरात्र नै रहेको छ। दिनमान 33:27 रहेको छ। सूर्योदय बिहान 5:20 हुँदैछ भने सूर्यास्त साँझ 6:42 हुनेछ। आज राष्ट्रिय महिला ज्योतिष सङ्घ स्थापना दिवस पनि रहेको छ। यस पावन दिनमा ज्योतिर्विद सम्पूर्णमा हार्दिक शुभकामना सहित हामी कार्यक्रमको श्री गणेश गर्दैछौँ। सर्वप्रथम भगवान श्री गणेश तथा अम्बिका भगवतीलाई नमन गर्दै ओम श्री गणेश अम्बिकाभ्याम नमः। भगवान श्री गणेश तथा अम्बिका भगवतीको यो वन्दनाबाट सबैका जीवनमा सुख समृद्धि प्राप्ति होस्, आयु आरोग्य तथा अमन शान्ति चयन कायम होस्। हामी प्रार्थना गर्दछौँ भगवती देवीको यो शुभ बिहानीमा गरिएको वन्दनाले हामी विशेष ऊर्जा प्राप्ति गरिदिन्छौँ र भगवती देवीको उपासनाबाट हाम्रो मन कर्म वचनलाई सधैँ पवित्र मार्गतर्फको यात्रा तय गर्न मद्दत मिल्नेछ। त्यसैले हामी हरेक दिन बिहान आफ्नै स्थानीय शक्तिमय माता भगवती मौलकालिका देवीको इतिहाससँग जोडिने गर्दछौँ, जहाँको इतिहास सेन वंशीय राजा मणिमुकुन्द सेनका पालादेखिको सैनिक टुकडीहरूले भगवतीको स्थापना गरी मौलो गाडेर आराधना गर्नुभएको सन्दर्भसँग जोडिन्छ। यसरी हाम्रा पवित्र आत्मा पवित्र चित्त भएका पूर्वजहरूले आह्वान गरेर स्थापना गरिएको हुनाले जहाँ भगवतीको साक्षात शक्ति रहेको छ, यो साक्षात शक्तिको विद्यमानताले आज धेरै भक्त श्रद्धालुहरू लाभान्वित भन्नुभएको छ। जहाँ पुगेर आफ्ना विविध संकल्प भाकलहरू भगवती देवीमा अर्पण गर्दा, पूजन अनुष्ठान उपासना गर्दाखेरि मनका इच्छा आकांक्षाहरू भाकलहरू पूर्ण भएको कुरो बताउनुहुन्छ। कैयौँ श्रद्धालुहरूले यो अनुभव गरिसक्नु भएको छ। यस अर्थले त यहाँ पदमार्ग तथा केबल कारको माध्यमबाट सहज रूपमा यात्रा गर्न सकिने भएकाले आज हरेक दिन 1500 हाराहारीमा श्रद्धालु भक्तजनहरूको उपस्थिति हुने गरेको छ। आउनुहोस् तपाईँ पनि यो पवित्र स्थलमा भगवती देवीको उपासनाका लागि समयलाई सदुपयोग गर्दै यस तर्फको यात्रा तय गर्नुहोस्, जीवनमा कृतकृत्य बन्नुहोस्। यहाँलाई यो जानकारीमूलक सन्देश निवेदन गर्दै र भगवती देवीका चरणमा यी शब्द सुमनहरू अर्पण गर्दै अबको क्रममा पनि हामी सुन्दैछौँ भगवान श्री शिवको यो वचन।

हुनुहुन्छ कर्णप्रिय आवाजमा यो सुमधुर भक्ति गायन यहाँलाई स्वागत गर्दछु कार्यक्रममा। आज एक विशिष्ट महात्माका विशिष्ट अनुभूतिका पंक्तिहरूलाई लिएर आजको व्यवसायलाई निरन्तरता दिने जमर्को गरियो। अहम भाव अर्थात् मानिसभित्र रहेको म हुँ भन्ने किसिमको पन, यो अहम भाव जब अहम ब्रह्मास्मितर्फ लाग्छ तब यसले ज्ञानको रूप धारण गर्छ। त्यही अहम भाव जब बहिर्मुखी हुन्छ, सांसारिक बन्छ, प्रपञ्ची बन्छ, अनि त्यसले दर्प गर्व घमण्ड उन्मत्ततालाई प्रस्तुत गर्छ, उन्मत्तपन देखाउँछ। त्यसकारण अब हामीभित्र रहेको अहम भावलाई कुन रूपमा कसरी कतातर्फ मोड्ने भन्ने कुरा प्रष्ट दुईवटा धार रहेका छन्। हो, हामी व्यवहारमा अहम भाव प्रकट गरौँला, आफ्नो वर्चस्व कायम गरौँला, अथवा म केही हुँ भन्ने हिसाबले हामी विभिन्न सांसारिक र सामाजिक व्यवहारमा अगाडि बढौँला, तर यो सबै पाटोलाई छोडेर अध्यात्म चिन्तन, ज्ञान र ध्यानको चिन्तनतर्फ अहम भावलाई हेर्ने हो भने सर्वथा अभिमान र घमण्ड त्याग्नुपर्छ भन्ने हिसाबबाट अध्यात्म शास्त्रमा चिन्तन गरिएको हुन्छ। साथसाथै त्यही अहम्भाव अयम आत्मा ब्रह्म अहम ब्रह्मास्मि अर्थात् म स्वयं सानो तिनो होइन, उही सर्वव्यापक चैतन्य स्वरूप ब्रह्म स्वरूपमा छु, त्यही ब्रह्मस्वरूप नै म हुँ भन्ने किसिमको एउटा उदात्त वेदान्त दर्शनको चिन्तनलाई पनि यसले अङ्गीकार गर्दछ। त्यसकारण यहाँ अहम्भाव व्यवहारमा त्याग्नुपर्छ, अर्थात् कतै पनि आफूबाट घमण्डको, दर्पको अथवा अभिमानको लेस मात्रै पनि नदेखियोस्। सांसारिक व्यवहार सञ्चालन गर्नका लागि घमण्ड र दर्प हुनै पर्छ भन्ने छैन। घमण्ड रहित भएर पनि हामी सांसारिक व्यवहार र कर्महरूलाई सुचारु गर्न सक्छौँ। कतै गएर हामी कुनै समूहमा कसैलाई सम्बोधन गर्दैछौँ भने म महान व्यक्ति हुँ भनेर कहाँ भनिरहनु पर्छ र पर्दैन नि। उपस्थित भएको जनसमूहलाई म पनि यहाँहरू जस्तै साधारण हुँ, म तपाईँहरूको सेवक हुँ भनेर प्रस्तुत हुँदा कति राम्रो हुन्छ। म तपाईँको मान्यजन हुँ, म तपाईँहरूको मालिक हुँ, तपाईँहरूले मान्नुपर्छ भन्ने किसिमको कुरा गरियो भने त्यही समाजबाट तिरस्कृत बन्न पुगिन्छ। त्यसकारण अभिमान प्रकट गरेर ठुलो बनिन्छ भन्ने धारणा कतिपयमा हुन्छ, तर त्यो सर्वथा गलत हो। जति नै अभिमानलाई दबाउन सक्यो त्यति नै महान बनिन्छ। यो कुरालाई यो अहम भन्ने भावबाट बुझ्नु पर्दछ। एकजना सन्तले यही उदाहरण दिनुभएको छ, हामीभित्रको म अर्थात् अहम एउटा सानो अणु हो, यदि यो अणु शरीर वा जड वस्तुसँग जोडिन्छ भने त्यही तत्त्वबाट त्यसलाई हामी चिन्ने गर्छौँ, बुझ्ने गर्छौँ। अब यही अणु आत्मतत्व वा अनन्तसँग जोडिन्छ भने त्यही अनन्तताबाट परिचित हुन्छ र ब्रह्मस्वरूप बन्छ। यदि यो अहम शरीरबाट परिचित हुन्छ भने अब सांसारिक दुःख गन्जागोलसँग जोडिन्छ र दुखी बन्छ। अब यही अहम भाव जब आत्मसँग जोडिन्छ भने त्यो दिव्य ज्ञानयुक्त हुन्छ। यो वास्तविक अस्तित्व हो, हामीभित्र रहेको अहम पनि यो परमात्मासँग जोडिएको हुन्छ। परमात्मासँग जोडिएको अहम भावले मानिसलाई शक्ति प्रदान गर्छ। विषयसँग जोडिएको अहम भावले मानिसलाई दर्प घमण्ड ल्याउँछ र आफूसँग भएको सात्विक शक्तिलाई पनि छिन्न भिन्न तुल्याउँछ। तसर्थ हामीभित्रको जुन अस्तित्वपन हो त्यो अस्तित्व अर्थात् हुनुको पनलाई हामी परमात्मासँग जोड्न सकौँ र अहम ब्रह्मास्मिको भावमा रम्न सकौँ। आजको व्यवसायको निष्कर्षलाई यसै रूपमा प्रस्तुत गर्दै कार्यक्रमको पूर्वार्धबाट बिदा लिइसकेका छौँ। अब तपाईँलाई कार्यक्रमको उत्तरार्ध अर्थात् तपाईँको राशिफलमा स्वागत गर्दछु। सर्वप्रथम मेष राशि। मेष राशि हुने तपाईँको लागि आजको दिन मिश्रित फलयुक्त रहेको छ। कतिपय काम कार्यहरू बन्ने छन् भने कतिपय विलम्ब साथ बाँकी नै रहनेछन्। वृष राशि हुने तपाईँको लागि शुभ समाचारको प्राप्तिले मन प्रसन्न बनाउनेछ। समाचारको प्रतीक्षामा रहँदै आफ्ना सत्कर्मलाई अगाडि बढाउनु होला। मिथुन राशि हुने तपाईँको लागि आज विशेष गरी मङ्गल ग्रहको उच्च दृष्टि रहेको कारणले कतिपय कामहरू छिटो छिटो सिद्ध हुनेछन् भने कतिपय कुराहरूमा अनावश्यक विवाद पनि रहन सक्छन्। कर्कट राशि हुने तपाईँको लागि आज तपाईँले गर्नुभएका काम प्रति आरिस गर्नेहरूको संख्या उत्तिकै रूपमा बढ्ने देखिन्छ।
यस्ता व्यक्तिहरूसँग होसियारीपूर्वक अगाडि बढ्नुमा नै श्रेयस्कर हुनेछ। सिंह राशि हुने तपाईँको लागि आजको समय पारिवारिक पक्षबाट हेर्दा मध्यम फलदायी रहेको छ। घरभित्रको आपसी अनमेलका कारण कतिपय कामहरू अधुरै रहनेछन्। कन्या राशि हुने तपाईँको लागि लगानीको उचित प्रतिफल प्राप्त हुने दिन रहेको छ। यति हुँदाहुँदै पनि कतिपय कुराहरूमा पनि ह्रासोन्मुखता रहेको देखिन्छ। तुला राशि हुने तपाईँको लागि विदेशमा रहनु नै आफन्तहरूको शुभ समाचार प्राप्ति तथा सहयोग प्राप्तिले तपाईँलाई हर्ष उल्लसित बनाउनेछ। दिन उत्तम रहेको छ। वृश्चिक राशि हुने तपाईँका लागि आफ्नो व्यापार व्यवसायमा उत्तरोत्तर प्रगति हुने योग रहेको छ। साथै तपाईँको असल कामको तारिफ पनि सबैतिरबाट हुने देखिन्छ। धनराशि हुने तपाईँका लागि आजको दिन सेवामूलक कार्यतर्फ अगाडि बढ्ने देखिन्छ। उक्त सेवामूलक कार्यबाट तपाईँ आफूमा सार्थकताको अनुभूति गर्न सक्नुहुनेछ। मकर राशि हुने तपाईँका लागि सुख शुभ यात्राको प्रारम्भ हुने देखिन्छ। उक्त यात्रा तपाईँका लागि फलदायक बनेर आउनेछ। कुम्भ राशि हुने तपाईँका लागि आज लेनदेनमा भने सजगता अपनाउनु होला। तपाईँले प्रदान गरेका वस्तुहरू फिर्ता भएर आउन बडो कठिन हुने भएकोले यसतर्फ विशेष ध्यान दिनु उपयुक्त हुनेछ। अन्तमा मीन राशि हुने तपाईँको लागि सामाजिक पद प्रतिष्ठा प्राप्तिको योग रहेको छ। धर्म कर्मतर्फ तपाईँको विशेष अभिरुचि जागृत हुनेछ। हस्त आजको राशिफलको सन्दर्भमा जे जस्ता कुराहरू फलादेशका रूपमा प्राप्त भए तापनि यसलाई सामान्यकरण गर्दै मन कर्म वचनले सधैँ असल कर्मतर्फ प्रवृत्त हुनुहोला। दृढ उत्साह आत्मविश्वास र इच्छा शक्ति जागृत भएमा तपाईँका हरेक कामहरू सिद्ध हुने नै छन्। तपाईँको दिन शुभमय बनोस्। सबैको कल्याण होस्। हस्त कार्यक्रमको अवधिभर रहेर साथ दिनुभएकोमा तपाईँ एवं प्रविधिमा सघाइ रहेका मित्र अरुण घिमिरेलाई समेत धन्यवाद ज्ञापन गर्दै धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमका माध्यमबाट तपाईँको जीवन सुखद बनोस् भन्ने प्रार्थना भगवती देवी मौलकालिकाका चरणमा अर्पण गर्दै आजका लागि कार्यक्रमबाट म कृष्णमणि पनि बिदा हुन्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःख भाग् भवेत्। ओम शान्तिः शान्तिः।

0: Güzel FM 87.4
1: मेरो मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल
2: अत्याधुनिक प्रविधिको मेसिनद्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
3: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी
4: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौँ
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
6: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ
7: नरबहादुर मुकमी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी
8: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
9: मैले बुझिसके बाबा यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फनपार्क छ नि त्यही गर हुन्न र
8: ल ल गएर तुरुन्त बुक गरिहाल है
10: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
4: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078501500 चार मोबाइल 98612 20437
11: जय हनुमान ज्ञान गुण सागर
10: सम्पूर्ण भक्तजनहरूलाई सूचना गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ
4: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ कार्यक्रममा पूजा पाठ भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजन हार्दिक निमन्त्रणा गर्दछौ
10: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे स्थान हनुमान मन्दिर गैंडाकोट 9 नवलपुर
12: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
13: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले
12: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर
13: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
12: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
13: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबलकार गैंडाकोट 1 नवलपुर
14: बाबु नानीले नयाँ विद्यालयमा भर्ना गरौँ भनेको हाम्रो क्षेत्रमा कुनै राम्रो विद्यालय छ
15: किन नहोस् र यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य गैंडाकोट इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083का लागि सोधपुछ तथा प्री बुकिङ खुल्ला भइसकेको छ
14: ए हो र के कस्ता विशेषता छन् र त्यहाँ
15: यहाँ खेल तथा क्रियाकलापमा आधारित शिक्षण सिकाइ मार्फत बाल बालिकाको सर्वाङ्गिक विकास गराइन्छ त्यसै गरी विश्व नागरिक तयार गर्ने उद्देश्यले विभिन्न सृजनात्मक र जीवन उपयोगी क्रियाकलापहरू सञ्चालन गरिन्छ
14: हेर्नुहोस् न हामी दुवैजना साँझसम्म अफिसकै काममा व्यस्त हुन्छौँ बाबु नानीहरू घरमा मोबाइलमा व्यस्त हुन्छन्
15: त्यसैले त त्यहाँ यसै वर्षदेखि बेलुकी 6 बजेसम्म विभिन्न खेल तथा सृजनात्मक क्रियाकलापका कक्षाहरू सञ्चालन हुँदैछन् यसले बाल बालिकालाई सुरक्षित सक्रिय र सृजनशील वातावरण दिन्छ
16: इस क्षेत्र कई एकमात्र क वर्ग को विद्यालय गैंडाकोट इंग्लिश स्कूल शैक्षिक सत्र 2083 को लागि सोधपूछ तथा प्री बुकिंग खुला गरिएको छ।
17: सोधपूछ तथा विद्यालय अवलोकन का लागि सम्पर्क 98550 53631 98605 26180।
15: गैंडाकोट इंग्लिश स्कूल दिगो भविष्य को लागि शिक्षा।
18: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
19: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
20: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
21: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
22: सर्जरी सम्बन्धी सेवा,
21: हाड जोडी सम्बन्धी सेवा,
22: स्त्री तथा प्रसूति रोग सेवा,
21: बाल रोग सेवा,
22: न्यूरो सर्जरी सेवा,
21: न्यूरो साइकियाट्रिक सेवा,
22: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
20: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
23: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
24: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
25: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
24: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
26: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
27: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि।
28: मोबाइल 98511-29163, 98550-74503 र 98511-84503।
27: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
29: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
30: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
31: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
32: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
33: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाया चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
30: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
17: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू:
27: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
17: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
27: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 0564493073 र 4947141 शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि फोन 0556134412 मोबाइल 9803063412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
0: अटल आस्थाको सुस्फूर्त जमखट देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर मौला कालिकाको प्रतापले पुग्छ मनको कामना आदि शक्ति भगवतीको गरौ सधैं वन्दना
1: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ
0: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर
2: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट 9 प्रासी फोन 0785012126 वेबसाइट www.maulakalika.org.np

0: सभामा अध्यादेश रोक्न विपक्षीको गृह कार्य इभिडिङ चलखेल गरेर 313 ठेक्काको दरेट परिवर्तन कार्यबोसमा ट्राफिक प्रहरी पेट्रोलको भार मध्यम वर्गलाई मार एसयुको नतिजा भोलि प्रकाशन गर्ने तयारी लघुवित्तमाथिको आक्रमण रोक्न सरकारलाई सर्वोच्चको परमादेश लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुरमा छापिएको रासायनिक को विकल्पमा किसानले उत्पादन गरे गडेउला मल शीर्षकको शुभ समाचार
1: रामपुर नगरपालिका चार देवी स्थानका दिलु मगरले छ वर्षदेखि गणेउलाबाट तयार भर्मी कम्पोस्ट मल प्रयोग गर्दै आएका छन् शुरूमा बिरुवा उत्पादनका लागि गणेउला मल प्रयोग गरेका उनले पछिल्ला वर्ष भने तरकारी उत्पादनमा प्रयोग गर्दै आएका छन् गणेउला मल प्रयोग गरेपछि बिरुवा तथा तरकारी उत्पादन बढेको छ मगरले भने 4-5 किलो फल्ने गोल भेडाको बोटले गणेउला मल राख्दा 7-8 किलोसम्म फल दिएको छ बिरुवा तथा तरकारीमा ढुसी वा रोग लाग्ने समस्या पनि कम भएको उनले बताए गणेउला मल राखेर बिरुवा उत्पादन गर्दा राम्रो भएको तानसेन नगरपालिका साथ काजी पौवाका दिलबहादुर थापाको पनि अनुभव छ 3-4 वर्षदेखि गणेउला मल प्रयोग गर्दै आएका उनले बिरुवा उत्पादन गर्न धेरै राम्रो भएको जनाए सिधै गोठमल प्रयोग गर्नुभन्दा गणेउला मल प्रयोग गर्दा बिरुवा राम्रो हुने थापाको भनाइ छ यो मल प्रशोधित भएकाले बिरुवा हुर्कन सहयोग पुगेको छ किसानका अनुसार तानसेन नगरपालिका 5 धरमपानी स्थित कुटु कृषि फार्मले गणेउला मल उत्पादन शुरू गरेको छ फार्मले उत्पादन गरेको मललाई तानसेनका एग्रोभेटले लैजाने गर्छन् कतिपय किसान फार्ममै पुगेर खरिद गर्न थालेका छन्
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्सपायर ग्रेटनेस।

0: प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजी सँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। सरकारको आगामी आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम आज संसदमा पेश हुँदैछ। सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुहुनेछ। संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते बजेट संसदमा पेश गर्नु अघि राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्न लाग्नु भएको हो। संघीय संसदको बजेट अधिवेशन आजबाट आरम्भ हुँदैछ। बजेट अधिवेशन शुरू भएको पहिलो दिनमै राष्ट्रपतिले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्नु भएको हो। संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्नु भएको हो। त्यस्तै प्रमुख प्रतिपक्षीय दल नेपाली कांग्रेस सहित विपक्षी दलहरूले सरकारका पछिल्ला काम कारवाहीको विषयलाई लिएर सदन मार्फत दबाव दिने तयारी गरेका छन्। मुख्य गरी सरकारले ल्याएका अध्यादेश र सुकुम्बासी हटाउने कार्यमा विपक्षीको असन्तुष्टि छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेशमाथि संसद बैठकमा विमति राख्ने निर्णय नै गरेको छ। संसदमा आफूहरूको विमतिपछि सरकार कसरी अघि बढ्छ भन्ने कुराबाट आगामी रणनीति तय हुने कांग्रेस प्रमुख सचेतक वासना थापाले जानकारी दिनुभएको छ। साथै सार्वजनिक खरिद र सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी सरकारले ल्याएका अध्यादेशबारे पनि प्रश्न उठाउने उहाँको भनाइ छ। त्यस्तै विपक्षी दल नेकपा एमाले पनि सरकारको पछिल्लो कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ। नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकारले संसदलाई उपेक्षा गर्दै कठपुतली बनाउन खोजेको आरोप लगाउँदै आउनु भएको छ। सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेश हुँदै शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ।
3: राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृह कार्य शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। सरकारले हालै ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट अस्वीकृत गराउने रणनीतिमा विपक्षी दलहरू जुटेका छन्। आह्वान भइसकेको संसद अधिवेशन स्थगन गराएर अध्यादेश ल्याइएकामा विरोध गर्दै आएका कंग्रेस एमाले र नेकपा सबै अध्यादेश एकै पटक अस्वीकृत गर्ने कि अन्तर्वस्तु हेरेर अघि बढ़ने भन्ने निष्कर्षमा भने पुगेका छैनन्। संघीय संसदका दुवै सदनबाट अध्यादेश स्वीकृत नभए स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान छ। प्रतिनिधि सभामा सत्तारूढ़ रासोपाको झण्डै दुई तिहाई सीट रहेकाले अध्यादेश स्वीकृत समस्या छैन। तर राष्ट्रिय सभामा रासोपाको उपस्थिति छैन, त्यसैले राष्ट्रिय सभाबाट केही अध्यादेशलाई असफल पार्ने गृह कार्यमा कंग्रेस एमाले र नेकपा लागेका हुन्। हालै जारी गरिएका सबै 8 अध्यादेश सोमबार बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा पेश गर्ने कार्यसूची छ। ती मध्ये संवैधानिक परिषद, काम कर्तव्य अधिकार र कार्यविधि, पहिलो संशोधन अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेशलाई अस्वीकृत गर्ने विषयमा अनौपचारिक छलफल भइरहेको विपक्षी दलका नेताहरूको भनाइ छ। सबै अध्यादेश एकैपटक अस्वीकृत गराउने वा छनौट गरेर अघि बढ़ने भन्ने विषयमा निर्णय गर्न बाँकी छ। एक नेताले भने राष्ट्रिय सभा नियमावलीमा अध्यादेश पेश भएको दुई दिनभित्रै अस्वीकृतको सूचना दर्ता गराउनुपर्ने प्रावधान छ।
2: कार्यबुझमा ट्राफिक प्रहरी सड़कमा एकजनाको भागमा 1270 सवारी साधन हेर्ने जिम्मेवारी 12 घण्टासम्म ड्युटी शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। धुलो घाम झरी र प्रदूषण नभनी निरन्तर सिटी पुग्दै सड़कमा कुडिरहेका सवारी साधनको व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी र चालक बीच बेला बेलामा विवाद भएको सुनिन्छ देखिन्छ। ट्राफिक प्रहरीले बिनासित्तै चिट काट्यो भन्ने गुनासो पनि सुनिन्छ। तर ट्राफिक प्रहरीको कार्यभोज कति छ भन्ने विषयमा कमै ध्यान दिइन्छ र चर्चा पनि कमै छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले उपत्यकामा दर्ता सवारी साधनको संख्या 20,18,434 छ। तर ट्राफिक प्रहरी भने जम्मा 1,599 मात्रै छन्। यस हिसाबले हेर्दा सड़कमा ट्राफिक व्यवस्थापन गर्दा एक ट्राफिक प्रहरीको भागमा औसत 1,270 सवारी साधन पर्ने देखिन्छ। करिब 50,00,000 चलायमान जनसंख्या रहेको काठमाडौँ उपत्यकामा सड़क व्यवस्थापन, दुर्घटना न्यूनीकरण, ट्राफिक नियम कार्यान्वयनमा पछि नियन्त्रणदेखि हराएका सवारी साधन खोजीसम्मको जिम्मेवारी यस सीमित जनशक्तिको काँधमा छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकामा ट्राफिक प्रहरीले दैनिक 10-12 घण्टासम्म ड्युटी गर्नुपर्ने अवस्था छ। उपत्यकामा 77 ट्राफिक एकाइ छन्। यस आधारमा एउटा एकाइको भागमा औसत 26,293 सवारी साधन व्यवस्थापनको जिम्मेवारी पर्ने देखिन्छ।
3: पेट्रोलको भार मध्यमवर्गलाई मार, कान्तिपुर दैनिकमा खबर छ। पश्चिम एसियाली युद्धपछि बढेको मूल्यकै कारण दोलखाका अनिल नेपानेको इन्धनमा हुने खर्च 35% हाराहारी वृद्धि भएको छ। आफू बस्ने ठाउँ काठमाडौँको शंखमूलदेखि भक्तपुरको राधे राधे स्थित काम गर्ने ड्राइभिङ सेन्टरसम्म जाँदा आउँदा साताको 5 लिटर पेट्रोल लाग्ने उनी बताउँछन्। पहिला साताको 7-800 रुपियाँ भए पुग्थ्यो, अहिले 1,100 रुपियाँसम्म लाग्छ। उनी भन्छन् अलिअलि जोगिने पैसा पनि पेट्रोलमै सकिन्छ। अहिले मासिक 4,500 रुपियाँसम्म पेट्रोलमै खर्चिनु परेको उनी सुनाउँछन्। इन्धनको मूल्य वृद्धिले नेपालीको भान्सादेखि यातायातसम्मको खर्च निकै बढ्दा जीविका प्रभावित भएको छ। इरानसँग अमेरिका र इजरायलले युद्ध गरे यता नेपालमा प्रयोग हुने सबै खाले इन्धनको अत्याधिक मूल्य बढेको छ। प्रति लिटर 157 रुपैयाँमा पाइने पेट्रोलको मूल्य 217 रुपैयाँ पुगेको छ। डिजेलको मूल्य 142 बढेर 225 रुपैयाँ भएको छ। पम्पहरूमा लाइनै बस्नुपर्ने गरी आपूर्तिमा समस्या नभए पनि मूल्य भने निरन्तर बढेको छ।
2: इबिडिङमा बोलपत्र दाताहरूको गोप्य कागजात फेरबदल हुँदा 313 ठेक्का प्रभावित भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान अनुसार बोलपत्र दाताहरूले पेश गरेका मूल्याङ्कनका कागजातहरूलाई फेरबदल गरेर ठेक्का प्रभावित पारेको देखिएको छ। अनधिकृत तथा गैर कानूनी ढंगले 313 ठेक्काको दर रेट नै तलमाथि पारेर प्रभावमा पारेको सीआईबीले जनाएको छ। सीआईबीले अनुसन्धान सिद्ध्याएपछि सरकारी वकिलको कार्यालय मार्फत शुक्रबार जिल्ला अदालत काठमाडौँमा पेश भएको आरोप पत्र अनुसार ठेक्का प्रणालीबाट ठेक्का दिने तय नगरेसम्म ती ठेक्काहरू ककसलाई परेको भन्ने कुरा यकिन गर्न नसकिने भए पनि कम्प्युटर अपरेटर मार्फत ठेक्का प्रणालीमा अनधिकृत पहुँच पुर्याएर ठेक्काको दर रेट परिवर्तन गरेको उल्लेख छ। यो विषयमा कन्स्ट्रक्सनका संचालक एवं पूर्व मन्त्री 47 वर्षीय विक्रम पाण्डेलाई समेत पक्राउ गरेर अनुसन्धान गरिएको थियो। उनीसहित पक्राउ परेका 13 जनाले इन्कारी बयान समेत दिएका थिए। आरोपीहरूले इन्कारी बयान दिए पनि विभिन्न ठेक्कामा सहभागी 1,136 बोलपत्र दाताको लगइन युजर आईसीडी सहितको विवरणबाट पहुँच पुर्याएको देखिएको सीआईबीको अनुसन्धानमा उल्लेख छ। लगइन विवरणबाट सीआईबीले यो प्रकरणमा शुरूमा कम्प्युटर अपरेटर दिवाकर देउजालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। सीआईबीले उनलाई फागुन 28 पक्राउ गरेको थियो। प्रहरीले अहिलेसम्म यो प्रकरणमा 13 जनालाई पक्राउ गरेर प्रतिवेदन सहित अदालतमा बुझाएको छ। माकीलाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयलाई ई गभर्नमेन्ट प्रोक्युरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्याई विभिन्न ठेक्काको विवरण हेरफेर हुने गरेको भन्दै प्रहरीको केन्द्रीय साइबर ब्युरो फोटाइटीमा उजुरी परेको थियो। 313 ठेक्काको दर रेट परिवर्तन शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ।
3: लघुवित्त वित्तीय संस्थाहरूमाथि भइरहेका गैर कानूनी गतिविधि नियन्त्रण गर्न सरकार र सम्बद्ध निकायहरूलाई सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। लघुवित्तको उच्च ब्याज बहुकर्जा असुली प्रक्रियामा कडाई गर्दा ऋणीहरू पीड़ित भएको भन्दै लघुवित्त विरूद्ध संघर्ष समितिका नाममा केही वर्ष यता आन्दोलन चलिरहेको छ। आन्दोलनकारीले लघुवित्तका सदस्य र कर्मचारीलाई धम्क्याउने, ऋणीलाई कर्जा नतिर्न दबाव दिने, कार्यालयमा आक्रमण गर्ने, धितो असुली प्रक्रियामा अवरोध पुर्याउने तथा कर्जा मिनाहा हुन्छ भन्ने झुटो आश्वासन दिएर उक्साउने जस्ता गैर कानूनी काम गरिरहेका छन्। यस्ता गतिविधिले वित्तीय सुशासन र सार्वजनिक शान्तिमा गम्भीर असर पार्ने भए पनि नियन्त्रणका लागि राज्यका निकायले पर्याप्त प्रभावकारी काम नगरेको भन्दै न्यायाधीश हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले अदालतको असाधारण अधिकार क्षेत्र प्रयोग गरी गरेको हो। लघुवित्तको अवधारणालाई नै समाप्त पार्ने गरी सुनियोजित क्रमबद्ध घटनाहरू भए पनि रोक्न कुनै काम नगरेको भन्दै अधिवक्ता सुभाष पाठक सहित 5 जना कानून व्यवसायीले न्यायिक हस्तक्षेपको माग राखेर रिट दायर गरेका थिए।
2: बेरोजगारी समस्याले बालेन सरकारलाई घुँडा टेकाउने विश्लेषण शीर्षकमा मध्याह्नले खबर छापेको छ। बेरोजगार नेपाली युवा युवतीलाई स्वदेशमै रोजगारी दिने काम प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकारका लागि सबैभन्दा ठूलो चुनौती हुने विश्लेषण गरिएको छ। व्यवसाय गर्ने परिस्थिति प्रतिकूल बनेको भन्दै वैदेशिक रोजगार क्षेत्रमा तनाव बढेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकार गठन भएपछि बजार प्रवर्धन र सहजीकरणको सट्टामा प्रशासनिक तथा कानूनी कडाई गरेपछि व्यवसाय गर्ने परिस्थिति प्रतिकूल बनेको व्यवसायीहरूको ठहर छ। व्यवसायीले सरकारप्रति मात्र नभई नेपाल वैदेशिक रोजगार व्यवसाय संघको नेतृत्वको क्षमताप्रति पनि आक्रोश व्यक्त गरिरहेका छन्।
3: गेस्ट हाउसका बन्द कोठामा करिला बालिका शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। विद्यालयको कक्षा कोठामा भविष्यका सपना देख्नुपर्ने करिला बाल बालिका पारिवारिक र आर्थिक समस्याका कारण खाजा घर र गेस्ट हाउसका बन्द कोठामा जिउन बाध्य छन्। दाङ तुलसीपुरकी 13 वर्षीय एक बालिकाको बाल्यकाल पारिवारिक विखण्डनको पीड़ाले भरिएको छ। उनी 4 वर्षकै हुँदा आमा रोजगारीका लागि कुवेत गइन्। आमाको काखमा हाँस्ने खेल्ने अवसर गुमाएकी उनले बाबुको माया पनि पाउन सकिनन्। आमा विदेशी लगत्तै ती बालिकाका बाबुले दोस्रो विवाह गरे। मलाई घरमा कसैको माया महसुस हुँदैनथ्यो। मानव बेचबिखन अनुसन्धान ब्यूरोमा ती बालिकाले भनिन्, घरको वातावरणमा उनको अनुकूल थिएन, घरमा आफ्ना भएर पनि उनको मन मायाले भरिएन। कक्षा 8 सम्म पढेपछि उनले पढ़ाईलाई पूर्ण विराम दिन। यसबीच छिमेकी मनिषा छेत्रीले ती बालिकालाई काठमाडौँ घुम्न जाउँ, राम्रो काम पनि लगाइदिन्छु भन्दै दिनहुँ फकाउन थालिन्। काठमाडौँ शहरको मोह र राम्रो आमदानीको प्रलोभनमा ती बालिका परिन्। मैले परिवारबाट माया पाएकी थिइन, उनी भन्छिन्। त्यसैले छिमेकी मनिषा दिदीका कुरामा विश्वास गरेर काठमाडौँ आउन तयार भए। 2082 भदौ 24 गते उनी आफन्त कसैलाई जानकारी नदी तुलसीपुरबाट नेपालगंज हुँदै काठमाडौँ आइन्। काठमाडौँमा सुनौला दिनहरू हुन्छन् भने छिमेकी मनिषाले उनको कान भरेकी थिइन्। मनिषा दिदीले बसको टिकट काटिदिएर राधिका नाम कि महिलाको नम्बर दिएर मलाई काठमाडौँ पठाउनु भयो। ब्यूरोमा उजुरी दिन आएकी ती बालिकाले भनिन्, तुलसीपुरबाट हिँडेको भोलिपल्ट काठमाडौँ बस पार्क ओर्लिएकी ती बालिकालाई राधिका नाम कि एक महिलाले सुदूरपश्चिम खाजा घर पुर्याइन्। शुरूकै दिन उनको अन्धकारमय भयो, त्यही रात उनको जीवनले भयावह मोड लियो।